बढी बिक्री भइसकेको छ। यसको सफलतालाई निरन्तरता दिँदै नयाँ E5 प्रो अझ उन्नत प्रविधि, प्रिमियर फिचर र अत्याधुनिक ड्राइभिङ अनुभव सहित बजारमा आएको छ। अन्तर्राष्ट्रिय समाचार। भारतमा सामाजिक सञ्जालबाट चर्चामा आएको ककरोच जनता पार्टी CJPले दिल्लीमा प्रदर्शन गरेको छ। थर्चाको रूपमा स्थापित भएको भारतको सबैभन्दा ठूलो अनलाइन युवा अभियान पहिलो पटक सड़कमा निस्किएको हो। संघीय राजधानी दिल्लीको जन्तर मन्तरमा आन्दोलन शुरू भएसँगै स्थानीय प्रशासनले त्यहाँको सुरक्षा व्यवस्था कड़ा पारेको छ। अमेरिकाबाट हिजो बिहान दिल्ली आएका सीजेपीका संस्थापक अभिजित दीपक पनि जन्तर मन्तरमा पुगेर प्रदर्शनमा सहभागी बन्नुभएको छ। उहाँले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान गर्नुभएको छ। विमानस्थलबाट बाहिर निस्केपछि संचार माध्यमहरूसँग कुरा गर्दै दीपकेले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्नुभयो। नेशनल इजिबिलिटी इट्रान्स टेस्ट अर्थात निट परीक्षाको प्रश्नपत्र बाहिरिएपछि पाँचजना विद्यार्थीहरूले आत्महत्या गरेकाले शिक्षा मन्त्रीको राजीनामा मागेको उहाँको भनाइ छ। खेल समाचार। इरानको फुटबल टोलीलाई अर्को हप्तादेखि हुने विश्वकपका लागि अमेरिका प्रवेश गर्न भिसा दिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। आउँदो जून 16 लस एन्जलसमा हुने न्यूजील्याण्डसँगको पहिलो खेलको 10 दिन अघि मात्र भिसा स्वीकृति दिएको बीबीसीले जनाएको छ। यद्यपि इरानी फुटबल संघले भिसा स्वीकृतिको बारेमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैन। फिफा विश्वकप 2026 जून 12 अमेरिका क्यानाडा मेक्सिकोमा शुरू हुँदैछ। यो प्रतियोगिताको पहिलो पुनरावृत्ति हुनेछ जहाँ आयोजक देशले युद्धमा रहेको देशको टोलीहरूलाई स्वागत गर्नेछ। गएको मे महिनाको अन्त्यतिर अमेरिकाको भिसा समस्याका कारण इरानले आफ्नो प्रशिक्षण केन्द्र एरिजोनाको टेक्सनबाट मेक्सिकोमा सारेको थियो। गएको शुक्रबारसम्म पनि इरानी समाचार एजेन्सी फार्सले टोलीका केही प्राविधिक र प्रशासनिक सदस्यहरूले अमेरिकी भिसा नपाएको जनाएको थियो। यसै हप्ता अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इस्लामिक रिभोल्युसनरी गार्डसँग सम्बन्धित व्यक्तिहरूलाई इरानको प्रतिनिधिमण्डलमा समावेश गर्न नदिने बताउनु भएको थियो। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपाले महाधिवेशन अगाडि 67 जिल्लामा अधिवेशन सम्पन्न गर्दै राष्ट्रपा काँसकी सभापतिमा यदुनाथ अधिकारी एकमतको अन्तरले निर्वाचित। परराष्ट्र मन्त्री खनाल र भाजपा विदेश विभागको प्रमुख बीच भेटवार्ता। कांग्रेसको क्रियाशील सदस्यता अध्यवधि गर्नेको संख्या 5,00,000 नाग्यो। एसई पूरक परीक्षाको नतिजा 2 हप्ताभित्र प्रकाशन गरिने। पोखरा वर्षा क्षेत्रमा अतिक्रमण गरी बनाएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयद्वारा स्वतस्फूर्त रूपमा हटाउन शुरू। बागलुङमा डोजरबाट खसेको पाइपले च्यापिँदा मजदूरको मृत्यु। भारतमा ककरोच जनता पार्टीको पहिलो प्रदर्शन र विश्वकप अघि इरानी टोलीले पायो अमेरिका प्रवेश भिसा।

0: अवस्था हामीलाई तिनजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नेछ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDEKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने हो।
5: र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
12: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
17: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर शोरूम दुलीगौडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 065-75-974। मोबाइल नम्बर 98-60-61-268।
17: 98-60-60-268।
19: प्रश्न होमवर्क देखाउ त।
20: हस् टिचर।
19: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
20: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
19: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 065-414-484, मोबाइल 98-560-33-384 र 98-560-67-988।
22: हाम्रो मोबाइल पसल दुलेगौडामा
23: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
22: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
24: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
22: प्रोपाइटर संतोष श्रेष्ठ। हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिके, सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98-560-56-996।
25: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
26: तर महँगो होला नि?
25: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीवीसी का झ्याल ढोका।
26: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक।
27: बाराही अल्मुनियम अब युपीभीसी को साथमा।
26: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
27: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 065-414-411, मोबाइल 98-560-22-938 र 98-028-22-938।
28: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
29: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
28: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनसानी पसलमा बनाएको नि।
29: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
28: पुराना गरगहना सँग नयाँ साथ फेर,
29: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
28: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98-560-62-099।

0: कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: काया कैरनमा अब खबरको सिलसिला। नेपाल र भारतबीच 3 विषयमा सहमति समझदारी भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकरबीच नयाँ दिल्लीमा हिजो भएको प्रतिनिधि मण्डल स्तरीय वार्ताको क्रममा विभिन्न सहमति समझदारी गरिएको हो। दिल्ली स्थित नेपाली दूतावासका अनुसार 2080 साल जेठमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतीय राष्ट्रिय भुक्तानी निगम बीच भएको समझदारी बमोजिम सीमापार विद्युतीय भुक्तानी कारोबारलाई सञ्चालनमा ल्याउने सहमति भएको छ। 3 वर्ष अघि एनसीएचएल र एनपीसीआईको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड एनआईपीएल बीच दिल्लीमै सीमापार डिजिटल भुक्तानी र रेमिट्यान्स सेवा शुरू गर्ने सम्बन्धी समझदारी भएको थियो। त्यही समझदारीको आधारमा 2080 फागुनमा नेपाल र भारतबीच सीमापार क्यूआर भुक्तानी प्रणाली शुरू भएको थियो। दुई छिमेकी देशबीच निर्वाध डिजिटल वित्तीय सम्बन्ध स्थापना हुने संकेत यसले दिएको भन्दै व्यापक चर्चा समेत गरियो। त्यस यता नेपाल आउने भारतीय पर्यटक, विद्यार्थी र बिरामीले आफ्नो मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाएका छन्। तर भारत भ्रमण गर्ने नेपालीले अझै त्यो सुविधा पाएका छैनन्। अब भने नेपालीले पनि भारतमा क्यूआर सेवा प्रयोग गर्न पाउनेछन्। हिजो नै भूकम्पपछिको भारतको सहयोगमा पुननिर्माण गरिएका स्वास्थ्यका 72 र सांस्कृतिक क्षेत्रका 12 परियोजना हस्तान्तरण गरिएको छ। 72 सालको भूकम्पपछि पुननिर्माणका लागि भारतले 1 अर्ब अमेरिकी डलर अनुदान र ऋण दिएको थियो। त्यस्तै काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङको सेन्टर फर डिजिज पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल इण्डिया भगिनी डिभिजन बीच भाषा अनुवाद गर्ने भोइस फर्स्ट प्लेटफर्मका लागि संयुक्त रूपमा राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गर्ने समझदारी पनि भएको छ। बैठकका क्रममा खनाल र जयशंकर बीच द्विपक्षीय सम्बन्धका विविध आयाममा वृहत छलफल भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विकास, साझेदारी, कनेक्टिभिटी र प्राथमिकताका क्षेत्रमा बलियो साझेदारी गर्दै द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो। नेपाल र भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति भएको विषय आजका पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
7: नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफबाट लिएको विस्तारित कर्जा ईसीएफ सुविधाको अन्तिम किस्ता स्वीकृत भएको छ। आईएमएफको कार्यकारी बोर्डले नेपालसँगको विस्तारित ऋण सुविधा अन्तर्गतको 7 तथा अन्तिम समीक्षा सम्पन्न गरेको छ। यससँगै नेपाललाई 4,29,00,000 अमेरिकी डलर अर्थात करिब 6.5 अर्ब रूपियाँ बराबरको किस्ता भुक्तानीका लागि अनुमति दिएको हो। ईसीएफ अन्तर्गत यो नेपालले प्राप्त गर्ने अन्तिम किस्ता हो। यो सम्झौता अन्तर्गत नेपालले कोषसँग 38,41,00,000 अमेरिकी डलर हालको विनिमय दरमा 55,70,00,000,000 रूपियाँ प्राप्त गरेको छ। यो सुविधा मार्फत नेपालले सुधार कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको कोषले जनाएको छ। यसले समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्न, विश्वव्यापी झट्का र आन्तरिक अनिश्चितताका असरलाई न्यूनीकरण गर्न, आर्थिक गतिविधिमा बफर निर्माण गर्न सहयोग पुर्याएको कोषको दावी छ। आउने दिनमा नेपालको आर्थिक वृद्धि दरमा सुधार आउने कोषको अनुमान छ। आगामी चरणमा नेपालले सुधारको गति निरन्तर कायम राख्नु र कार्यक्रम अवधिभर हासिल भएका उपलब्धीलाई संस्थागत गर्नु लाभदायक हुने कोषको सुझाव छ। विस्तारित कर्जाको सम्झौता सकिए पनि कोषले नेपालसँग पोस्ट फाइनेन्सिङ मूल्यांकन नियमित 12 महिनाको चक्र अनुसारको आर्टिकल 4 परामर्श तथा प्राविधिक सहयोग जारी राख्ने जनाएको छ। कान्तिपुरमा खबर छ।
6: सरकारले आर्थिक वर्ष 2083-84 लागि बजेट घोषणा गरेपछिको साप्ताहिक शेयर बजारमा उत्साह देखिएन। लगानीकर्ता निराश भएका छन्। यस अवधिमा नेप्सी परिसूचकसँगै कारोबार रकम र कारोबार संख्यामा पनि कमी आउनुले शेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको देखिन्छ। यस अनुसार गएको हप्ता समग्र नेप्सी 26.5 अंकले घटेको छ। हप्तामा नेप्से 3 दिन बढ़ेको छ भने 2 दिन घटेको छ। 3 दिनमा नेप्से 51.55 अंकले बढ़्यो भने 2 दिनमा 24.87 अंकले घट्यो। साप्ताहिक कारोबारमा भने नेप्से 26.69 अंकले घटेको तथ्याङ्क छ। दुई तिहाई निकट बहुमतको सरकार, नागरिकको ठूलो अपेक्षा र अर्थशास्त्री अर्थमन्त्री स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेपछिको पहिलो हप्ता शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। बजेट मार्फत सरकारले शेयर बजारमा लाग्दै आएको पूँजीगत लाभकर नै अन्तिम भएको घोषणा गरेको छ। यससँगै लाभकर अन्तिम हुने नहुने भन्ने लामो समयदेखिको विवाद टुंगिए पनि शेयर बजार बढ़न सकेन। जानकारहरूले बजार बढ़न नसक्नुका दुई मुख्य कारण औल्याएका छन्। पहिलो, लगानीकर्ताको गिरेको मनोबल उकास्ने काम बजेटले पनि गरेन। दोस्रो, पूँजीगत लाभकरको दर बढ़ाइयो। पछिल्ला महिनामा धितोपत्र कारोबारसँग सम्बन्धित विषयमा केही उद्योगी व्यवसायीबारे अनुसन्धान गरिरहेकाले अरू लगानीकर्तामा पनि त्रास रहेको र यसको असर शेयर बजार परेको नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका पौडेलले बताउनु भएको छ। बजेटले बढ़ाएन शेयर बजारमा उत्साह, आजका पत्र पत्रिकाले खबर छापेका छन्।
7: पार्टी स्थापनाको 4 वर्षपछि आउने असार 7-9 गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन तयारीमा जुटेको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले जिल्ला नेतृत्व चयन शुरू गरेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले हिजो र आज देशका 66 जिल्लामा पहिलो अधिवेशन हुने बताउनुभयो। यसै अनुसार हिजो 37 जिल्लामा अधिवेशनको उद्घाटन भएको छ। उहाँका अनुसार आज 29 जिल्लामा अधिवेशन सकिँदैछ। 12 भने जेठ 26 नै अधिवेशन गर्ने तयारी छ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन अगावै 67 जिल्लामा र बाँकी 10 जिल्लामा महाधिवेशनपछि अधिवेशन गर्ने रासोपाको तयारी छ। ती जिल्लामा सदस्यता लगायत प्राविधिक काम समेत बाँकी रहेको बताइएको छ। तर सुनसरी, पर्सा, पाल्पा र बर्दियामा भने अधिवेशनका क्रममा तनाव सृजना भएको छ। आजका पत्र पत्रिकामा खबर छ।
6: काया कहिरनमा सार्वजनिक सेवालाई थप सुधार गर्नुपर्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
0: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
0: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261-5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
10: सुविधा लिनु भई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल भारत बीच परराष्ट्र मन्त्री स्तरीय बैठकमा तीनवटा सहमति, प्राथमिकताको क्षेत्रमा साझेदारी सहित द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल, आईएमएफले विस्तारित कर्जाको अन्तिम किस्ता स्वीकृत गर्यो, बजेटले बढ़ाएन शेयर बजारमा उत्साह, लगानीकर्ता निराश, राष्ट्रिय स्वतन्त्र पार्टीको 66 जिल्लामा अधिवेशन शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। सरकारले आउने आर्थिक वर्षका लागि गृह मन्त्रालय अन्तर्गतका निकायको बजेटमा भारी कटौती गरेको छ, जुन गएको आर्थिक वर्ष विनियोजित बजेटको तुलनामा 48.25% कम हो। सरकारले चालू आर्थिक वर्षका लागि 2,08,62,44,00,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो, तर आउने आर्थिक वर्षका लागि मात्र 1,07,95,28,00,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। यो चालू आर्थिक वर्षको तुलनामा 1,76,16,00,00,000 रूपियाँले कम हो। अर्थात सरकारले गृहलाई विनियोजन गरेको आगामी आर्थिक वर्षको बजेट चालूको भन्दा 48.25% कम हो। नेपाल प्रहरीका पूर्व डीआईजी तथा सुरक्षाविद हेमन्त मल्लले गृहका लागि विनियोजित बजेटले वर्तमान सुरक्षा चुनौती नधान्ने बताउनु भएको छ।

0: राखा वा दरबन्दी सिर्जना गर्ने परम्परागत व्यतिथिको अन्त्य हुने भएको हो। अनावश्यक कर्मचारी भर्ना गर्न रोक लाग्ने गरी सरकारले आउँदो असार 7 गतेभित्र सबै निकायलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गरिसक्न निर्देशन गरेको छ। सरकारले यसअघि नै साबिकको 22 मन्त्रालयलाई घटाएर 18 मन्त्रालय सीमित गरिसकेको छ। त्यससँगै असार 7 गतेभित्र सबै मन्त्रालय र सम्बन्धित निकायले ओएनएम गरिसक्नुपर्ने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: नागरिकले सरकारको प्रभावकारिता सबैभन्दा बढ़ी सार्वजनिक सेवा प्रभावबाट अनुभूति गर्छन्। नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, सामाजिक सुरक्षा भत्ता लगायत दैनिक जीवनसँग जोड़िएका सेवाको गुणस्तरले सरकारप्रतिको नागरिक विश्वास निर्धारण गर्छ। पछिल्लो समय नयाँ सरकार गठन भएपछि धेरै सरकारी कार्यालयमा सेवा प्रवाहमा सुधार आएको, सेवाहरू छिटो र सहज बनेको तथा प्रविधिको प्रयोग बढ़ेको भन्ने धारणा सार्वजनिक मा सुनिन थालेको छ। तर के वास्तवमै सरकारी सेवा प्रवाहमा उल्लेख्य सुधार भएको हो त? साथी महेश केवालीले प्रशासनविद उमेश मैनालीलाई सोध्नु भएको छ।
2: कर्मचारी र सेवाग्राहीको बीचमा जुन दलाली गर्थे तिनीहरूको प्रभाव घटेको छ, त्यो राम्रो पछि हो। तपाईँको पासपोर्टको अनलाइन छ, एनआईडीको अनलाइन छ, त्यो अहिले गभर्मेन्टले गरे होइन, पहिले थियो। अहिले अर्थको सबै तपाईँ रिट्रिभ गर्न सक्नुहुन्छ, त्यो अहिले गभर्मेन्टले पहिले थियो। त्यो भन्दा नयाँ रिजल्ट आउनु पर्यो नि। उहाँहरूले भन्नुहुन्छ ई गेट लेखिदिएर सारा ई गभर्नेन्समा मात्रै अस्ति बजेटमा हेर्नु हो नि, कति ठाउँ छ होइन, यी नै त्यो चाहिँ कारण दिनु हुनु पर्यो अनि मात्रै रिजल्ट देखिन्छ। अहिले रिजल्ट खास उपलब्धिपूर्ण देखिया छैन अनि अलिकति कर्मचारीहरूमा भय संचार भएको छ। भकार्ने कर्मचारीहरूलाई थर्काउने यस्ता घटनाहरू थुप्रो छ। यस्ता गलत काम गर्नेहरू हो भने तिनीहरूलाई पनि कारवाही गर्नु, थुनिदिनु, यिनीहरूलाई कानून दायरामा ल्याउनु, नत्र फेरि कर्मचारीको मनोबल खस्क्यो भने जतिसुकै ठूलो नारा दिए पनि जतिसुकै राम्रो सरकार भए केही पनि असर रहेन। डराएको भयग्रस्त मानसिकतामा काम गर्न सकिँदैन।
3: ई गभर्नेन्सको प्रभावकारिता चाहिँ अहिलेसम्म हेर्दाखेरि कस्तो देखिन्छ?
2: होइन, अहिले पनि केही त देखिसकेको छ। जस्तो तपाईँको के हुन्छ भने शनिबार भने ई पास पाउनुहुन्छ, तपाईँ नागरिक एप्समा जानुहोस्, कसलाई भेट्ने भने हान्नुहोस्, त्यसको एन्सर आउँछ तपाईँलाई पास कसलाई भेट्ने फलाना। यस्तै त हो नि सुधार हुने भने केही त छ, तर त्यतिले पुग्दैन क्या, त्यतिले सुधार र त्यसलाई ठुलो सुधार होइन। त्यो जनताको यो पर्सेप्सन हो भने हामीले अब त साँच्चै सेवा सहिलोसम्म पाउँदा अब चाहिँ हामी कार्यालयमा जाँदाखेरिमा पहिलेको जस्तो छैन, धेरै सुधारमा कर्मचारीहरू पनि अर्कै भएछन्। त्यो खालको फिलिङ पर्सेप्सन जनतामा आयो भने बल्ल सुधार भयो भने सुशासन र सेवा प्रवाहमा सुधार गर्न काफी योजनाहरू भट्टाभट ल्याउँदै हुनुहुन्छ। तर त्यसको कार्यान्वयन त हेर्नु पर्यो नि, कार्यान्वयन हेर्ने बेला भएको छैन।
3: सेवा प्रवाहमा चाहिँ कर्मचारीहरूको पारदर्शिता र जवाफदेहितामा चाहिँ के परिवर्तन भयो कि भएन?
2: पारदर्शिता सम्बन्धी कानून आइसकेपछि त्यसलाई हामीले नै के गर्यौं भने यो चाहिँ सार्वजनिक गर्नु हुँदैन भन्ने एउटा कमिटी थियो मुख्य सचिव अध्यक्षतामा, फेरि खिच्यौं कि। अब अहिले चाहिँ एउटा कुरा छ, त्यो चाहिँ राम्रो छ, सनसेट लका कुराहरू अहिलेको प्रधानमन्त्रीले ल्याएर जहाँ चाहिँ एउटा निश्चित अवधिपछि त्यो ऐन आफै खारेज हुन्छ या त संशोधन गर्नुहुन्छ। अब संसद एक्ट ल्याउनु भने संसद एक्ट किन नल्याउनु? संसद एक्ट भने हामी कानून बनाउन त्यो सबै सार्वजनिक गर्नुपर्छ, उधाउनुभन्दा पहिले देख्नु पर्यो सबै। गोपनीयता अत्यन्त लिमिटेड कुराहरूमा हुनुपर्छ, अरू पारदर्शी हुनुपर्छ। अनि पारदर्शिता चाहिँ सुशासन ऐन र पारदर्शिता सम्बन्धी ऐन सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भएपछि जुन किसिमको अहिलेसम्मको अवस्था आयो त्योभन्दा बढी अहिले मलाई त केही भार लाग्दैन। भुइँ मान्छेको आवाज पहिलेकोले गभर्मेन्टले सुनेन, ओके सुनेन, त्यसले त भयो। अनि अहिलेको सरकारले सुन्नुपर्छै पर्दैन। त्यो भुइँ मान्छे भने को? त्यो भुइँ मान्छेको आवाज सुनिएको जस्तो लाग्छ तपाईँहरूलाई? छैन नि, सुधार गर्नुपर्ने छ। तर के भने केही कुराहरू राम्रा छन्, मैले अहिले पनि भने ती चिजहरूलाई कन्टिन्युएसन दिएर अगाडि बढ्यो भने अनि केही समयपछि मूल्याङ्कन गर्न सकिन्छ।
3: कर्मचारीले जुन सेवा प्रवाह सुधार र नागरिकले चाहिँ सजिलो सेवा पाउने वातावरण चाहिँ कसरी बनाउनु पर्छ?
2: अरू देशहरूमा प्रयोग भइसक्यो त्यो भने को डिजाइन र डेलिभरीमा सेवा ल्याउने व्यक्ति नै बस्नुपर्छ, नत्र सुधार हुँदैन। जति गफ गरे पनि नागरिक कर्मचारी नागरिक परामर्श समिति विभिन्न नाम एउटा समिति फर्म गरिदिने, त्यहाँ उपभोक्ता मञ्चका प्रतिनिधि राखिदिने, तपाईँका बौद्धिक प्राज्ञिक व्यक्तिहरू राख्ने, त्यहाँ समाजका प्रतिष्ठित व्यक्तिहरू राखिदिने, यस्ता व्यक्तिहरू भएको एउटा कमिटी त्यहाँ अझ्यास गरिदिनुपर्छ, जसले सेवा कस्तो चाहियो पनि भन्छ, सेवा कसरी डेलिभरी गर्ने पनि भन्छ। त्यो चाहिँ सिस्टम भयो, पद्धति, त्यसले मात्रै काम गर्छ।
0: उहाँ हुनुहुन्थ्यो प्रशासनविद उमेश मैनाली। मैनालीसँग सार्वजनिक सेवा प्रवाहमा पछिल्लो समय भएका सुधार, चुनौती तथा हप्तामा 2 सार्वजनिक विधाको प्रभावकारिताबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।

0: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
1: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
0: हाम्रा सेवाहरू
1: ओपीडी सेवा,
0: विशेषज्ञ ओपीडी सेवा,
1: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्व कर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। विश्वकप फुटबलको मिति नजिकीसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेका छन्। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्युटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुने घटना बढ़ेको छ। विश्वकप फुटबल नजिकिएसँगै सामाजिक सञ्जालमा यस्ता ठगी र साइबर अपराधका घटना व्यापक बढ़ेका छन्। पछिल्लो 10 देखि 12 दिनमा मात्रै विश्वकपका नाममा 75 लाख रूपियाँ ठगी भइसकेको प्रहरीको तथ्याङ्क छ। साइबर ब्यूरोमा यस अवधिमा 50 वटा उजुरी परिसकेको प्रवक्ता दिलीप कुमार गिरीले बताउनु भएको छ। फेसबुकमा वर्ल्ड कप लाइभ फ्री भन्दै विज्ञापन राखेर मानिसलाई फिशिङ लिंकमा क्लिक गराउने प्रवृत्ति देखिएको छ। यस्ता स्क्यामबारे सतर्क गराउँदै ब्यूरोले हालै मात्र सामाजिक सञ्जालमा सचेतनामूलक भिडियो समेत सार्वजनिक गरेको छ। एक क्लिक लाखौं रूपियाँ गायब, विश्वकप फुटबल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जाल मार्फत ठगी शीर्षकमा कान्तिपुरमा खबर छ।
3: अब विदेशको खबर। एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका 39 देशका नागरिकलाई आप्रवासनमा कडाई गर्ने गरी अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको नीतिलाई एक संघीय न्यायाधीशले हिजो उल्टाइदिनु भएको छ। रोडे आइसल्याण्ड स्थित प्रोभिडेन्समा यूएस डिस्ट्रिक्ट चीफ जज जोन म्याकोनेल जुनियरले ट्रम्प प्रशासनको निर्णयलाई गैर कानूनी ठहर गर्नुभएको हो। जोन म्याकोनेलले आदेशमा भन्नुभएको छ, यो नीतिले अमेरिकामा बस्दै आएका असंख्य आप्रवासीको जीवनलाई अन्यलमा पारिदिएको छ। यूएस सिटिजनशिप एण्ड इमिग्रेशन सर्भिसले कानूनलाई नजरअन्दाज गरेको पनि उहाँले बताउनु भएको छ। गएको वर्ष डिसेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको नीतिले 39 देशको नागरिकलाई अमेरिकामा शरण खोज्न, कार्य अनुमति लिन, ग्रीन कार्ड लिन तथा नागरिकताका लागि आवेदन दिन कठिन भएको थियो। यो नीति विरूद्ध आप्रवासन सेवा सम्बन्धी काम गरिरहेका संघ संस्था र मजदूर युनियनहरूले गएको मार्चमा दायर गरेको निवेदनको आधारमा फैसला भएको हो। पछिल्ला आप्रवासन नीतिहरू लागू गर्दा आफूसँग नभएको कानूनी र नियामक अधिकार प्रयोग गरेको निष्कर्ष पनि जोन म्याकोनेलले निकाल्नु भएको छ। आप्रवासी समूहहरूले उहाँले गरेको फैसलाको स्वागत गरेका छन्। यात्रा प्रतिबन्ध लगाइएका देशका मानिसले न्याय पाउने विश्वास गरिएको छ। विदेशकै अर्को खबरमा, भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा हिजो कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा भएको विरोध प्रदर्शनमा सयौं युवा सहभागी भएका छन्। भेला भएका युवाले कक्रोचको मास्क लगाएका थिए। उनीहरूले हातमा राष्ट्रिय झण्डा र पाठ्यपुस्तक बोकेका थिए। सीजेपी डिपीका संस्थापक 30 वर्षीय अभिजित दीपके आन्दोलनको अगुवाईका लागि अमेरिकाको बोस्टनबाट हिजो शनिबारै नयाँ दिल्ली आइपुग्नु भएको थियो।
4: अब खेल सम्बन्धी खबर। एसियाली खेलकुद क्रिकेट छनौट अन्तर्गत पहिलो सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ। सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमान बीचको खेल नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। समूह ए को विजेताका रूपमा सेमी फाइनल पुगेको नेपालले समूह बी को उपविजेता ओमानसँग खेल्न लागेको हो। नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। नेपालले पहिलो खेलमा चीनलाई 221 रनले तथा दोस्रो खेलमा मलेसियालाई 167 रनले पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र ओमान बीच अहिलेसम्म 9 T20 अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले 6 खेल जितेको छ भने 2 खेलमा पराजित भएको छ। एक खेल भने नतिजा विहीन भएको थियो। आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ। अर्को सेमी फाइनल खेलमा मलेसिया र हङकङले खेल्नेछन्।
3: खेलकै अर्को खबरमा साफ महिला च्याम्पियनशीप 2026 उपाधि घरेलु टोली भारतले जितेको छ। गोवाको जवाहरलाल नेहरू रंगशालामा हिजो का भएको फाइनलमा भारतले बंगलादेशलाई 3-1 गोल अन्तरले हराउँदै उपाधि जितेको हो। यससँगै भारतले साफ महिला प्रतियोगितामा 6 पटक उपाधि जित्न सफल भयो। सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 गोलले हराएको थियो भने भारतले भूटानलाई 1-0 गोलले हराउँदै फाइनलमा पुगेको थियो। पछिल्ला दुई संस्करण सन् 2022 र 2024 च्याम्पियन बनेको बंगलादेश यसपटक उपविजेता बनेको छ। अब केही खबर संक्षेपमा। कोशी गण्डकी बागमती र लुम्बिनी प्रदेशको केही ठाउँमा गैराती हल्कादेखि मध्यमसम्मको पानी परेको छ। चितवन हेटौँडा लुम्बिनी सङ्खुवा सभा लगायतका ठाउँमा पानी परेको हो। त्यस्तै केही दिन कोशी प्रदेशका केही ठाउँ लुम्बिनी कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने साथै कोशी बागमती र गण्डकीको तराई भागका केही ठाउँहरूमा पनि तातो दिन हुने सम्भावना छ।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर 18,309 जना बालबालिकामा कड़ा खालको कुपोषण भेटिएको छ। 6 महिनादेखि 5 वर्ष मुनिका बालबालिकामा शीघ्र कड़ा खालको कुपोषण देखिएको हो। परिवार कल्याण महाशाखाले चालू आर्थिक वर्षमा राष्ट्रिय खोप लेखाजोखा अभियान सञ्चालन गरेर बालबालिकामा कुपोषण भए नभएको बारे परीक्षण गरिएको हो। बालखैमा कुपोषणको शिकार भएपछि उनीहरूलाई अन्य रोगले समेत गाँच्ने गरेको गाउँ गाउँ खटिएका स्वास्थ्य कर्मीहरूको भनाइ छ।
3: यो खबर अन्नपूर्ण पोस्टले छापेको छ। उद्योग विभागले 25 करोड़ भन्दा कम पूँजीका उद्योग दर्ता बन्द गरेको छ। यस्ता उद्योग अब आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै दर्ता सम्बन्धी काम रोक्का गरिएको विभागले जनाएको छ। विभागका निर्देशक उर्मिला खतिवड़ाका अनुसार सरकारले 25 करोड़ भन्दा कम पूँजी भएका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता हुने व्यवस्था गरेसँगै विभागले यस सम्बन्धी निवेदन लिन छाडेको खबर कारोबार दैनिकले छापेको छ।
4: टालेका जाँगेलाई फालेको टाँक
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: नेपाल भारत बीच परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति। प्राथमिकताका क्षेत्रमा साझेदारी सहित द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल।
3: आईएमएफले विस्तारित कर्जाको अन्तिम किस्ता स्वीकृत गर्यो। बजेटले बढ़ाएन शेयर बजारमा उत्साह, लगानीकर्ता निराश।
4: सार्वजनिक सेवामा सुधार देखिए पनि उपलब्धि उत्साहजनक नभएको विज्ञको टिप्पणी। सेवा डिजाइन र प्रवाहमा सेवाग्राहीको सहभागिता आवश्यक रहेको सुझाव।
3: ट्रम्पको आप्रवासन नीति अमेरिकी एक संघीय अदालतले उल्टायो। आप्रवासी समूहद्वारा फैसलाको स्वागत।
4: र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै बंगलादेशलाई हराउँदै साफ महिला च्याम्पियनशीपको उपाधि भारतलाई।
3: र अन्त्यमा आजको कार्टुन चषक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन सीमा विवादसँग सम्बन्धित छ। यहाँ नेपाल र भारत बीचको सीमा क्षेत्र छ। त्यहीनेर दुई देशका नागरिक लखर लखर हिँड्दैछन् अनि नेपाली जस्ता एकजनाले भन्दैछन् अल्लि होस गरेर हिँड्नुहोस् है, फेरि फ्याट्टै सीमा मिचिएला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडिपट्टि
3: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गोङगोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461688 98235527763
3: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
5: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
3: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
5: फोन गर्नुहोस् 0635905011 पुन मोबाइल
4: होइन कति पुन मोबाइल भन्दै कराएको
5: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
4: कहाँ छ पुन मोबाइल
5: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ
3: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
5: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलेगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
3: प्रोपाइटर हेमराज पुन मोबाइल 98191 74888 र 98448400
6: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
7: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
6: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
8: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 6 खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोपाइटर कुलकुमार कुमाल मोबाइल 98460 26617 र 98161 38981
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
10: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
9: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
11: दीर्घायु फर्निचर सोरुम
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल
0: बेड, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9847061268,
0: 9856602068।
13: हाम्रो मोबाइल पसल दुलीगौडामा
14: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था,
13: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
15: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
13: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
17: तर महँगो होला नि?
16: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
18: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
19: 12 अल्मुनियम अब युपिभीसीको साथमा।
18: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
19: सम्पर्क 12 युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9562928938 र 9908822938।
20: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
21: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
21: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
20: पुराना गरगहना सँग नयाँ साथ फेर,
21: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
20: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
22: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ, अलमल्ल परे म त।
23: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
22: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
23: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
22: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111969902।
24: कता हिँडेको आइफोन हातमा लिएर?
25: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
24: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
25: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
24: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463823811।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
2: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो।
3: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
1: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
24: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4, भित्री बजार।
17: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654141094, मोबाइल 98560206630।
4: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
26: शुक्ला गण्डकी FM 97.6।
27: मोर्चा जसलाई जसले खोल्नु भएको छ त्यो मोर्चा खोल्ने मध्ये कि कतिपय नेताहरूको हामीसँग साथीहरूले अहिले त्यो प्रमाण पनि जुटाएर राख्नु भएको छ। उहाँहरू चाहिँ अहिले सबभन्दा बढी फ्रन्टलाइनमा जो देखिन्छ उहाँहरू नै अहिले नवीकरण गरेर राख्नु भएको छ। तर अर्काको नाममा अर्काको फोन, अर्कालाई भर्न लगाएर फोन नम्बर अर्काको हालेर अनि अरू बाँकी डिटेल चाहिँ आफ्नै हालेर पनि कतिपय गरेको देखिएको छ। त्यस कारणले म धेरै सबै देशभरिका तमाम नेता कार्यकर्ता जो यो भुलभुलाइमा पर्नुभएको छ उहाँहरूलाई पनि मेरो आग्रह छ, अथवा पार्टीको तर्फबाट हामी आग्रह गर्न के चाहन्छौँ भने तपाईँ सबैले नवीकरण गर्नुहोस्, अध्यावधि गर्नुहोस्। अध्यावधि गरेर कतिपय कुराहरू चित्त नबुझेको कुराहरू पार्टीभित्रै बसेर कुराकानी गर्न सकिन्छ, पार्टीभित्र राखेर आफ्नो कुराहरू आएर आफ्नो कुरा राख्न सकिन्छ। त्यो ठाउँ हुनाहुँदै यो भर्दै भर्दिनँ भनेर यो चाहिँ यो जग हटाउने काम गर्नु भएन भन्ने कुरा हो। त्यो नेताहरूलाई पनि यो सन्देश हो र उहाँहरूलाई फलो गर्ने जुन समर्थक शुभेच्छुकहरू हुन्छ उहाँहरूले पनि यो कुरा बुझ्दाखेरि राम्रो हुन्छ भन्ने लाग्छ मलाई।
28: अब अहिलेको अवस्थामा चाहिँ जुन ढंगले यो सदस्यता नवीकरणका कुराहरू र पार्टीलाई एकदिका बनाउने कुराहरू त एकातिर होला, अब चाहिँ यो क्रियाशील सदस्यता अध्यापति गर्न छुटेका जति पनि भोलि नेता कार्यकर्ताहरू हुनुहुन्छ वा निश्चित टाइम फ्रेमभित्र प्लेटफर्मभित्र यदि गर्न सकिएन भने चाहिँ उहाँहरू चाहिँ अब आउने 15 महादिवसमा छुट्नुहुन्छ होइन सबै?
27: यसरी पटक पटक असरले जाने गर्नु भएन भने त उहाँहरू पार्टीप्रति पार्टीलाई राम्रो होस् भने उहाँहरूको चाहना देखिन भन्ने त बुझ्नु पर्ला नि। त्यो भयो, त्यस्तो भयो भने उहाँले यदि गर्नु भएन भने उहाँहरूले पार्टीको चाहिँ निर्देशन नमानेको, पार्टीको लाइनलाई फलो नगरेको र पार्टीको हितमा चिताएको भन्ने बुझ्नु पर्यो। पार्टीको त्यो सिस्टममा बस्न नचाहेको बुझ्नु पर्यो। पार्टीको सिस्टममा नबसेपछि त्यो अनुशासनमा नबसेपछि त उहाँहरू पार्टीमा रहनुभयो भनेर त कसरी भन्दैन।
28: यसको मतलब अझै पनि अब कंग्रेस विभाजनको डिलमै छ होइन, खतरा चाहिँ छ।
27: विभाजन त नेपाली कांग्रेस आजको दिनमा विभाजन हुन सक्ने अवस्थामै छैन। कोही मान्छे पार्टीबाट म अलग हुन्छु भन्न सक्ने भयो, त्यो समूहमा पनि कोही मान्छेहरू हामी यतिजना मान्छे चाहिँ पार्टीमा छैनौ अलग भयौँ भनेर कोही कोहीले हुल बाँधेर पनि निस्किन सक्नुभयो। तर हाम्रो कुरा के हो भने पार्टीमा यत्रो अवसर हुँदाहुँदै अवसर दिँदा दिँदै पटक पटक म्याद थप्दा थप्दै पनि अब मेरो गोरुको 12% मात्र गर्नुभयो भने त त्यो उहाँहरूको विवेकको कुरा होइन भने अब एउटा अवसर दिँदा दिँदै नगर्ने अनि त्यसपछि चाहिँ हामीले अवसर पाएनौँ भन्ने अथवा हामीलाई चाहिँ उस गरेन अनेक फेरि बखेडा निकालिराख्ने कुरा त्यो उचित हुन्छ जस्तो लाग्दैन मलाई। र त्यति त्यो खालको बखेडा मात्र गर्ने व्यक्तिहरू चाहिँ भोलिको दिनमा पार्टी नै रहेको रूपमा मान्ने कि नमान्ने भन्ने गर्दा त्यो पार्टीको चाहिँ सामान्य हिसाबले त्यो पार्टीमा रहेको रूपमा चाहिँ मान्न सक्ने अवस्था नरहन सक्छ।
28: गैराती प्रधानमन्त्रीको एउटा स्टाटस आएछ अजयबाबु सेवाकोटीजी, यहाँले हेर्नु भ्याउनुभयो कि भ्याउनु भएन, मलाई पनि एम्बेसेडर बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने दिनुहोस् भन्नुभएको छ, क्या कस्तो लाग्यो?
27: खासै न अब उहाँलाई देशले प्रधानमन्त्री बनाइसकेको छ, अब देशले प्रधानमन्त्री बनाइसकेको व्यक्तिलाई अब फेरि राजदूत त्योभन्दा ठुलो हो जस्तो त लाग्दैन। यद्यपि उहाँले ह्युमर र सताएर हानेर कसैलाई दिनुभएको हो भने शनिबारको अब उहाँ कुन मुडमा हुनुहुन्थ्यो के सर्कोमा उहाँले त्यो भन्नुभयो,
28: शनिबारको ह्याङओभरले काम गरे त्यसो भए
27: थाहै न, अब शनिबारको मुडमा उहाँले शनिबारीय मुडमा त्यसरी आफ्नो अभिव्यक्ति प्रकट गर्नु होला। अब धेरैजनासँग उहाँले भेट्नुहुन्न, भेट्ने सोसियल मिडियामै हो, प्रतिक्रिया पनि सोसियल मिडियामै धेरै हेर्नै पढ्ने मान्छे हो, उहाँका नजिक भनिएका मन्त्री र चाहिँ सल्लाहकारहरू पनि सबै सोसियल मिडियामै कमेन्ट गरेको बसिरहेको देखेको थिएँ भने मतलब उहाँहरू सम्मान नै सोसियल मिडियामा गर्ने भावनाले अब सोसियल मिडियामा एक्टिभ हुँदै गर्दा
28: होइन, या त सस्मित पोखरेलजीले भन्नुभएको रहेछ होइन म्यासेज गरिदिउँ भनेर भिक्टर पौडेलले नै फेरि उठाउन आउला पुलिस भनेछन्। रन्जु दर्शनाजीले पीएम पनि एम्बेसडर पनि बन्न पाइँदैन, एउटा चुज गर्नुहोस् पहिला भन्नुभएछ आसिफ शाहले, म होइन भन्दिउँला पीएमलाई। यावत राम्रो चलिरहेछ क्या सञ्जालमा हामी हेरिरहेको
27: होइन, त्यो चाहिँ के भने अब शनिबार उहाँहरू फुर्सदमा कसरी टाइम पास गर्ने भनेर हामीले नि पहिला पहिला कान्छना बच्चा गट्टा खेलेर टाइम पास गर्छौँ, त्यस्तै उहाँहरूले पनि अब यो सोसियल मिडिया मार्फत उहाँहरू गट्टा खेलिरहनु भएको
28: छैन। प्रधानमन्त्री त देशको चिन्तामा हुनुहुन्छ, उहाँ त देशको बारेमा चिन्ता छ भन्ने कुरा संसदमा सुन्नु भएन, राष्ट्रिय स्वतन्त्रवादीका नेता कार्यकर्ताहरूले भनिरहनु भएको छ, त उहाँलाई त राष्ट्र बनाउने चिन्ता छ, किन संसदमा चाहियो भन्नुभएको छ नि त होइन?
27: होइन, त्यही छलफल गरिरहनु भएको होला त्यसो भए। त्यसैले अब उहाँहरू अहिले भ्याकेन्सी खोलिरहनु भएको छ राजदूतको, र राजदूत बनाउने कुरामा अब एउटा कोही सचिवले उहाँलाई पुकारा गर्यो, पुकारा गरेको आधारमा उहाँले त्यसलाई समात्न लगाएर केही समय फोन दिनुभयो, श्रीमतीको जिम्मालाई पठाइदिनुभयो, एउटा डरको माहौल जुन सिर्जना भइरहेको छ त्यसैलाई अब मान्छेले प्रतिक्रिया जनाइरहँदा उहाँले त्यसमाथि नै अर्को टिप्पणी गरेर त्यसलाई सेटारिकल उसमा ह्युमरमा यो जिएड गर्न खोज्नु भएको छ, त्यसले बाहिर रमाइलो त होला तर उहाँले खालको बिस्तारै बिस्तारै निर्वाचित अधिनायक बारतर्फ आफू गइरहेको संकेत जुन गरिरहनु भएको छ त्यो एकदम डरलाग्दो कुरा हो। त्यसैले यसलाई त्यो रमाइलोको रूपमा मात्र हेरिनु हुन्छ जस्तो मलाई लागिरहेको छ।
28: जाँदा जाँदै बजेट चाहिँ राम्रो आएको छ होइन भोल्युममा?
27: बजेट सबै पटक राम्रै आउँछ तर अहिले मैले यसो हेर्दै गर्दा एउटा विद्वान अर्थमन्त्री अनि विद्वान अर्थशास्त्री
28: हिजो तपाईँसँगै साथ हिन्दू भएका होइन तपाईँकै पार्टीका नेता
27: हो, तर अब उहाँ विद्वान अर्थशास्त्री अर्थमन्त्री भनेर जुन हल्ला थियो आजको दिनमा पाँच पटक छ पटक करका दर परिवर्तन हुने, संसदमा एउटा बजेट पेश गर्ने क्याबिनेटमा अर्कै उठाउने, त्यसपछि अहिले पटक पटक गरेर छ पटक करका दर फेरिने, केही निश्चित घरानाका लागि पछि पछि हुने गरेर ल्याइदिने, कसैलाई अरबौं कमाउनका लागि करका दर फेर बदल गरिदिने, अनि अरबौं कसैलाई कमाउन दिँदै गर्दा त्यसको चाहिँ बेनिफिट आफूले पनि लिने खालको जुन छ र अहिले हुँदाहुँदा पहिला अर्थमन्त्री जनार्दन शर्माको पालामा जुन खालको टिका टिप्पणी भएको त्योभन्दा डरलाग्दो घटनाक्रम यो पटक देखिएको छ। करका दर छ पटक प्रदर्शित हुने र बजेट संसदमा एउटा पेश हुने र क्याबिनेट र चाहिँ प्रेस मिटको बेलामा अर्कै उसले ल्याउने र त्यो पनि छ पटक करका दर फेर्ने भनेको योभन्दा लज्जास्पद र सायद अर्थमन्त्रीको हैसियतमा सबभन्दा बढी विद्वान अर्थमन्त्रीको यो विघ्न त्यो चाहिँ त्यो इजार फुस्केको बजेट चाहिँ मैले देखेको छैन।
28: अस्तिमा कोटेजी यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ नेपाली कंग्रेसका नेता अजय बाबु सीमा कोटे आदरणीय श्रोता नेपाली बसको समयमा हामी छोटो विश्राम लिन चाहन्छौ, त्यसपछि पुनः उपस्थित हुनेछौ।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं।
6: चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
7: बिरामी परीक्षण,
6: निशुल्क औषधि वितरण,
7: प्रयोगशाला सेवा,
6: पञ्चकर्म, पूर्वकर्म,
7: बस्ती कर्म,
6: शिरोधारा,
7: नस्य कर्म, जलनीति,
6: छार सूत्र सेवा,
7: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
6: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
7: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
6: अग्निकर्म, मर्म चिकित्सा,
7: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषध
8: औषधालयमा, भिमाद नगरपालिकाको वार्ड नम्बर 6 भिमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकुट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
10: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
11: सूचना गुदारोग विशेष आयुर्वेद शिविर सम्बन्धी सूचना। प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँको आयोजना तथा भीमात आयुर्वेद औषधालयको समन्वयमा नरबेबी आयुर्वेद अस्पताल काठमाडौँमा कार्यरत शल्य चिकित्सक एवं प्रदेश आयुर्वेद चिकित्सालयमा कार्यरत आयुर्वेद चिकित्सकहरूद्वारा गरिने गुदारोग, एनोरेक्टल जन्ने, पायल्स, फिस्टुला, फिसर जस्ता समस्याको पहिचान र उपचार गरिने भएकोले सो समस्याबाट पीड़ित महानुभावहरू मिति 2083 जेठ 23 र 24 गते भीमात आयुर्वेद औषधालय तनहुँमा सञ्चालन हुने शिविरमा सम्पर्क राखी आफ्नो स्वास्थ्य परीक्षण गर्नु भई स्वास्थ्य लाभ लिनु हुन हार्दिक अनुरोध गर्दछौं।
12: शिविरमा उपलब्ध सेवाहरू,
11: अनुभवी शल्य चिकित्सक एवं आयुर्वेद चिकित्सकद्वारा परामर्श तथा उपचार,
12: आयुर्वेदिक पद्धतिबाट सुरक्षित, प्रभावकारी र दिगो उपचार,
11: शल्यक्रिया बिना पीड़ा रहित र छिटो सेवा तथा आवश्यक बिरामीहरूलाई निशुल्क शल्यक्रियाको व्यवस्था,
12: गोपनीयतापूर्ण सेवा एवं उचित परामर्श, गुदारोगका प्रमुख समस्याहरू,
11: दिशा गर्दा रगत आउने, गाँठो बाहिर निस्कने, दुखाइ हुने, चिलाउने, अप्ठ्यारो हुने, द्वार नजिकै पाल हुनु, पिप बगिरहने, दुर्गन्ध आउने, पुनः सुन्निनु र दुखाइ हुने, दिशा गर्दा असह्य दुखाइ हुने, दिशापछि रगत देखिने, दिशा गर्न गाह्रो हुने।
12: शिविर हुने मिति यही जेठ 23 र 24 गते शनिबार र आइतबार।
11: स्थान भीमात आयुर्वेद औषधालय, भीमात नगरपालिका 6 नगरपालिका चोक तनहुँ।
12: थप जानकारीका लागि सम्पर्क
11: देवेन्द्र यादव, कविराज निरीक्षक, 98 448 58 958। भीमात आयुर्वेद औषधालय, भीमात तनहुँ।
12: आयोजक
11: गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ।
8: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउनुहुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 स्याङ्जा।
13: हतार पत्तर यहाँ चुनावको रिजल्टै सकिसके पनि थियो, सकिन सकेको थियो। अब ओलीजी प्रधानमन्त्री हुने भन्ने थाहा पाएपछि आफ्नै परराष्ट्र मन्त्रीलाई सुषमा स्वराजलाई यहाँ भेट्न पठाएको, फोनमा कुरा गरेको गरे अलिकति अलिक बढी उत्साहित भएको देखिन्छ। यसरी यो विषय अलिकति मत्थर भएको थियो, विशेष गरी ओलीजीको त्यो यो अनेक कुराहरू अलि लगानी कुराहरू बोल्नुहुन्थ्यो नि बिचबिचमा भारतको प्रधानमन्त्रीको भ्रमण नभएको त्यसमा चिसिएको थियो। अब अहिले फेरि यो नयाँ कन्टेक्स्टमा चाहिँ उनीहरूले के हेरे भने पुराना दलहरू अलि नेपाली कंग्रेस एमालेहरू त धेरै खस्किए अहिले तल छन्। अब अहिले नयाँ उब्रिएको नयाँ यत्रो जनमत लिएर यत्रो जनताले चाहेको यत्रो शक्ति उदयमान भएको छ। अब यो शक्ति भोलि कति कायम हुन्छ हुँदैन कति टिक्छ टिक्दैन हारको कुरा हो, तर अहिलेको सन्दर्भमा त यो नि अहिले सबभन्दा ठुलो शक्ति हो र नयाँ नयाँ युवाले प्रतिनिधित्व गरेको सरकार छ पार्टी छ त्यसले गर्दाखेरि उनीहरूले यसलाई महत्व दिएर त्यसमा पनि बालेन शाहलाई अब यहाँ बोलाउन खोजेको त्यो प्रधानमन्त्रीलाई नि पहिले उहाँको परराष्ट्र सचिवलाई यहाँ पठाएर त्यो भ्रमणको सम्बन्धित कुराहरूमा पनि कुरा थियो, तर त्यो कुराहरू हाम्रो पक्षबाट हामीले मिस गर्यौं किनभने उहाँले प्रोटोकलको कुरा धेरै उठाउनु भयो
28: भेटिन
13: भन्ने खालको कुरा गरेको त्यो सन्दर्भ भएको हुनाले रवि लामिछानेजी नै पार्टीको आधिकारिक नेता भएको हुनाले र उहाँले नै गठन गरेको भयो राजपाल यत्रो यत्रो मत लिएर चाहिँ जितेकोले भारतले त्यसलाई एउटा देखाएको हो। अब यो कति भोलि यस्ता कुरा त बेला बेलामा देखिरहन्छन्,
28: होइन यसको मतलब बालेनले चाहिँ अलिकति कूटनीतिक मर्यादाका कुरा गरेर चाहिँ भ्रमण अस्वीकार गर्दा वा भेट अस्वीकार गर्दाखेरि चाहिँ होइन ऊभन्दा ठूलो त राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति हो नि त भन्ने खालको चाहिँ ट्विट गर्यो होइन भारतले चाहिँ।
13: यसो छ मोदीले तपाईँले त्यो यिनीहरूले जित्ने बित्तिकै दुइटैलाई एकैजना दुइटैलाई फोन गरेछ रवि लामिछानेलाई पनि छ बालेन शाहलाई पनि छ। त्यसले गर्दा बालेन शाह प्रधानमन्त्री भइसकेका थिएनन् हुनेवाला थिए होइन, त्यस कारणले उनीहरूले एउटा अब बालेनको त खोइ केही भन्न सकिँदैन नि त अहिले त उहाँको फर्कत दुई अढाई महिना भइरहेछ। अब उहाँले कसरी सरकार चलाउनुहुन्छ गभर्नेन्स भनेको कुरा त अप्ठ्यारो कुरा हो, यसरी त्यसै हावामा आएर हुम्जिकल भएर त हुँदैन। अब जस्तो राष्ट्रपतिले बोलिरहेको छन् आफै आफूले दिएकै भाषण पढिरहेका छन् त्यसैमा छोडेर उठेर हिँडे त्यस्तो खालको त्यो स्वभावहरू देखाउँदै गए अप्रिय हुँदै गए। भोलि वैकल्पिक शक्ति त आखिर रवि लामिछानेकै पार्टी हो उहाँ हुनु होला नभए उहाँले बनाएको कोही मान्छे हुन्छ नि त आखिर पार्टी त रवि लामिछानेले नै नेतृत्व गरेछ नि त।
28: तर अहिले अब हामी दुई देश बीचका सम्बन्ध मात्रै कुरा गर्दै गर्दाखेरि अर्को त देश पनि छ, हामी त्रिदेशीय स्थानमा छौँ होइन, चीनसँगको आपसी सम्बन्ध कस्तो छ, स्थिर हो वा चाहिँ अलिकति समस्याग्रस्त नै हो?
13: यसो छ यिनीहरू के हुन्छ भने चीनले अब वाद गरिरहेको त हुन्छ तर अब चीनले बीचबीचमा आएर यहाँ उसले पनि खुलम खुलै रूपै अब भर्खर कम्युनिस्टहरू एकजुट हुन् भनेर उसले कोसिस गरेको हो, बेला बेलामा आएको पनि हो तर्साएको पनि हो अनि गरेको हो। तर के भनेदेखि अब अब भारत यसमा चाहिँ भारतसितको सम्बन्ध भारतकै जस्तो गरी अगाडि बढ्नुपर्छ परिभाषित हुनुपर्छ, चीनसँगको सम्बन्ध मित्र राष्ट्र भएको हुनाले चीनसँग पनि तर भारत र चीनलाई समान दूरी भनेर मिल्दैन अहिलेको उसमा यहाँ भन्छ नि जानेर बुझेर पोलिसी अब इक्विडिस्टेन्स समान दूरीको सिद्धान्त भन्छ नि त्यो त्यो लागू हुँदैन। चीनप्रति चीनकै जस्तो सम्बन्ध हुनुपर्छ उसँग कस्तो सम्बन्ध राख्ने मित्र राष्ट्रसँग भारतसँग अब व्यापक सम्बन्ध छ बहुआयामिक छ त्यो अनुसारकै सम्बन्ध हुनुपर्छ, दुईटालाई तुलना गरेर हुने होइन चीनसँग पनि राम्रो सम्बन्ध हुनुपर्छ बिस्तारै हुँदै जाला। त्यसमा चीनले कुनै प्रतिक्रिया बाहिर देखाएको छैन तर उसले वाद गरेको होला। अब भारत जानु त उसलाई स्वाभाविक हो भनी उसलाई चासो भारत भन्दा पनि अमेरिकाको चासो हुन्छ चीनलाई हेर्नुहोस् यहाँ नेपालमा
28: होइन एउटा कुरा भारतमा पनि भारतका लागि अमेरिकी राजदूतले समेत राष्ट्रसभाका सभापतिलाई भेट गर्नुभयो नि त होइन साइड वार्तामा यो कुरा पनि चर्चामा आयो नि त अहिले यो त बिरलै भेटिन्छ नि त
13: पछि आउँदा पनि त प्रधानमन्त्रीलाई भेट्न पाएन उसले रवि लामिछानेलाई भेटेको थियो नि
28: भन्दाखेरि अब हामी अहिले भूराजनैतिक हिसाबले पनि भारतले अलिकति चासो दिइरहेको छ नेपालको पछिल्लो कन्टेस्टमा
13: एकदम चासो त
28: अमित शाहजी यहाँलाई थाहा छ नि त होइन भारतका शक्तिशाली गृहमन्त्री कसैलाई पनि नभेटेको कुनै पनि देशमा चाहिँ गृहमन्त्री भएपछि भ्रमण नगरेको व्यक्तिले चाहिँ रवि लामिछानेलाई भेटेको विषय चर्चामा आयो
13: होइन त्यो राम्रो राम्रो सत्कार दिएको छ तर सत्कारकै भरमा सम्बन्ध अहिले नि सबै राम्रो भयो भन्न मिल्दैन। भारत र नेपालका सम्बन्धहरूका विभिन्न तह छन् क्या तपाईँ मान्छेले यहाँ बुझेनन् त्यो कुराहरू एउटै कुरा सबै एउटै बास्केटमा हालेर हामी व्याख्या गर्छौँ। एउटा पहिलो तह भनेको चाहिँ साधारण जनता स्तरमा हुने अब जस्तै सानसानो कुराहरूमा बोर्डरको कुराहरूमा स्मग्लिङको कुराहरूमा होइन अनि अब यस्तै कुराहरूमा पर्छन् बोर्डर थिचोमिचो भयो भन्ने सानसानो तलको कुराहरू। अर्को कुरा हुन्छ अलिकति गहन कुराहरू जस्तो व्यापारको कुराहरूमा जलस्रोतको कुराहरूमा लेनदेनको कुराहरूमा त्यो तहको। अर्को कुरा हुन्छ सेक्युरिटीको कुरामा नेपाल भारत सम्बन्धको विस्तृत जुन छ मूलभूत आधार हुन्छ अहिलेसम्म चाहे जसोकै राष्ट्रवाद जगाए पनि राजा महेन्द्रकै पालामा 1950 को सन्धि खाएर

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9850607554।

नमस्कार। बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। नेपाल र भारत बीच तीन विषयमा सहमति समझदारी भएको छ। भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकर बीच नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डल स्तरीय वार्ताका क्रममा विभिन्न सहमति र समझदारी भएका हुन्। दिल्लीस्थित नेपाली दूतावासका अनुसार जून 2023 जेठ 2080 नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएल र भारतीय राष्ट्रिय भुक्तानी निगम एनपीसीआई बीच भएको समझदारी बमोजिम सीमापार विद्युतीय भुक्तानी कारोबारलाई सञ्चालनमा ल्याउने सहमति भएको छ। जेठ 2080 एनसीएचएल र एनपीसीआईको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड बीच दिल्लीमै सीमापार डिजिटल भुक्तानी र रेमिटेन्स सेवा शुरू गर्ने सम्बन्धी समझदारी भएको थियो। त्यही समझदारीका आधारमा फागुन 2080 नेपाल र भारतबीच सीमापार क्यूआर भुक्तानी प्रणाली शुरू भएको थियो। दुई छिमेकी देशबीच निर्वाध डिजिटल वित्तीय सम्बन्ध स्थापना हुने संकेत यसले दिएको भन्दै व्यापक चर्चा गरियो। त्यसै त नेपाल आउने भारतीय पर्यटक विद्यार्थी र बिरामीले आफ्नो मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाएका छन्। तर भारत भ्रमण गर्ने नेपालीले अझै त्यो सुविधा पाएका छैनन्। अब भने नेपालीले पनि भारतमा क्यूआर सेवा प्रयोग गर्न पाउनेछन्। भुक्तानी प्रणाली औपचारिक रूपमा शुरू भएको 2 वर्षभन्दा बढ़ी बितिसक्दा पनि नेपालका बैंक भुक्तानी सेवा संचालक तथा केन्द्रीय बैंकले आफ्नो तर्फबाट प्राविधिक रूपमा तयार रहेको आश्वासन पटक पटक दिए पनि पारस्परिक सेवा शुरू हुन सकेको थिएन। नेपाली अधिकारीहरूका अनुसार यसको शुरूआत उच्चस्तरीय आधिकारिक घोषणा मात्र मार्फत होस् भन्ने चाहनाले ढिलाइ भएको थियो। दुवै देश विशेष गरी भारतको एनपीसीआईले यसलाई कूटनीतिक सद्भावका रूपमा प्रधानमन्त्री स्तरको भ्रमणका क्रममा शुरू गर्न चाहनु भएको थियो। तर लामो समयदेखि त्यस्तो भ्रमण भएको थिएन र तत्कालका लागि कुनै योजना पनि थिएन। मन्त्री खनालको भ्रमणका क्रममा पहिलेको समझदारीले मूर्त रूप पाएको छ। शनिबार नै भूकम्पपछिको भारतको सहयोगमा पुननिर्माण गरिएका स्वास्थ्यका 72 र सांस्कृतिक क्षेत्रका 12 परियोजना हस्तान्तरण गरिएको छ। 2072 सालको भूकम्पपछि पुननिर्माणका लागि भारतले 1 अर्ब अमेरिकी डलर अनुदान र ऋण दिएको थियो। काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल इण्डिया भाषिनी डिभिजन बीच भाषा अनुवाद गर्ने भोइस फर्स्ट प्लेटफर्मका लागि संयुक्त रूपमा राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गर्ने समझदारी पनि भएको जनाइएको छ। बैठकका क्रममा खनाल र जयशंकर बीच द्विपक्षीय सम्बन्धका विविध आयाममा वृहत छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा एक व्यङ्ग्यात्मक स्टाटस लेख्नु भएको छ। हिजो साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट मार्फत उहाँले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर उपलब्ध गराइदिन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेख्नु भएको छ, मलाई पनि एम्बेसेडर राजदूत बन्न मन छ, पीएम प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुहोस् न। प्रधानमन्त्री शाहले यो स्टाटस कुन सन्दर्भमा लिएर लेख्नुभएको भन्ने कुरा स्पष्ट रूपमा खुलाउनु भएको छैन। तनहुको ब्यास नगरपालिकामा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरूषको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ। ती मृतकको नाम थर र ठेगाना खुल्न नसकेकाले जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले सहयोगको लागि आग्रह गर्नुभएको छ। उहाँका अनुसार शनिबार दिउँसो अन्दाजी 2 बजेको समयमा ब्यास 10 दुम्सीचौर स्थित सार्वजनिक स्थानमा ती पुरूष अचेत अवस्थामा फेला पर्नु भएको थियो। स्थानीय बासिन्दाहरूले फेला पारेपछि तत्काल प्रहरी टोलीको सहयोगमा उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमोली लगिएको थियो। अस्पताल पुर्याए लगत्तै उपचारकै क्रममा सोही दिन दिउँसो 3:20 बजे चिकित्सकहरूले उहाँलाई मृत घोषणा गरेका थिए। घटनास्थलको प्रारम्भिक अनुसन्धान शव जाँच मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरिसकेको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोस्टमार्टम तथा पहिचानका लागि प्रदेश अस्पताल दमोलीकै शवगृहमा राखिएको छ। स्थानीय स्तरमा प्रहरीले मृतकको घर परिवार तथा आफन्तको खोजी गरे पनि विवरण खुल्न नसकेकाले सार्वजनिक रूपमा हुलिया जारी गरिएको छ। प्रहरीका अनुसार मृतक पुरूष अन्दाजी 35-40 वर्ष उमेरसम्मको जस्तो देखिएको जनाइएको छ।
पाँच दशक भन्दा अघि जग्गा अधिग्रहण भएर सुकुम्बासी जग्गा धनी र सट्टापट्टाका नाममा खुम्चिँदै गएको र सधैँ विवादको केन्द्रमा रहेको पोखरा बसपार निर्माणको विषयले यति बेला तरंग सिर्जना गरिरहेको छ। अमरसिंह माविको चौरमा बनेका टहरा, फिर्की खोला घरभित्र बनेका संरचना र पृथ्वीचोक स्थित राजनैतिक दल निकट मजदूर संगठन विभिन्न संस्थाले कब्जा गरेर बनाएको संरचनामा डोजर लगाएपछि अब पोखरा बसपार्कमा खाली गरिने चर्चा सतहमा छ। पोखराका मेयर धनराज आचार्यले राजनैतिक खिचातानी र स्वार्थमा प्रयोग भएको भोट बैंकका रूपमा प्रयोग भएका फिर्की राजनैतिक दलले कब्जा गरेका जग्गा समेत सहमति नै खाली गराएपछि बस पार्कमा पनि छिट्टै डोजर लाग्ने विषयले त्यहीका बसोबासी विभाजित भएका हुन्। महानगरले दुईदेखि चार दिन नै डोजर लगाउने हल्लासँगै धमाधम टहरा खाली गर्दै जानेहरूको संख्या पनि दिनानुदिन बढ़िरहेको छ भने पृथ्वी राजमार्गसँगै जोड़िएका जग्गा धनीहरू भने अदालत गुहारिरहेका छन्। 2031 सालमा 205 रूपियाँ जग्गा अधिग्रहण गरिएको थियो। पृथ्वी राजमार्गको मापदण्ड समेत जग्गा घटाउँदा 187 रूपियाँ क्षेत्रफल बस पार्कको भएको प्रतिवेदनहरूमा छ, तर अहिले त्यो पनि जम्मा 26 रोपनीमा खुम्चिन पुगेको छ। गाड़ी पार्क भइरहेको खुम्चिएर बाँकी रहेको त्यही जग्गामा पुग्दा शनिबार त्यही बसोबास गरेका टहराहरू धमाधम खाली हुँदै थिए। हुन त महानगरी फिर्कीमा डोजर लगाएसँगै बस पार्कको जग्गामा बसेका केही टहरा स्वतस्फूर्त खाली भइसकेका थिए। बाँकी रहेको बस पार्कको जग्गाकै मुखमा निर्माण भएका टहराबाट धमाधम सामान गाड़ीमा हालेर सार्दै गरेका बसोबासीहरू त्यहाँ भेटिए। टहरा खाली गरिएका लक्ष्मण राजनले आफूहरू सुकुम्बासी नभएको र आफूहरूसँग लालपूर्जा नै भएको तर अब भने महानगरले छान्न भनेकाले खाली गरेको बताउनुभयो। हामी सुकुम्बासी होइनौ, जग्गा किनेरै बसेका हौ, तर अब यहाँ चाहिँ महानगरले भनेपछि छाडिदेऊ, अब कसरी व्यवस्थापन गर्ने महानगरको कुरा हो, हिराजनले भन्नुभयो। बसपार बनाउनुपर्छ भन्ने कुरामा हाम्रो विमति छैन। बसपारबाट सामान सार्दै टहरा खाली गरिरहेकाहरूमध्ये 31 जना भन्दा बढ़ीको लाल पूजा नै छैन। उनीहरूमध्ये केहीको जग्गा सेतीको दिलतिर पनि छ। महानगरले भत्काउनुभन्दा आफ्नो व्यवस्था गरेर टहरा खाली गराएर सहयोग गरेको सामान सार्दै गरेका सन्तोष जीसीको भनाइ थियो। यहाँ कोही राजनीति गर्न नआए हुन्छ, बस पार्कको नाममा सधैँ यहाँ राजनीति मात्र भयो तर अवस्थाको जस्ता तस्तै रह्यो, अब यो टुङ्गिनुपर्छ, जीसीले भन्नुभयो। बस पार्कको नाममा मान्छे उचाल्न कुनै पनि पार्टी नेता नआइदिनुहोला, हामी आफै जानेका छौं कहाँ के गर्नुपर्छ। शनिबार हर्क साम्पाङ नेतृत्व श्रम संस्कृति पार्टी कार्यकर्ता भन्दै ठाउँ खाली गराइरहेकासँग महानगरले यसरी हटाउन नहुने भन्दै पुगेका थिए। त्यहाँका स्थानीयले उहाँलाई राजनीति नगर्न भन्दै उल्टै हकारेर पठाएका थिए। सामान सार्दै गर्दा अन्य सुकुम्बासीहरूले भनिरहेका थिए, उनीहरूले त सार्न थाले, हामीले पो कहिले के गर्ने हो खै। पक्की भवन बनाएर बसिरहेका मानिसहरू भने सशंकित छन्। कतिपयले सुकुम्बासीकै नाममा जग्गा लिएर ठूला ठूला महल समेत बनाएका छन्। कतिपयले होटल रेस्टुरेन्ट गरिदिएका छन्। ब्यास नगरपालिकाले दमोली बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन यसअघि गरिएको निर्णय कार्यान्वयनलाई निरन्तरता दिने भएको छ। शुक्रबार बसेको नगरपालिका बैठकले गत जेठ 5 गते ट्राफिक व्यवस्थापन सम्बन्धमा भएका निर्णयहरू कार्यान्वयन गर्ने तथा हाल संचालनमा रहेको परीक्षणकाल समाप्त भएपछि आवश्यक थप निर्णय लिने निर्णय गरेको हो। नगरपालिकाले दमोली बजार क्षेत्रमा बढ़दो सवारी चाप, अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्ने उद्देश्यले जेठ 10 गतेदेखि 15 दिनका लागि परीक्षणका रूपमा नयाँ ट्राफिक नियम लागू गरेको थियो। उक्त व्यवस्था अनुसार सफा सड़क क्षेत्रमा सड़कको दुवै किनारामा पार्किङ निषेध गरिएको थियो, तर दुवैतर्फ पार्किङमा रोक लगाएपछि व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै स्थानीय व्यापारीहरू आन्दोलनमा उत्रिएका थिए। बागलुङको ताराखोला गाउँपालिकामा निर्माणधीन जलविद्युत आयोजनामा काम गरिएका एक मजदूरको डोजरबाट खसेको फलामी पाइपले च्यापिएर मृत्यु भएको छ। हिजो ताराखोला गाउँपालिका 5/10 स्थित निर्माणधीन जलविद्युत आयोजनामा कार्यरत रोल्पाको सुनसहारी गाउँपालिका 3 निवासी 20 वर्षीय दिलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ। डोजरबाट खसेको पाइपले च्यापिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारमा गलकोट नगरपालिका 3 हटियास्थित इमर्जेन्सी अस्पताल भर्ना गरिएको थियो। शनिबार दिउँसो उपचारको क्रममा विकको मृत्यु भएको जनाइएको छ। बागलुङको निसीखोला गाउँपालिकामा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीच टकराव बढ़ेको छ। पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउने समयमा मुख्य पदाधिकारी बीचको दूरी बढ़ेको हो। बिहिबार बसेको कार्यपालिका बैठकमा उपाध्यक्ष प्रेमबहादुर घटीले आफूलाई हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन पुनले बताउनुभयो। उहाँले उपाध्यक्ष घटीले पानीको बोतल र राष्ट्रिय झण्डाको डण्डाले आफूमाथि प्रहार गरेको गुनासो गर्नुभयो। उपाध्यक्ष घटीले भने
केही सैद्धान्तिक विषयमा भनावन भएको तर आपतात नभएको जिकिर गर्नुभयो। बैठकमा कतिपय विषयमा भनावन त भइहाल्छ नि भन्दै घटीले अन्य विषयमा खास समस्या नभएको बताउनुभयो। बैठकमा सहभागिता अनुसार गाउँपालिकाको स्वास्थ्य शाखाको प्रमुख बनाउने विषयमा छलफल भएको र त्यसैमा विवाद भएको हो। पालिकाको स्वास्थ्य शाखा प्रमुखमा हाल जुनु घरती मगर हुनुहुन्छ भने पालिकोत्तर टोपबहादुर चन्द पनि प्रमुख दावीदार हुनुहुन्छ। गर्मी बढ़दै जाँदा पोखराको फेवाताल पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण ताल क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटकहरूको चहल पहल बढ़ेसँगै कायाकिङ र स्ट्याण्ड अप प्याडल बोर्डिङ जस्ता जल क्रीडाप्रति रूचि पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। तालको शान्त पानीमा आफैले प्याडल चलाउँदै प्रकृतिसँग रमाउन सकिने भएकाले यी गतिविधि विशेष गरी युवा बुस्तामाझ लोकप्रिय बन्दै गएका छन्। साहसिक पर्यटनका नयाँ आयामका रूपमा स्थापित हुँदै गएका कायाकिङ र एसयूपीले पर्यटकहरूलाई मनोरञ्जनसँगै फरक अनुभव प्रदान गरिएका छन्। लेकसाइड क्षेत्रमा सञ्चालित विभिन्न वाटर स्पोर्ट्स सेन्टरहरूले आवश्यक सुरक्षा सामग्रीसहित कायाकिङ र एसयूपी सेवा उपलब्ध गराउँदै आएका छन्। व्यवसायहरूका अनुसार कायाकिङका लागि प्रति घण्टा करिब 200 रूपियाँदेखि 1000 रूपियाँसम्म शुल्क लाग्ने गर्दछ। बिहानको शान्त वातावरण तथा दिउँसोको समयमा तालमा कायाकिङ गर्न उपयुक्त मानिन्छ। पछिल्ला वर्षहरूमा फेवा तालमा एसयूपीको आकर्षण झन बढ़ेको छ। विशेष बोर्डमाथि उभिएर सन्तुलन कायम गर्दै प्याडल चलाइने यस गतिविधिले मनोरञ्जनसँगै शारीरिक व्यायामको अवसर पनि प्रदान गर्ने भएकाले युवा पुस्ताको रोजाईमा परेको व्यवसायहरूको भनाइ छ। पर्यटन व्यवसायका अनुसार अहिले पोखरामा साना र ठूला गरेर दिनमा 100 भन्दा बढ़ी गाड़ीमा भारतीय पाहुना भित्रनी गरेका छन्। पर्याप्त मात्रामा भारतीय पाहुना भित्रेका कारण होटलको अकुपेन्सी पनि बढ़ेको छ। व्यवसायका अनुसार अहिले पोखराका होटलको अकुपेन्सी कम्तीमा 60% छ। भारतीय पाहुना नभित्रिएको भए यो बेला पोखराका होटलको अकुपेन्सी 30% हाराहारीमा हुन्थ्यो। तेस्रो मुलुकका विदेशी पाहुना कम हुने यो समयमा भारतीय पाहुनाकै कारण व्यवसाय चलायमान बनेको व्यवसायीले बताउँछन्। पोखराभित्र मात्र नभई आसपासका पर्यटकीय गाउँमा पनि भारतीय पाहुनाका भीड़भाड़ छ। यतिसम्म कि हिमाली जिल्ला मुस्ताङमा पनि भारतीय पाहुना उत्तिकै संख्यामा पुगेका छन्। मुक्तिनाथ दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटक बाहेक घुमघामका लागि भनेरै पनि अहिले धेरै भारतीय पाहुना मुस्ताङ उक्लिन्छन्। अझ निजी सवारीमै भारतीय पाहुनाहरू धमाधम मुक्तिनाथ गइरहेका छन्। त्यस्तै अन्नपूर्ण क्षेत्रको प्रवेशद्वार मानिने गान्धोकसम्म पनि भारतीय पाहुनाको भीड़ छ। पोखरामै पनि भारतीय पाहुनाको भीड़भाड़ छ। फेवातालमा कायकिङ र सर्फिङमा रमाउनेमा पनि भारतीय वर्चस्व छ। शहरदेखि गाउँसम्मका पर्यटकीय क्षेत्रमा भारतीय पाहुना भित्रिँदा एकातिर व्यवसाय खुशी छन् भने अर्कोतिर पाहुना व्यवस्थापन फितलो हुँदा अप्ठ्यारो परेको गुनासो पनि व्यवसायीले गर्छन्। डिभिजन वन कार्यालय नवलपुरले चालू आर्थिक वर्षको वृक्षारोपण तथा हरियाली प्रवर्धन कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका करिब 95,000 बिरूवा उत्पादन गरी वितरणको तयारी गरेको छ। कार्यालयले असारको पहिलो सातादेखि निवेदनका आधारमा सर्वसाधारण किसान संघ

0: मुखी गतिविधिबाट आमदानी हुन समय लाग्ने भएकाले पहिलो छ महिनासम्म आवश्यक खाद्यान्न समेत उपलब्ध गराउँदै आएको छ। गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषालका अनुसार पछिल्लो दशकमा महासिलाका सबै वडाबाट बसाई सराईको दर उल्लेख्य रूपमा बढ़ेको छ। यसको असर स्वरूप गाउँका घर खाली हुँदै गएका छन् भने उर्वर खेतीयोग्य जमीन झाड़ी र बुट्याले दाकिन थालेको छ। सड़क खानेपानी विद्युत र स्वास्थ्य सेवाको पहुँच विस्तार भए पनि गाउँ छाने क्रम रोकिएन। अध्यक्ष भूषालले भन्नुभयो त्यसैले गाउँमै बसोबास र उत्पादनमूलक कार्यलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याएका हौं। प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले भन्नुभयो भानु नगरपालिकामा अनुगमन भत्तामा 12 लाख बढ़ी अनियमितता भएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा अनुगमन बापत 12,03,000 वितरण गरेको र सो भत्ता अनियमित देखिएको उल्लेख छ। अर्थ मन्त्रालय कार्य सञ्चालन निर्देशिका 2081 नवौं संशोधन दफा 56(5) सार्वजनिक निकायले कार्यक्रमको अनुगमनका लागि अनुगमन टोली खटाउनु परेमा कामसँग सम्बन्धित कर्मचारी मात्र खटाउनु पर्ने, यसरी कर्मचारी खटाउँदा आवश्यकता औचित्यता र उपयुक्तताका आधारमा बढ़ीमा 3 जनाको टोली खटाउनु पर्ने व्यवस्था छ। पर्वतको पहिउ गाउँपालिकाले लामो समयदेखि निष्क्रिय रहेका 12 सहकारी संस्थाको दर्ता खारिजी प्रक्रिया अघि बढ़ाएको छ। गाउँपालिकाले सूचना जारी गर्दै सम्बन्धित सहकारी संस्थाहरूलाई सुनवाईको अवसर प्रदान गरेको जनाएको छ। पूर्ण समाज नेपाल केन्द्रीय समितिको 20औं राष्ट्रिय सम्मेलन हिजो शुक्लागण्डकी 2 एकलेखेतमा सम्पन्न भएको छ। भीमबहादुर फगामी पुङको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीका अध्यक्ष कुल कुमार कुमार लगायतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रम संचालन केन्द्रीय महासचिव चन्द्र प्रकाश पाइजापुनले गर्नुभएको थियो। खेल समाचार। एसियाली खेलकुद क्रिकेट छनौट अन्तर्गत पहिलो सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ। सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमान बीचको खेल नेपाली समयअनुसार बिहान 7:15 बजे शुरू हुनेछ। समूह ए को विजेताका रूपमा सेमी फाइनल पुगेको नेपालले समूह बी को उपविजेता ओमानसँग खेल्न लागेको हो। नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। नेपालले पहिलो खेलमा चीनलाई 221 रनले तथा दोस्रो खेलमा मलेसियालाई 167 रनले पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र ओमान बीच अहिलेसम्म 9 T20 अन्तर्राष्ट्रिय खेल भएका छन्। 7 महिला च्याम्पियनशीप 2026 उपाधि घरेलु टोली भारतले जितेको छ। गोवाको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको फाइनलमा भारतले बंगलादेशलाई 3-1 गोल अन्तरले हराउँदै उपाधि जितेको हो। यो सँगै भारतले 7 महिला प्रतियोगितामा 6 पटक उपाधि जित्न सफल भयो। अवस्था हामीलाई 3 जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको त्यहाँ गएपछि जस्तो

0: जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ। अरू टेलर जस्तो हो र भने
1: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो।
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट पैंट लेहेंगा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन्छ। साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गंडकी क्षेत्र भिका संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन
0: बरेली टेलर्स दुलेगौड़ा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98 4 1 80 29 दमौली शाखा को लागी संपर्क 98 0 67 13 425।
3: यामाहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिका को कार्यालय अगाडि
4: जुनसुकै कंपनी को पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नया चढेर जानुहोस्। नया किन्दा रु 6000 क्याश डिस्काउंट फास्ट एन्ड बेस्ट फाइनेंस को व्यवस्था हेलमेट फ्री पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनुहोला।
2: सम्पर्क सुन्दर अटोक्स दुलेगौड़ा यामाहा शोरूम फोन 0 65 4 14 2 21 मोबाइल 98 5 60 35 9 21 र 98 0 58 84 2 90।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो।
7: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
5: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
8: घर सजावट का संपूर्ण सामग्री का लागी न्यू होम डेकोर एंड डेकोरेशन
2: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन्छ र होम डिलीवरी को पनि व्यवस्था रहेको छ।
9: विगत लामो समय देखि दुलेगुडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गंडकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिक आफ्नै भवन बाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गंडकी 4 भित्री बजार
2: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0 65 4 14 1 94 मोबाइल 98 5 60 20 630।
8: विगत लामो समय देखि तपाईहरुको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
10: ए गर्मीमा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
4: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
5: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
4: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
6: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
4: मोबाइल 9850605577।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
8: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
8: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
7: मोबाइल 9850603952 र 9806656586।
9: हजुर, दान गरौ।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
11: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
6: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0658 590 511।
7: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
8: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसाप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
1: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
8: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
9: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्नु कहाँ जाने।
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
12: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
13: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
12: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
14: इस क्षेत्र के सबा पुरानो विशाल फर्नीचर पसल
8: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4, बीपी चोक।
14: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0658 570 225, मोबाइल 9856033878, 9481356558।
15: सूचना सूचना सूचना गुदारोग विशेष आयुर्वेद शिविर सम्बन्धी सूचना।
0: प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँको आयोजना तथा भीमात आयुर्वेद औषधालयको समन्वयमा नरदेवी आयुर्वेद अस्पताल काठमाडौँमा कार्यरत शल्य चिकित्सक एवं प्रदेश आयुर्वेद चिकित्सालयमा कार्यरत आयुर्वेद चिकित्सकहरूद्वारा गरिने गुदारोग, एनोरेक्टल जन्य, पायल्स, फिस्टुला, फिसर जस्ता समस्याको पहिचान र उपचार गरिने भएकोले सो समस्याबाट पीड़ित महानुभावहरू मिति 2083 जेठ 23 र 24 गते भीमात आयुर्वेद औषधालय तनहुँमा सञ्चालन हुने शिविरमा सम्पर्क राखी आफ्नो स्वास्थ्य परीक्षण गर्नु भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: शिविरमा उपलब्ध सेवाहरू:
0: अनुभवी शल्य चिकित्सक एवं आयुर्वेद चिकित्सकद्वारा परामर्श तथा उपचार,
15: आयुर्वेदिक पद्धतिबाट सुरक्षित, प्रभावकारी र दिगो उपचार,
0: शल्यक्रिया बिना पीड़ा रहित र छिटो सेवा तथा आवश्यक बिरामीहरूलाई निशुल्क शल्यक्रियाको व्यवस्था,
15: गोपनीयतापूर्ण सेवा एवं उचित परामर्श, गुदारोगका प्रमुख समस्याहरू:
0: दिशा गर्दा रगत आउने, गाँठो बाहिर निस्कने, दुखाइ हुने, चिलाउने, अप्ठ्यारो हुने, द्वार नजिकै प्वाल हुनु, पिप बगिरहने, दुर्गन्ध आउने, पुनः सुन्निनु र दुखाइ हुने, दिशा गर्दा असह्य दुखाइ हुने, दिशा पछि रगत देखिने, दिशा गर्न गाह्रो हुने।
15: शिविर हुने मिति यही जेठ 23 र 24 गते, शनिबार र आइतबार।
0: स्थान: भीमात आयुर्वेद औषधालय, भीमात नगरपालिका 6, नगरपालिका चोक तनहु।
15: थप जानकारीका लागि सम्पर्क
0: देवेन्द्र यादव, कविराज निरीक्षक, 98440-58958। भीमात आयुर्वेद औषधालय, भीमात तनहु।
15: आयोजक:
0: गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहु।
16: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
17: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
18: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
16: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, सुप्लागण्डकी 4, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560-23128 र 98462-14726।
19: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
20: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
21: सम्पर्क 0564142121, मोबाइल 98560-35921।
20: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
22: Yamaha.

0: तपाईको आजको राशिफल शुक्लागन्ध केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
2: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।
3: नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल जेठ महिनाको 24 गते आइतबार, यससम्म 2026 जून 7 तारीक सकसम्म 1948 नेपाल सम्मत 1147 आज अधिक ज्येष्ठ कृष्ण पक्षको सप्तमी तिथि। सूर्योदय बिहान 5:08 भने सूर्यास्त साँझ 6:58 हुनेछ। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 तपाईँले राष्ट्रिय जनसंघ विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:00-5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:25-5:50 शुक्लागण्डकी समाचार, 6:00-6:30 कायक 7:00-7:00 नेपाली बह, 7:00-7:20 शुक्लागण्डकी समाचार, 7:30-7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45-8:00 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। 8:15-9:00 बन्द नेपाल, 9:00-9:15 नेपाल खबर, 9:00-9:15 नेपाल खबर, 9:15-10:00 गाम बिसीको भाका, 10:00-10:15 शुक्ला गण्डकी समाचार, 10:15-12:00 एलो शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1:00 विभिन्न भक्ति संगीतहरू, 1:00-1:30 लुगी संगीत, 2:00-3:00 विनिगी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 विभिन्न गीतहरू, 4:00-5:00 आधुनिक गीत विभिन्न फिल्मी गीत संगीतहरू, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्लागण्डकी समाचार, 5:15-6:00 लोकसोतारी, 6:00-6:30 नेपाल दर्पण, 6:30-7:00 नेपाल भाषा गीत संगीतहरू, 7:00-7:30 शुक्लागण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:00-8:30 नेपाली सैनिक, 8:45-9:00 विभिन्न गीत संगीतहरू, 9:00-10:00 पनि विभिन्न गीत संगीतहरूले कार्यक्रममा स्थान दिने गर्दछौ। 10:00-10:15 शुक्लागण्डकी समाचार, राति 10:00 शुक्लागण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारणीय गर्दछन्। यो त थियो आज दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। खेल जानकारी पश्चात पालो रहेको छ राशिफलको। राशिफल सुरुवात गरौं मेष राशिबाट। मेष राशिमा मान्छे चुचे चोला लिलु लिलु मेहनते नाम दाम र इनाम दिलाउनेछ। सानै पर्यटनले लक्ष्य पुग्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट पनि नाफा मनकी नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयोजनका स्रोतहरू बढ्नेछन्। व्यापार तथा समझदारीमा लाभ हुनेछ। सामाजिक प्रभाव बढ्नेछ भने पेसाबाट अनुमान भन्दा बढ़ी नै फाइदा उठाउन सकिनेछ। यो प्रयत्न गर्दा सजिलो लक्ष्य पुग्न सकिनेछ। विभिन्न अवस्थाले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जगसाउने मौका छ। मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ। कामको स्तरमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ़न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला भने रुचि का विषयमा लगानी बढ़ाउने मौका प्राप्त हुनेछ। मिथुन राशि। मिथुन राशिमा काकीको ढंग छकेको विशेष अवसरले मन प्रफुल्लित हुनेछ भने टाढाका साथीभाइहरू नजिकिनाले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसरहरू थमाउनेछन् भने लोकप्रियताले पदे जिम्मेवारी दिलाउन सक्छ। आध्यात्मक भाव जागृत हुनाले परोपकारी मन जानेछ। धेरैले कामको तारीफ गर्नेछन् भने शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौतीहरू समाप्त होला। मेहनतले दाम इनाममा प्रतिष्ठा कमाउने बेला छ। कर्कट राशि। कर्कट राशिमा जुटाएको काममा नसोचेको समस्या देखिनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। सामान्य काममा बढ़ी धन र खर्च श्रमको खर्च गर्नु पर्ला। कामको चाप बढ़नेछ र शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। समयमा समस्या प्रति गम्भीर नभन्दा दुःख पाइनेछ। सिंह राशि नमाक्षेरमा मेमु मेमो टाटी टुटे राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र परहरू पाइनेछन् भने मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र पूर्वजनको साथले नयाँ आश जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। खानपान मनोरञ्जन र पहिरनको शोकले खर्च पनि बढाउनेछ। कन्या राशि नमाक्षेटो पपीको सह र थपेको स्रोत साधन जुटाउने मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। दुष्टता इसाई गर्नेहरूले हार खानेछन्। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। पराक्रमद्वारा अधिकारी स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ कामहरू प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले पनि उत्साह जाग्नेछ। मेहनतले प्रतिस्पर्धाको दौर समय जिताउन सक्छ। तुलराशि नमाक्षेर रि रुरेरो ताती तुते बौद्धिक कार्यबाट धन लाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। जनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका कामहरू ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढ़ाई लेखाईमा प्रगति हुनेछ। स्वास्थ्य सफल रहनेछ भने अवरोध स्रोत समाप्त हुनेछ। व्यापारमा सामान्य फाइदाको समय छ भने पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। वृश्चिक राशि विश्लेषणमा छेतो नानी नुने नुयाई यो नसोचेको निर्णय लिने बानीले अप्ठ्यारो पर्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने भएले सताउनेछ भने अरूको फाइदाका लागि उपयोग भइएला। महत्वाकांक्षी योजना गोपे राख्नुहोला भने साथीभाइहरू टालिनाले रोकेका कामहरू बनाउन समस्या पर्ला। साझेदारीहरूको सामान्य समस्याले पहिलेको सम्झौताहरू भंगाउन सक्छ। धनुराशि धनराशि मेहनतले काम बन्नेछ भने लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। छोटो समयमै उपलब्धि हात लागि हुनेछ भने स्रोत साधन जुड्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनत दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका कामहरू बन्ने र नयाँ कामहरू शुरू गर्ने समय छ। उद्योग र व्यापार विशेष फाइदा हुनेछ भने शत्रु र प्रतिस्पर्धीहरूलाई सजिलै हटाउन सकिनेछ। मकर राशि सुख समाचारले दिन उत्साह पूर्ण रहनेछ। बोलीको भरमा चिताएको कामहरू बन्नेछन् भने आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ। सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफिकीय कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो पर्यटनले फाइदा हुनेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ भने अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम नाम कमाउने समय छ। कुम्भ राशि तारिफीय कामहरू सम्पादन हुनाले प्रशंसकहरू बनेछन् भने ज्ञान कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै कामहरू सम्पादन हुनेछ भने पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ। अन्तिममा मीनराशि खर्चको जो गर्न अनि तौरधुप गर्नु पर्ला त अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनु पर्ने हुन सक्छ। छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने समय छ। पछिका लागि केही बस ट्याक्नु पर्ने हुन सक्छ। उद्योगमा उधारो व्यापार गर्नुपर्ने समय छ भने खर्च लागे पनि दिगो कामहरू फेला पर्नेछन्। चुनौती पछाउँदै रोकिएका कामहरूमा सम्पादन गर्न सकिनेछ। राशिफलमा जे जस्तो भने तापनि भाग्यभन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ भने सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि पनि अपालो रहेको छ। जन्मदिनको शुभकामना।

आज मिति 2083 साल जेठ महिनाको 23 गते आइतबार, आज 24 गते आइतबार, आज जन्मदिन परेको छ तनहुनी तनहु मीडिया नेटवर्कद्वारा संचालित शुक्लागुण्ड क्याफेम 97.10 मेगाहर्जका निवर्तमान अध्यक्ष ज्योति श्रेष्ठको जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। उहाँ लगायत आज तपाईँ जसको जन्मदिन परेको छ, आज तपाईँ जस जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आज चालेका र तपाईँले इच्छाएका काम पूरा गरोस्, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारतर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथी सङ्गी आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ, हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुन्छ। 0435414128 3118 3611 3611 3611 र 3611 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि रहन्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्लागुण्ड क्याफएम 97.10 मेगाहर्ज। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 8 बज्यो।
3: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेमौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
3: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702290, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: मेरिया मैनी, कस्तो राम्रो गहना!
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
9: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
9: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
9: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
8: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
14: सुन, होमवर्क देखाउ त।
15: हस् टिचर।
14: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
15: टिचर, मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
14: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
16: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार दुलेगौडा, फोन 0965714484, मोबाइल 9855603384 र 9855607988।
17: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
18: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
17: हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
18: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840594530।
19: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
19: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856026।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार दूर घोड़ा वाटिन डिपार्टमेंट भवन सँगै मोबाइल 9865324793 र 9865283।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा
4: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछेपानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 9562928938 र 9802822938।
6: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 9856333998 र 9845010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
7: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
7: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
8: कहाँ छ पुन मोबाइल
7: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ
8: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
8: प्रोप्राइटर हेमराज पुन मोबाइल 9811974888 र 9848440000
9: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
10: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
4: दुलीगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलीगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
11: चिकन ससेज बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 9856028587
12: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
13: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
14: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
3: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
14: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
3: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
15: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
16: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
17: ओमकार।
16: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
17: ओमकार।
16: अनि घरमा पूजा सामग्री पनि छैन भने
17: ओमकार।
16: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
17: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
16: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 9856508434।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
19: एउटा कमिटी बनाइदिन्छ सेवाग्राहीको, अनि त्यो अफिसमा एट्याच गरिदिन्छ। अहिले अफिसको प्रोसेसमा नै त्यसलाई परामर्श, नागरिक परामर्श समिति भनौँ अथवा जे भनौँ, त्यो राखिदिएपछि उसै निर्धारण गर्छ कस्तो सेवा चाहियो। अहिले हामीलाई थाहा नै छैन सरकारी अफिसहरूलाई जनताले के सेवा चाहेको छ। मैले एउटै सेवा दिन्छु सबैले, त्यो त भएन। जनतालाई एउटै सेवा चाहियो होइन नि, फरक फरक वर्गलाई फरक फरक खालको सेवा चाहिएछ, अनि त्यो पनि थाहा छैन। हामी एकै खालको सेवा दिन्छौँ सबैले, त्यो पनि ढिला सृष्टि गर्छ। त्यसैले दुबईको अमीर शासक मोक्तमले उसले के गर्यो भने लाइफ साइकल एनालिसिस भनेर जीवनको विभिन्न चरणमा ककसलाई के आवश्यकता पर्छ एनालिसिस गरिसकेपछि उसले प्याकेज प्याकेजमा सेवा ल्यायो। एउटाको नाउँ थियो फुल नेस्टर, गोड भरिएको

0: है त्यसैले गर्दा के हुन्छ भने अब अरू देशमा त्यति अगाडि गइसके, सरकारी सेवा पनि निजी क्षेत्रभन्दा कम छैन है, अनि इनोभेसन ड्रिभेन गभर्मेन्ट आइडिजी भन्छ उहाँले, आज एउटा निजी क्षेत्रभन्दा पनि सरकार चाहिँ नयाँ प्रविधि नयाँ खालका विचारहरू ल्याउन अगाडि छ भने देखाउने त्यस्तो कन्सेप्ट आइसक्यो। अब हामी कहाँ चाहिँ फेरि उही पुरानो उही नियमित प्रक्रियाको कुरो उही ढिला सृष्टिको कुरो भइरहेछ। त्यसमैको हुनाले सरकारलाई त सजेसन के हो त भने यो अरू देशको प्लेटफर्मबाट सिक्नुपर्छ, आफू गर्न नजान्ने हो भने उनीहरू पर्छ सिक्नु पर्यो कि आफैले नयाँ कुरो ल्याउनु पर्यो, होइन भने सिक्नु पर्यो। त्यसले सिकिसकेपछि के हुन्छ भने ती चिजहरू लागू गरेर जनतालाई राम्रो सेवा दिएपछि मात्रै सरकारको वैधानिकता बढ्ने हो नि।
1: हामी यति बेला कार्यक्रममा बदलिँदै नेपालमा छौँ र आजको विशेष कार्यक्रममा हामी पछिल्लो समय सरकारले हप्तामा दुई दिन कार्यालयमा सरकारी बिदा दिएको र सँगसँगै त्यसको प्रभावकारिता कस्तो देखियो र पछिल्लो समय सरकारी कार्यशैलीमा चाहिँ के परिवर्तन आएको छ भन्ने विषयमा प्रशासन विज्ञ उमेश मैनालीसँग कुराकानी गरिरहेका छौँ। हामीले सरकारी कार्यालयको बारेमा कुराकानी गर्यौं, हामीले स्वास्थ्य क्षेत्रको भनौँ अस्पतालको विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं, अर्को भनेको विद्यालय शिक्षा क्षेत्रमा पनि यसको असर देखिएको छ, पठन पाठन व्यवस्थापनका कुराहरू छन्, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
0: हेर्नुहोस्, यो कस्तो हुन्छ भने यो अहिलेको जेएनजी मुभमेन्ट पछि बनेको सरकारबाट जनताले धेरै आशा गरेको छ। यो लामो समयको पहिलेका पार्टीहरूको असन्तुष्टिको रिफ्लेक्सनमा यो सरकार आयो, त्यसमैको हुनाले यसबाट नयाँ चिजहरूको अपेक्षा गरिन्छ, नयाँ चिज आउला, नयाँ केही होला भन्दाखेरि अब अहिले के देखियो भने अन्त यो अहिले समालोचना आलोचना गर्ने बेला पनि भएको छैन, त्यसको मूल्याङ्कन गर्ने बेला पनि भएको छैन, तैपनि केही चिजहरू चाहिँ फटाफट निर्णय आए, त्यो कारण कसरी हुन्छ नि हेर्नु छ। यो शिक्षामा, यो शिक्षामा के भयो भने अब यो बच्चाहरूलाई कति कहीँ सर्टेन क्लाससम्म जाँच नलिने, बोझ नदिने होइन भने फरक खालको विदेशी शैली, विदेशमा त्यस्तै हुन्छ। यो जाँचमा हामी के भन्छ, पेपर र पेन्सिलको जाँचले कसैको पनि योग्यता परीक्षण हुँदैन, त्यो राम्रो परिचय होइन। सबै ठाउँमा पेपर पेन्सिलको जाँच जाँचै होइन, लिमिटेड समयमा तँलाई यो लेख भनेर दिएको त्यसले कहीँ केही पनि मेरिटको मूल्याङ्कन गरेन, त्यसरी उसलाई आफ्नो किसिमको प्रतिभाहरू प्रस्फुटित हुँदैन, उसलाई किताबको भारी नबोकाउने, उसलाई चाहिँ नि जाँचको लोड नदिने, बच्चालाई सर्टेन क्लासमा उनीहरूको अटोमेटिकली उनीहरूको एसेसमेन्ट गर्ने माथि लाने हो। यस्तो खालका यो वैधानिक सिस्टम हो जुन म पनि सराहना गर्छु, होइन त्यो राम्रो कार्यक्रम ल्याएको छ। तर फेरि अब फेरि कस्तो हुन्छ भने सामान्यत अब यो निजी विद्यालयलाई ट्याक्स लाउने, कहाँ कहाँ ट्याक्स लाउने भन्दाखेरि, अनि शिक्षामा ट्याक्स लाउने, स्वास्थ्यमा ट्याक्स लाउने, भ्याट लाउने भन्दाखेरि फेरि मार त फेरि तिनै जनतालाई पर्छ कि, त्यो चाहिँ ठिक भएको छैन। फेरि निस्केको छैन हौ, मैले भने कुनै चिज राम्रो छन्, त्यस्तो इनोभेसन पनि आएको छ, त्यो त म प्रशंसै गर्छु, ठिक गरे हो। तर अब अहिले अस्ति बजेट आयो, बजेट आउँदा तल्लो वर्गलाई के छ त भनेर हेर्नु परेन, तल्लो वर्गलाई के छ पनि त हेर्नु परेन, मध्यम वर्गलाई ठिक छ, उच्च वर्गलाई ठिक होला, मध्यम वर्गलाई ठिक होला किनभने ट्याक्समा छुटहरू छ विभिन्न आयकरहरूमा, ठिकै होला, तलब बढाएको छ अलिअलि थोरै भए पनि, हुन त 21% भन्छ त्यो 10% हो बढिया चाहिँ, तैपनि 21% नै मान्ने
1: होला,
0: त्यो भत्तालाई पनि जोडेर सबै ग्रेड सबै जोडेर भनेको छ नि, त्यस्तो ढाँट्नु हुँदैन, 10% हो बढिया चाहिँ तलब वृद्धि, अनि पर्फर्मेन्सको एलाउन्सलाई पनि तलब वृद्धि भनिएको छ, त्यो होइन, तैपनि के हो भने ल ठिक छ, मध्यम वर्गलाई केही गरेको हो सरकारले, धन्यवाद छ सरकारप्रति, तर तल्लो वर्गलाई पनि त आउनु पर्यो, मार्जिनलाइज ग्रुपको लागि पनि त आउनु पर्यो नि, हो मार्जिनलाइज ग्रुपको लागि के आयो त भन्दाखेरि खालि त्यो दलितका बच्चालाई जुन खाजा छ नि त्यसमा बढाइदियो थोरै, हो त्यो भए के भएको छ, त्यही त के हुन्छ त भने हुन त अब अर्थमन्त्रीले भन्नुभएको छ मध्यम वर्ग सक्षम नरिकन अर्थतन्त्र नै सुदृढ होइन भने मध्यम वर्ग लक्षित बजेट हो क्या, त्यो निम्न वर्ग लक्षित होइन, गरिब लक्षित होइन, मार्जिनलाइज ग्रुप लक्षित नै होइन, मध्यम वर्ग लक्षित बजेट हो। त्यसले गर्दा के भने सरकारका कामको मिश्रित प्रतिक्रिया छ अहिलेसम्म मेरो, अनि उनीहरूले ल्याएको कार्यक्रम के छ, अब सरकारी सेवा प्रवाहमा भन्नुहुन्छ भने करिब करिब बिचौलियाहरू भाग्न थाले, त्यो राम्रो पछि हो, बिचौलिया त कमसेकम ती जुन छ तिनीहरू नै हो घुस खुवाउने, तिनीहरू नै हो कार्यालयसँग लिङ्क बढाउने, त्यो त अहिलेको सरकारले त्यो त डिसमेन्टल त्यो त तस नस गरायो जस्तो देखिन्छ, कति दिन हो चाहिँ मलाई थाहा छैन।
1: यो शिक्षाकै प्रसङ्गमा अलिकति म केन्द्रित हुन चाहेँ सर, जस्तै यो भर्खरै एसीको नतिजा पनि आयो होइन, अब त्यो हाम्रो शिक्षाको गुणस्तर

0: कस्तो हो भन्ने हामी सबैलाई धेरैलाई थाहा छँदैछ र यो जुन दुई दिनको विदाले गर्दाखेरि एउटा भनौँ न निजी विद्यालयहरूमा छुट्टै अभ्यास भयो अब निजीले चाहिँ आफ्नै तरिकाले सञ्चालन गर्नुभयो अनि सरकारीहरूले चाहिँ अलि ढिला सञ्चालन गर्नुभयो यो अभ्यासले चाहिँ फरक अभ्यास भनौँ न यसले चाहिँ त्यो थप शिक्षाको गुणस्तरमा पनि असर पर्छ कि
1: अब यसरी यति रिजल्ट कुरा गर्नुभयो योपल्ट चाँडो रिजल्ट गर्ने भनेर यसरीको त्यही स्कुलमा परीक्षण गर्न लगाइयो स्वभावत आफ्नो स्कुलका विद्यार्थीहरू फेल नहुन् भन्ने धारणा हुन्छ शिक्षकहरूको त्यति गर्दाखेरि पनि रिजल्ट कति पर्सेन्ट बढेको तपाईँहरूले हेर्नु भयो खास बढेन एक दुई पर्सेन्ट त्यो ती जान्नले अब त्यो भन्दा घटिदियो भने गुणस्तर सिद्धिरहेछ खस्किरहेछ मैले सङ्केत गरेँ त्यही स्कुलमा तिनकै मास्टरले नजान्तेको भए तैलेको जति पनि पास हुँदैन थियो अर्को कुरो एसईमा को जाँच नै औषितिहीन भइसक्यो अब 10+2 मात्रै राखिदिएको हुन्छ कि त्यो त पहिले 10+2 थिएन विद्यालय लेभलमा एसएलसी मात्रै थियो र एसएलसीलाई ठुलो मानिन्थ्यो अब त 10+2लाई मान्यो भने होइन त्यसैले गर्दाखेरि शिक्षा र स्वास्थ्य सरकारको जिम्मा हो एउटा बुझ्नुपर्ने कुरो शिक्षा र स्वास्थ्य टोटल्ली सरकारको जिम्मेवारी हो शिक्षा र स्वास्थ्य सकिन्छ भने सबैलाई निशुल्क गरिदियो हुन्छ कहाँसम्म सकिन्छ निशुल्क नै होइन त्यसैले कुरो हुन्छ भने ती दुईटा चिज राज्यले आफ्नो दायित्वभित्र लिनुपर्छ त्यसलाई कति छुट गर्न सकिन्छ गर्नुपर्छ होइन अब फेरि एउटा छुट भएछ अर्कोतिरबाट ट्याक्स लाउने अर्कोतिरबाट खिच्ने गर्नु पाइँदैन गर्नु हुँदैन
0: यसमा अर्को प्रसङ्गमा जान चाहिँ तपाईँले सुरुमै बताइ पनि सक्नु भएको छ कुरा के भन्दाखेरि विदेशमा यो दुई दिने छुट्टी चाहिँ सफल भएको भन्ने होइन अब नेपालमा चाहिँ बेला बेला विवादित हुने ठ्याक्कै कारण चाहिँ के हो
1: हाम्रो भौगोलिक अवस्था हाम्रो ब्युरोक्रासीको हाम्रो कर्मचारी तन्त्रको मनो कल्चर संस्कृति यी सबैको कारणले यहाँ असफल भयो पहिलो कुरो त मैले भने हाम्रो यस्तो जियोग्राफिकल टेरेन छ डोल्पाको खोपा गाउँबाट आउने मान्छे चार पाँच दिन हिँडेर आउँछ सदरमुकाम सेवा लिन हो ती सेवालाई के चाहिँ स्थानीय तहसम्म पुर्याइदिनु पर्यो उही प्रत्यार्पण गरिदिनु पर्यो आउँछ अनि दुई शुक्रबार एउटा काम भएन भने बिहिबार आयो शुक्रबार एउटा काम भएन भने त्यो चार पाँच दिन हिँडेर आएको मान्छे फेरि दुई दिन वेट गर्नुपर्छ सदरमुकाममा यो अवस्था चाहिँ हुनु भएन त्यो अरू देशमा हाम्रो फरक हो अरू देशमा यातायातको सहुलियत छ सारा छ कम्युनिकेसनको छ अनलाइन सर्भिस छ सारा छ होइन त्यसले गर्दाखेरि उहाँलाई असर पर्यो नि त हाम्रो त असर पर्छ नि हाम्रो जस्तो देशलाई त असर पर्छ
0: विदेशको भनौँ न यो जीवनशैली भनौँ त्यहाँको कार्यशैली भनौँ विशेष गरी कार्य संस्कृति भनौँ अथवा यो सार्वजनिक सेवा दिने तरिका भनौँ एउटा कुरा त्यो छ अब हामीले चाहिँ त्यहाँको नतिजा मात्रै नक्कल गरेका हौँ
1: होइन नक्कल गर्नु हुँदैन भने हामी नक्कल पनि गर्नुपर्छ मैले भने प्लेटफर्मबाट सिक्नुपर्छ तर हाम्रो आफ्नो परिस्थिति पनि हेर्नुहुन्छ अहिले मैले विल्सनको उदाहरण ल्याएको चामल चाइनाबाट ल्याए पनि चपस्टिक लिएर खाँदैन भने चम्चाले खान्छौँ भनेको थियो क्या उसले भनेको थिएँ हामीले अलिअलि आफूको अनुकूल गर्नु त्यसैले के हुन्छ भने ती दुःख पाएर धाएर आउने मानिसहरू जो अनलाइनमा पनि अभ्यस्त छैन होइन हाम्रो के अरे उसमा अहिलेको कम्युनिकेसन टेक्नोलोजीसँग पनि अभ्यस्त छैन उनीहरू अफिसमै आउँछन् सेवा लिन त्यस्ता व्यक्तिहरूको लागि या त त्यो सेवा उनीहरूको नजिक पुर्याइदिनु पर्यो त्यो दुईटा उपाय हुनसक्छ एउटा मोबाइल सर्भिस लैजाने वा उयो ठाउँमै गएर सेवा दिने दोस्रो वा स्थानीय तहलाई प्रत्यार्पण गर्ने उनीहरूको ओडामा त्यो बाहेक अन्य अवस्था चाहिँ भने सदरमुकाममा उनीहरू सेवा लिन आउने व्यक्तिहरूको सदरमुकाम नै आउनुपर्ने हुन्छ जसले नागरिकता लिनु पर्यो अङ्कृत विवाहित महिलाले लिनु पर्यो त्यो त सिडिओ बाहेकहरूलाई अधिकार हुँदैन त्यस्ता कुराहरूमा पनि हामीले रोक दिनु भएन एउटा सिफ्टमा कर्मचारी राखेर पनि रोक दिनु भएन त्यो भयो भने अनि यो सफल हुन्छ फेरि साँच्चै नै सफल हुन्छ अनि अन्यथा त यो अरू देशको नक्कल गरेर अर्थ छैन
0: अलिकति कर्मचारीको विषयमा पनि कुराकानी गरौँ अब 9 बजेदेखि कार्यालय सुरु गर्ने भनेको छ चलाइरहेको छ र केही कर्मचारीहरू अलिकति लामो दूरी हिँडेर चाहिँ कार्यालयसम्म पुग्नुपर्ने खाना त्यही अनुसारको उहाँको समय तालिका हुन्थ्यो पहिलेको 10 बजेदेखि 11 बजेदेखि जुन कार्यालय सुरु हुने बेलाको कुरा गर्दाखेरि र अहिले चाहिँ 9 बजेदेखि भएको छ त्यसले अलिकति फरक पनि परिरहेको छ उहाँहरूको लागि चाहिँ कतिको व्यावहारिक मान्न सकिन्छ
1: होइन कर्मचारी हो त खुसी नै होला नि किनभने उनीहरू 9 बजे खान्थे 8 बजे खान्छन् होइन अनि आजभरि फेरि स्कुलहरू पनि कस्तो छ भने त्यो बच्चाहरू पनि 7 बजे लिन आउँछ भने बच्चा पनि हिँडिसिया हुन्छन् त्यो के होइन उनीहरूलाई केही दिन अभ्यस्त हुन मात्रै समय लाग्ने हो त्यसो कर्मचारी त दुई दिन छुट्टी पाएकोमा खुसी छन् मेरो आफ्नो धारणा चाहिँ यहाँ त सेवाग्राहीको कुरो हो सेवक रह्यो सरकारको कुरो होइन। त्यस कारणले गर्दा के भने पहिलेको एउटा घटना सुनाउँ चाहिँ अब यो म स्वास्थ्य सचिव थिएँ सचिव पनि भएको थिएन जुन बेलामा दुई दिन बिदा लागु भयो कृषि प्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो त्यो बेला एकजना मन्त्रीले हाम्रो मिटिङमा भनेको कुरो अझ पनि मलाई याद हुन्छ दुई दिन छुट्टी त गर्नु नहुने रहेछ किनभने त हामीलाई चाहिँ क्वार्टरमा बसै नहुने भयो कार्यकर्ताले घेरेर कमसे कम यहाँ मन्त्रालय खुलाएर मन्त्रालय आइन्थ्यो तिनीहरू आउन सक्दैन थियो अलिक कम हुन्थ्यो भिड त्यस कारण हाम्रो लागि पनि हो दुई दिन छुट्टी ठिक छैन होइन दुःख दिए कार्यकर्ताले भन्नुहुन्थ्यो अनि दोस्रो सेवाग्राहीले पनि दुःख पाए त्यो दुइटै कारणले सेवा गर्नु नभन्दै उहाँ इन्फ्लुएन्सियल मन्त्री हुनुहुन्थ्यो किशनजीको नजिकको कार्यले गरिनु अर्कोपल्ट त एक महिनामै कार्य हो त्यस कारणले गर्दा के हुन्छ भने यस्तो एडभोक डिसिजनहरू गर्नु हुँदैन हामीले इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार जा भने गएकै गरे ठिक छ यो सबैको लागि लाग्यो भने तर सेवाग्राहीलाई पनि सन्तुष्ट पार्ने त्यसका उपाय पनि।
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी हप्तामा दुई दिने विदाको अभ्यास यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने सुधारको विषयमा कुराकानी गरिरहेका छौं। सरकारका पूर्व सचिव समेत रहनुभएका लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
3: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin
4: safety!
3: Michelin, Michelin, Michelin
5: world's number one tire brand.
6: Classic Deco 60th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Deco kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Sampark 9801004477. Classic Tech. जतिमा चाहियो त्यतिमा पाइयो।
7: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
7: हाम्रा सेवाहरू
8: ओपिडी सेवा
7: विशेषज्ञ ओपिडी सेवा
8: निशुल्क औषधि वितरण
7: सशुल्क फार्मेसी सेवा
8: फिजियोथेरापी सेवा
7: अकुपंचर सेवा
8: योग परामर्श सेवा
7: क्रियाकल्प सेवा
8: पूर्व कर्म पञ्चकर्म सेवा
7: छार सूत्र सेवा
8: जलौका सेवा
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6096 98514-2463
2: खाना पकाउने ग्यास सिलिन्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ
8: त्यसैले
2: ग्यास सिलिन्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौं
8: कुचिएको पुरानो र मिति गुज्रिएको सिलिन्डर नकिनौ
2: सिलिन्डर रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौं
8: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिन्डर गुडाउने काम नगरौ
2: ग्यास सिलिन्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाऊ
8: झ्यालडुक्का खुल्ला राखेर ग्यास बाल्ने गरौ
2: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौ
8: ग्यास चुलोको बर्नर सफा राखौ कम्तीमा हरेक दुई वर्षमा ग्यास सिलिन्डरको रेगुलेटर र पाइप फेरौं
2: ग्यास सिलिन्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौं
8: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौं
2: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौं बिजुलीको स्विच अन र अफ नगरौं
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी हप्तामा दुई दिने विधाको अभ्यास, यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा सरकारका पूर्व सचिव समेत रहनुभएका लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसँग कुरा गरिरहेका छौं र उहाँसँगको कुराकानीमा हुनुहुन्छ साथी महेश केवाली।
2: दुई दिन विदाले गर्दाखेरि कर्मचारीहरू पुनर्ताजगी हुनुहुन्छ, उहाँ रिफ्रेस भएर कार्यालय पुग्नुहुन्छ, त्यही अनुसारको सेवा दिनुहुन्छ, त्यति साँच्चै व्यवहारमा देखिया छ?
3: अहिले देखिया छैन। अहिले तपाईँले के लाग्छ, कार्यालयहरूमा जाँदाखेरि पहिलेको भन्दा राम्रोसँग काम भएको छ? मैले भने बिचौलिया हटिया छ, अरू केही फरक भएको छैन। जहाँ कर्मचारीहरूले घुमाएर खाने ठाउँ छ त्यो खान छोडेका छन् हो, त्यो ठाउँ हुन्छ क्या त्यो, अनि त्यो मान्छेको बाध्यता हुन्छ खुवाउँछ नै, ती चिजहरू रोकिनु पर्यो। दोस्रो कुरो के भने, अब एउटा मैले के भने, एउटा देखिएको प्रभाव भनेको जुन बिचौलिया मालबोटमा लेखनदास होइन, करमा अडिटर हो, यस्तै यस्तै अदालतमा वकिल, बिचौलियाको रूपमा जुन काम गर्ने चाहिँ वर्गहरू छ, त्यो वर्गलाई चाहिँ बिचौलियालाई चाहिँ अलिकति कसेको छ क्या अहिले, त्यसले गर्दाखेरि करप्सन घटलाग्यो भन्ने आशा गरे। दोस्रो, अब अनलाइनमा जोड गरिएको छ, अनलाइनमा जोड गरियो र इस्टोनियाको जस्तो 95% इस्टोनियामा अनलाइन छ क्या सर्भिस, त्यसै गरी नेपालको भन्दा करप्सन पनि घट्छ, अफिस पनि जानु परेन, घरबाटै काम हुन्छ होइन। ती चिजहरू अहिले केही अफिसमा भइसकेको छ। तपाईँको करमा भन्नुहोस्, प्यानको नम्बर आउँछ, तपाईँको आफ्नो विवरण फट्टै आउँछ, जानु पर्दैन, अनलाइन पेमेन्ट गर्न सकिन्छ। लोक सेवामा जानुहोस्, अनलाइन फर्म भर्नुहोस्, अनलाइन पेमेन्ट गर्नुहोस्। मालिक नियन्त्रण कार्यालयमा जानुहोस्, नेपालभरिको खर्च वन क्लिकमा आउँछ, भाषा त केही त। त्यसैले अनलाइनमा फोकस गरेको अहिलेको जुन गभर्मेन्टको परिषद त्यो चाहिँ ठिक छ, अनलाइनमा भइसकेपछि यस्ता समस्या आउँदैन। तर जहाँ डिसिजनै गर्नुपर्छ, जहाँ अनलाइनले मात्रै हुँदैन, जहाँ फिजिकल प्रेजेन्स चाहिन्छ, त्यही हो त खाने। यो अनलाइनमा यहाँ यो ग्रेज बनी त्यो त खाए पनि 10-20 रुपियाँ खाने, एउटी सय खाने, तर मेजर ठाउँ त बाँकी छ नि। ती ठाउँहरूमा बडो व्यवस्थित, बडो चाहिँ करप्सन नहुने, बडो पारदर्शी होइन व्यवहार हुनुपर्छ।
2: भनेपछि सहज रूपमा बुझ्दाखेरि जुन पहिला 6 दिनको भनौँ न कार्यालय समय थियो, त्यो बेलामा चाहिँ जुन नागरिकको गुनासो भनेको चाहिँ सहज सेवा प्रवाह भएन भन्ने एउटा गुनासो थियो, अहिले 5 दिनको छ, 2 दिनको छुट्टीको छ, अहिले तत्कालको लागि चाहिँ त्यो सम्भव छैन भनेर बुझ्नु पर्यो। ढाँचा नबुझ्नुहुन्छ,
3: गुनासो आउनु थालेको छ, गुनासो विशेष गरी मैले स्वास्थ्यको कुरा अहिले गरिहालेँ, त्यस्तै विभिन्न अरू ठाउँको पनि गुनासोहरू आइरहेको छ। हामीलाई सेवा चाहिँ ढिलो हुने भयो, 2 दिन छुट्टीले हामी यसरी बस्नु पर्यो, हामीलाई सेवा महँगो पर्यो मुख्य कुरो, आएर 2 दिन सरकारको काम बस्नु पर्यो भने महँगो परेन। इक्विटी प्रिन्सिपल भन्छौँ क्या सरकारी सेवा प्रभावमा, हामी इक्विटी प्रिन्सिपल भनेर के भने, पछाडि परेकोलाई अगाडि ल्याउने, अथवा त्यो पछाडि परेकोलाई झन् फ्यासिलिट दिने। यहाँ त उल्टो हो, त्यो दुर्गमको मान्छेले चाहिँ महँगो पर्यो, सुगमको ठाउँले आजको आज सेवा लिन्छ, घरमा आएर सोध्छ हो, उसलाई सस्तो पर्यो। त्यो दुर्गमको चाहिँ कहाँ 4-5 दिन हिँडेर आउँछ, त्यस्तो ठाउँ छ काठमाडौँ बहिनीलाई थाहा छैन,
2: काठमाडौँमा पनि
3: कतै कतै छ, त्यस्तो ठाउँबाट आउनेलाई यी धादिङ हुनु भने धार जानुपर्छ र त्यत्रो त्यो नर्दन बेलको मान्छे 2-3 दिन। अब यिनीहरूले चाहिँ लाई महँगो पर्यो, यो त इक्विटी प्रिन्सिपलको खिलाफमा भने, यो त झन् डिस्क्रिमिनेटरी हो, यो त गरिब र पिछडिको वर्गलाई महँगो पर्ने सेवा भने, यसमा के गर्ने भनेर सरकारले सोध्नु पर्यो। उनीहरूको सेवा नरोकिने वा उनीहरू आउनै नपर्ने, आउनै नपर्ने गर्यो भने राम्रो, जस्तो कम्ती सेवा उही गएर सेवा दिने गाउँमा महिनामा फेरि जाने, कति दिन नसकिन्छ जाने, तिनीहरू सेवा दिने। दोस्रो, यी सेवाहरू स्थानीय तहको ओडामै प्रत्यार्जन गरिदिने, नत्र त जसलाई सेवा दिनुपर्ने हो, जसलाई चाहिँ हामीले विशेष रूपमा हेर्नुपर्ने हो स्टेटले राज्यले, त्यसलाई झन् दुःख भयो।
2: अर्को, यो कार्यालय समय पनि जुन लम्ब्याइएको छ नि 9-5 सम्मको समय छ, अब यसले चाहिँ व्यवहारमा चाहिँ कर्मचारीले त्यो समय पूर्ण रूपमा चाहिँ काम गरिरहेका छन् जस्तो लाग्छ कि के लाग्छ हजुर?
3: त्यो चाहिँ कस्तो, त्यो छल्न त खोजिहाल्छन्, ढिलो हुन्छ हामीलाई, यो बस जाम भयो यताउता भनिहाल्छन् होइन। तैपनि अहिले के छ त भने, अब त्यो थम्बबाट हाजिरी लिने अनि त्यसपछि विभिन्न चाहिँ निगरानी गर्ने क्यामेराहरू राख्ने भावनाले अलिकति पहिलेको भन्दा चाहिँ सचेत भएको देखिन्छ कार्यालय समयमा चाहिँ।
2: गुणस्तर चाहिँ बढेको छ कि छैन?
3: गुणस्तर छैन, गुणस्तर छैन, नियमितताको कुरा गरेँ मैले, हाजिरी गुणस्तरमा त मलाई त्यस्तो फिल हुँदैन,
2: फर्मालिटी मात्रै भयो,
3: गुणस्तरमा छैन, गुणस्तरमा देखिएको छैन, देख्यो भने खुसी लाग्छ मलाई।
2: अनि यो जुन सरकारसँग यो जुन निर्णयको प्रभाव मापन गर्ने चाहिँ कुनै स्पष्ट संयन्त्र छ
3: किन छैन? विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले यसको मिजिट गरिरहन्छ, हरेक वर्ष त्यसका पब्लिकेसनहरू आउँछ, जस्तो वर्ल्ड ब्याङ्कले सुशासन सरकारको प्रभावकारिता कति छ, नियमन कुन कति छ, जनताले भोइस र एकाउन्टेबिलिटीको अवस्था के छ, जनताले भोइस राख्न पाए कि पाएनन्, जनताप्रति एकाउन्टेबल सरकार सही छैन होइन, अनि रुल अफ ल कानुनको शासन सही छैन, करप्सन कन्ट्रोल भए सही छैन, अनि राजनीति थियो त सही छैन, यीमा सुशासन टोटल सुशासनै ना को चाहिँ इन्डिकेटरहरू छ वर्ल्ड ब्याङ्कको छवटा जसले सुशासनको अवस्था कस्तो छ भनेर नाप्छ। त्यसबाहेकका कैयौं संस्थाहरू छन् जस्तो ट्रान्सपेरेन्सी इन्टरनेसनल भ्रष्टाचार भोगी भइ नै हेर्छ, सुधार भोगी भइ नै हेर्छ, रुल अफ लको चाहिँ वर्ल्ड जस्टिस प्रोजेक्ट भन्ने संस्था छ त्यसले हेर्छ, ह्याप्पिनेस रिपोर्ट भनेर चाहिँ निस्किन्छ वर्ल्ड ब्याङ्क, अनि जनता कति खुसी छन् त्यसमा नाप्छ। सिधै विभिन्न खालका राष्ट्रिय हाम्रो पनि त ट्रान्सपेरेन्सी नेपाल छ होइन, यी विभिन्न संस्थाहरू छन्, कहिले काहीँ चाहिँ हाम्रो स्टाफ कलेजले सर्वेक्षण गर्छ, कहिले चाहिँ हाम्रो होइन अहिले सङ्घीय मामला सामान्य प्रशासन यो भूमि सुधार के केमा जोडिया छ के अरे नाउँ पनि भन्ने लाउँछ, ती तिनले पनि गर्छ, यी सबैले नेपालमा सेवा प्रवाह सुधार भएको छ कि छैन, सुशासन राम्रो भएको छ कि छैन नाप्छ। त्यसो भएको हुनाले यो हेर्ने त एक वर्षपछि हेर्ने हो, रिपोर्टमा हेर्ने हो।
2: हजुर, यो जुन अहिलेको सरकारको जुन सेवा प्रवाह छ नि, अहिलेको समयमा जुन नयाँ सरकार आयो, विशेष गरी नयाँ सरकार भन्ने गरिन्छ, नयाँ सरकार आइसकेपछिको जुन सेवा प्रवाहहरूलाई चाहिँ तपाईँले कसरी समग्रमा कसरी मूल्याङ्कन?
3: मैले अहिले एउटा संकेत गरिसकेँ, यो हाम्रा चाहिँ यी मिडल म्यानहरू यो विभिन्न बीचमा होइन यी गर्ने खालका मान्छेहरू बीचमा कर्मचारी र यो सेवाग्राहीको बीचमा जुन दलाली गर्थे तिनीहरूको प्रभाव घटेको छ, त्यो राम्रो पछि होइन, अनि अलिकति कर्मचारीहरूमा भय सञ्चार भएको छ, भय सञ्चार फेरि थाई रूपमा भयो भने त्यसले गलत सन्देश जान्छ, भय सञ्चार उनीहरूलाई दोहोर्छ, कर्मचारीहरूलाई हकार्ने, कर्मचारीहरूलाई थर्काउने, त्यो फेरि गभर्मेन्टको इन्टेन्सन नभए पनि उनीहरूको नाउँमा अरूले, यहाँलाई याद होला एउटा मान्छे जथाभाइ बोलेर प्रारम्भिक कार्यालयकै निर्देशनमा एरेस्ट भयो दैलेखमा होइन, यस्ता घटनाहरू थुप्रो छ, त्यो अन्तरिम कालमा यो सरकार गठन भएको केही समय यस्तो हुन्छ, यसलाई अहिलेको प्रधानमन्त्रीज्यूले कडाईका साथ नियन्त्रण गर्नुपर्छ, यो यस्ता गलत काम गर्नेहरू हो भने तिनीहरूलाई पनि कार्यवाही गर्नु, थुनिदिनु, यिनीहरूलाई कानुन दायरामा ल्याउनु, नत्र फेरि कर्मचारीको मनोबल खस्क्यो भने तपाईँको सरकारले त काम गर्ने होइन, काम गर्ने कर्मचारीले हो, त्यसरी कर्मचारीलाई के भन्छ भने राज्यको सरकारको चौथो शाखा भनिन्छ, राज्यका तीनवटा अङ्ग हुन्छन्, व्यवस्थापिक कार्यपालिका न्यायपालिका, यो तिनैवटा कर्मचारीबाट चल्छ, त्यसरी कर्मचारी मनोबल माथि भएन कर्मचारीको भने जतिसुकै ठूलो नारा दिए पनि जतिसुकै राम्रो सरकार भने केही पनि असर आएन, त्यसरी यिनीहरूको मनोबल पनि गिर्नु हुँदैन। अहिलेको अवस्था मलाई अलिकति लागेको र यसलाई सुधार गर्नुपर्ने भने कर्मचारीको मनोबल खसेको डराएको छ, डराएको भयग्रस्त मानसिकतामा काम गर्न सकिँदैन, त्यसले फुल पोटेन्सियल आफ्नो पूर्ण क्षमतामा काम गर्दैन, नौ त पाँच वर्ष दिन्छ तर मोटिभेट हुँदैन काम, के चाहिँ राम्रो भएको छैन, राम्रो भनेको ती दलालीहरू नियन्त्रण भएको छ होइन, अर्को कुरो जुन फोकस गरिरहेको छ यी गभर्नेन्समा त्यो राम्रो संकेत हो तर त्यसको प्रभाव त हेर्न पाइन्छ, त्यसै गरी मिश्रित प्रक्रिया हो यो।
2: भनेपछि अहिले जुन कार्यालयहरूमा जुन कार्यालयको परिणामहरू आइरहेको छ बाहिर नतिजा त्यस्तो देखाइरहेको छ, यो भनेको विशेष गरी मुख्य भएकै कारणले भनेर बुझ्ने अथवा त्यो सोचेतना आएको छैन अझै भनेर बुझ्न सकिन्छ कि मिल्छ कि मिल्दैन? त्यो चाहिँ
3: भने यस्तो छ, मैले भने नि भने यो सुधारको जस्तो तपाईँको कर्मचारीले कति सेवा दियो, कति टाइममा दियो, जस्तो उदाहरण भनौँ तपाईँको पासपोर्टको अनलाइन छ, एनआइडीको अनलाइन छ, त्यो अहिले गभर्मेन्टले गरे होइन पहिले थियो हो, अहिले अर्थको सबै तपाईँ रिट्रिभ गर्न सक्नुहुन्छ, त्यो अहिले गभर्मेन्ट होइन पहिले थियो हो, लोकसभामा त्यो अहिले गभर्मेन्ट पहिले थियो, त्यो भन्दा नयाँ रिजल्ट आउनु पर्यो नि हो, त्यो जग्मै छ अहिले, उहाँहरूले भन्नुहुन्छ ई गेटदेखि लिएर सारा ई गभर्नेन्समा मात्रै अस्ति बजेटमा हेर्नु हो नि कति ठाउँ छ होइन, यी नै त्यो चाहिँ कारण ध्यान हुनु पर्यो, अनि मात्रै रिजल्ट देखिन्छ। अहिले रिजल्ट खास उपलब्धिपूर्ण देखिया छैन है, केही केही यी बीचका बिचौलियाहरूको नियन्त्रण भएको मात्रै हो। त्यसैले गर्दाखेरि ठिक दिशामा गा छ, त्यो ई गभर्नेन्समा लाग राम्रोसँग गर्नुहोस् होइन, अनि सरकारको नाउँमा, सरकार सञ्चालन गर्ने पार्टीको नाउँमा अराजकता सिर्जना गर्नेहरूलाई नियन्त्रण गर्नुहोस्। त्यो भयो भने ठिक दिशामा गइहाल्छ।
2: हामी यति बेला कार्यक्रममा बदलिँदै नेपालमा छौँ र आजको विशेष कार्यक्रममा हामी पछिल्लो समय सरकारले हप्तामा दुई दिन कार्यालयमा सरकारी विदा दिएको र सँगसँगै त्यसको प्रभावकारिता कस्तो देखियो र पछिल्लो समय सरकारी कार्यशैलीमा चाहिँ के परिवर्तन आएको छ भन्ने विषयमा प्रशासन विज्ञ उमेश मैनालीसँग कुराकानी गरिरहेका छौँ। ई गभर्नेन्सकै कुरा गर्दाखेरि हुन त अब अहिले भन्ने अवस्था आइसकेको छैन भन्न तपाईँले प्रश्न पाइसक्नु भएको छ, त्यही पनि यो दुई तीन महिनाको जति समय बितिसकेको छ यसमा चाहिँ यो ई गभर्नेन्सको प्रभावकारिता
3: होइन अहिले पनि केही त देखिसकेको छ। जस्तो तपाईँको के हुन्छ भने सिङ्गलवार भने ई पास पाउनुहुन्छ, एउटा उदाहरण भने सानो तपाईँ नागरिक एप्समा जानुहोस्, पल्ला भेट्ने अनि हानिदिनुहोस् हो, त्यसको एन्सर आउँछ तपाईँलाई पास पल्ला भेट्ने फलाना। यस्तै त हो नि सुधार हुने भने केही त छ, तर त्यतिले पुग्दैन क्या, त्यतिले सुधार त्यसलाई ठुलो सुधार होइन, त्यो सुधार नै देखिनु पर्यो साँच्चै नै। जनताले को पर्सेप्सन, जनताको यो पर्सेप्सन के हो भने हामीले अब त साँच्चै सेवा शैलीसँग पाउँदा अब चाहिँ हामी कार्यालयमा जाँदाखेरिमा पहिलेको जस्तो छैन, धेरै सुधार हो, कर्मचारीहरू पनि अर्कै भएछन्। त्यो खालको फिलिङ पर्सेप्सन जनतामा आयो भने बल्ल सुधार भयो भने अहिले बेला भएको छ भन्नुलाई।
2: यो कार्यालयमा भनौँ प्रशासनिक सेवा लिन जाँदाखेरि अहिलेको चरणमा चाहिँ त्यसको शुरूआत भइरहेको छ भनेर चाहिँ बुझ्नु चाहिँ पर्ने हो।
3: होइन, त्यो शुरूआत त भएको छ, मैले भने शुरूआत नभएको होइन, उहाँहरूले सुशासन र सेवा प्रवाहमा सुधार गर्न काफी योजनाहरू भट्टाभट ल्याउँदै हुनुहुन्छ, त त्यसको कारण त हेर्नु पर्यो नि, कारण हेर्ने बेला भएको छैन। दोस्रो कुरो, एउटा गलत ट्र्याकमा गएको त मैले अहिले नै भने, कर्मचारी तर्साउँछ भएन, कर्मचारी तर्साएर हुँदैन, बदमास कर्मचारीलाई कारवाही गर्न ओके, तर समग्र कर्मचारीलाई एउटा अपोजिसन जस्तो देखेर कर्मचारीले थर्काउन लायो भने जस्तो सुकै राम्रा कार्यक्रम पनि असफल हुन्छ, गर्ने तिनीहरूले हो। डेलिभरी हुने त त्यही हो नि, उहाँहरूको कार्यकर्ताले गरेर सेवा दिने हो र, अथवा सरकारका मन्त्री र प्रधानमन्त्रीले गरेर सेवा दिने हो र, सेवा दिने त्यही ब्युरोक्रासी हो नि। ड्राइभरले उसलाई ठिक ठाउँमा लानु पर्यो, प्रधानमन्त्री ड्राइभर हो, सुशासन हो, उसले आफ्नो सवारलाई कसरी चलाउने उसको उसको हातमा छ नि त, ठिक ठाउँ ल्याउनु पर्यो, राम्रो भइहाल्छ।
2: यो नयाँ सरकारभन्दा अगाडि जुन एउटा राजनैतिक दलको एउटा भनौँ न झुकाव एउटा कर्मचारीहरूमा पनि त्यो बढी छ भन्ने कुराहरू पनि सुनिन्छ, र अहिले चाहिँ नयाँ सरकार आएको छ, कर्मचारीहरू चाहिँ पुराना हुनुहुन्छ, त्यसले गर्दाखेरि कार्य सम्पादनमा अलिकति फरक पर्छ अथवा प्रभाव पर्छ कि भन्ने कुराहरू पनि सुनिन्छ।
3: होइन, राजनीतिकृत प्रशासन काम छैन, राजनीतिकृत प्रशासन भने दलगत राजनीति, दलगत राजनीतिसँग चाहिँ एफिलिएसन भएका विभिन्न युनियनहरूको कारणले प्रशासन विकृत भएको पक्कै हो। अब यसलाई नियन्त्रण चाहिँ कडाई रूपमा गर्न खोजियो, अब अहिले अध्यादेश ल्याएर युनियन खारेज गर्ने कुरा गरियो, त्यसलाई मैले पनि संसदमा बोल्दा बोलेकै हो, राज्य व्यवस्था समितिहरूमा सल्लाह दिँदा तपाईँहरू आधिकारिक युनियन बाहेक अरूलाई चाहिँ खारेज गरिदिनुहोस्, राख्नु हुँदैन, यो दल पिछेको दलको होइन, एउटा को चाहिन्छ आधिकारिक जसले आफ्नो गुनासोहरू आफ्ना सेवा शर्त पुर्याउन। तर यहाँले के हो भने त्यो दलगत राजनीतिक युनियनहरू खारेज गर्नु हामी सबैको समर्थन, तर आधिकारिक युनियन पनि खारेज गर्नु, युनियनै नहुने भन्थ्यो, यो चाहिँ कति उपयुक्त छ मलाई चाहिँ ठिक लागेको छैन, किनभने यो लोकतन्त्र हो, लोकतन्त्रमा एउटा गैर राजनीतिक साँच्चै पेसागत त्यो पनि अफिसरहरूको होइन तलको कर्मचारीको नासुसम्मको राजपत्र अलङ्कितहरूको भोइस राख्ने एउटा युनियन त चाहिन्छ, किनभने त्यो हामीले स्वीकार हो आयोगको अभिसन्धि नम्बर 87 त्यस कारणले गर्दा त्यो चाहिँ मलाई ठिक लागेको छैन। अरूसित राजनीति गर्ने हुँदैन नि, राजनीति गर्ने भए त राजनीतिमा लाग्यो भइहाल्यो नि, किन तपाईँको कर्मचारी भएर फलानु पार्टीको शुभेच्छु फलानु पार्टीको भातृ संगठन अनि त्यसैको महाधिवेशन प्रतिनिधि भएर काम, त्यो त कहिले पनि काम थियो, त्यो त धर्मशाला भन्छु क्या, म धर्मशाला प्रवृत्ति थियो कर्मचारीको, होइन हाम्रो पनि त विचार हुन्छ, हामी पनि त कहीँ भोट हाल्छौँ, कर्मचारीले पनि कहीँ भोट हाल्छ, तर त्यो काममा रिफ्लेक्ट हुनु भएन नि, त्यसरी अमेरिकामा ह्याच एक्ट भन्ने छ, ह्याच भन्ने एउटा सांसदले बनाएको प्रस्ताव गरेको त्यो पास भयो। त्यसैले बोलचालमा ह्यास एक्ट भनिन्छ। त्यसमा के गर्नुहुन्छ के गर्नुहुन्छ सबै लेखियो। म अफिसमा गएँ गाडीमा, मेरो गाडीमा कसैले पोस्टर टाँस्यो पार्टीले, एउटा कुनै पार्टीको त्यो ठिक छै छैन। अथवा म अफिसबाट अफिस टाइम पछि आएँ, मैले ड्रेस चेन्ज गरेँ, मेरो एउटा सम्मेलनमा म गएँ, मेरो एउटा कहीँ गएँ, जाँदाखेरिमा त्यहाँ मैले पोलिटिकल एक्टिभिटीमा भाग लिनु पाइन्छ कि पाइन, यस्तो कुरो सबै लेखिदिए के भन्छ पाइन्छ, तर अफिसियल दर्जा प्रयोग गर्नुलाई अफिसियल व्यक्तिगत लेभलमा उसले आफ्नो कम्युनिटीमा भाग लिनु पाउँछ। यस्ता कुराहरू यहाँ पनि गर्दै भइहाल्छ नि।
2: अर्को प्रसङ्ग भनेको जुन सेवा प्रवाह, सेवा प्रवाहमा चाहिँ भनौँ न कर्मचारीहरूको विशेष गरी यो पारदर्शिता र जवाफदेहितामा चाहिँ के परिवर्तन भयो कि भएन?
3: अब यसो छ, पारदर्शिता केलाई भन्ने होइन, पारदर्शिता भनेको न पुरै ओपन हुने हो, नाङ्गो हुने होइन, न चाहिँ त्यो गुपचुप कोठामा हामी के भन्छौँ कालो सिसामा हिँडे जस्तो बाहिरकोले केही पनि नदेख्ने आफै चाहिँ जम्मै देख्ने त्यस्तो पनि होइन। त्यो पारदर्शिता पनि सीमा हुन्छन्, तर पारदर्शिता सम्बन्धी कानुन आइसकेपछि त्यसलाई हामीले नै के गर्यौँ भने नेगेटिभ लिस्टमा राखेर यो चाहिँ सार्वजनिक गर्नु हुँदैन भन्ने एउटा कमिटी थियो मुकेश सचिव अध्यक्षतामा, फेरि खिच्यौँ कि होइन त्यसो। अब अहिले चाहिँ एउटा कुरा आएको छ, त्यो चाहिँ राम्रो छ होइन। अब अहिले के आएको छ भने सनसेट लका कुराहरू अहिलेको प्रधानमन्त्रीले लिएर आएको छ, न कुनै नयाँ कुरो पनि होइन केही पनि होइन, त्यो अब कपी भयो सनसेट एक्ट, जहाँ चाहिँ एउटा निश्चित अवधिपछि त्यो ऐन आफै खारेज हुन्छ या त संशोधन गर्नुपर्छ। अब सनसेट एक्ट ल्याउनु भने सनसाइन एक्ट किन नल्याउनु? सनसेट एक्ट भने हामी कानुन बनाउनु नभए त्यो सबै सार्वजनिक गर्नुपर्छ, उधाउनुभन्दा पहिले देख्नु पर्यो सबैले के भन्छ। त्यसरी के भन्छ सनसाइन केस टु जर्म्स, सनसाइनले जर्म्स मार्छ भन्ने एउटा उखान बनाएछ, त्यो अमेरिकामा छ धेरै देशमा छ, हामीले पनि सनसाइन एक्ट पनि ल्याइदियो हुन्छ नि, त्यो पनि त कपी नै गर्ने हो, त्यो पनि गरेन नि, किन बाँकी राख्नु होइन। त्यसैले गर्दाखेरि के आफ्ना मौलिक कुराहरू ल्याउनु सक्नु पर्यो, होइन भने राम्रा कुरा ल्याउँदा अरू पनि ल्याइदिउनु। त्यसैले ठिकै छ, पारदर्शितामा चाहिँ कस्तो भने गोपनीयताको कुराहरू, राज्यको गोपनीयता हुन्छ, गोपनीयता अत्यन्त लिमिटेड कुराहरूमा हुनुपर्छ, अरू पारदर्शी हुनुपर्छ। अनि पारदर्शिता चाहिँ सुशासन ऐन र पारदर्शिता सम्बन्धी ऐन, सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भएपछि जुन किसिमको अहिलेसम्मको अवस्था आयो त्योभन्दा बढी अहिले मलाई त केही भएको जस्तो लाग्दैन, उस्तै छ।
2: अघिल्लो सरकारहरूले चाहिँ भनौँ न नागरिकको आवाज, भुइँ मान्छेहरूको आवाज सुनेन भन्ने धेरै गुनासो सुनिन्थ्यो, अहिले जुन नयाँ सरकार आएको छ
3: त्यही सुनिएको छैन, सुनेको छैन,
2: केही फरक छैन त्यो
3: सुन्नु न। अहिले अहिले अहिले चाहिँ भुइँ मान्छेको आवाज पहिलेकोले गभर्मेन्टले सुनेन, ओके सुनेन, त्यसले त गयो। अनि अहिलेको सरकारले सुन्नुपर्छै पर्दैन, त्यो भुइँ मान्छे भने को, त्यो भुइँ मान्छेको आवाज सुनिएको जस्तो लाग्छ तपाईँहरूलाई? छैन। घुन पिसाइमा साह्रै तल्लो वर्ग अब मार्जिनलाइज ग्रुपहरू पेलिएको छ, चाहे सुकुम्बासी हटाउँदा होस् चाहे तिनीहरूलाई पनि त सुनिदिनु पर्यो नि, उनीहरूको पनि त व्यङ्ग सुन्नु परेन, कहीँ चाहिँ उनीहरूको उनीहरूप्रति संवेदनशील नहुने मान्छे पनि काम लाग्छ त लाग्दैन नि। सुधार गर्नुपर्ने छ, तर के भने केही कुराहरू राम्रा छन्, मैले अहिले पनि भने ती चिजहरूलाई कन्टिन्युएसन दिएर अगाडि बढ्यो भने अनि केही समयपछि मूल्याङ्कन गर्न सकिन्छ।
2: यो जति पनि निर्णय भनौँ प्रशासनिक आवश्यकता भन्दा बढी चाहिँ लोकप्रियता खोज्ने शैलीको निर्णय त होइन भन्ने कुराहरू पनि आरोपहरू पनि छन् नि।
3: लोकप्रियतावाद छ नि, लोकप्रियतावाद पनि देखिएन। लोकप्रियतावादले के खोज्छ भन्दाखेरि उसले लोकप्रिय हुनु खोज्छ, एउटा जनता तत्काल त्यसलाई जे मनपर्छ त्यही बोलिदिन्छ। अब अहिलेको अहिले के छ, बोल्ने नबोल्ने, लोकप्रियतावाद भन्ने के भन्ने यसलाई होइन। त्यसरी कुरो के हुन्छ भने लोकप्रियतावाद भनेको यस्तो हो, पानी नभएको स्विमिङ पुलमा फाल हाल्न लगाइन्छ, मैले भने साङ्केतिक कुरो, पानी छैन यो स्विमिङ पुल हो, यहाँ हामाल धाम फाल्दा अनि टाउको फुटेर मर्छ होइन। लोकप्रियतावाद भने त्यस्तो खतरा चिज हो, सही कुरो बोलिनुपर्छ नेताले, अप्रिय लाग्ने कुरो भन्ने, अप्रिय लाग्ने कुरो भन्ने। अहिलेको प्रधानमन्त्रीज्यूले अप्रिय कुरा कहिले काहीँ बोलिनु हो भने त्यो चिज थाहै हुन्छ क्या, तर उसले सही कुरो बोल्यो भन्ने हुन्छ होइन। त्यसैले गर्दाखेरि लोकप्रियतावाद सरकारमा गइसकेपछि लागू गर्नु हुँदैन, निरकालीन सोचको कुराहरू गर्नुपर्छ।
2: कर्मचारीले जुन सेवा प्रवाह सुधार र नागरिकले चाहिँ सजिलो सेवा पाउने वातावरण चाहिँ कसरी बनाउनु पर्छ?
3: अरू देशहरूमा प्रयोग भइसक्यो, त्यो भनेको डिजाइन र डेलिभरीमा सेवा ल्याउने व्यक्ति नै बस्नुपर्छ, न त सुधार हुँदैन जति गफ गरे पनि। त्यो भनेको नागरिक कर्मचारी नागरिक परामर्श समिति विभिन्न नाम एउटा समिति फर्म गरिदिने, त्यहाँ उपभोक्ता मञ्चको प्रतिनिधि राखिदिने, त्यहाँ चाहिँ तपाईँका बौद्धिक प्राज्ञिक व्यक्तिहरू राख्ने, त्यहाँ समाजका प्रतिष्ठित व्यक्तिहरू राखिदिने हो, यस्ता व्यक्तिहरू भएको एउटा कमिटी त्यहाँ अध्यास गरिदिनुपर्छ, जसले सेवा कस्तो चाहियो पनि भन्छ, सेवा कसरी डेलिभरी गर्ने पनि भन्छ, अनि त्यो चाहिँ सिस्टम भयो पद्धति, त्यसले मात्रै काम गर्छ। त्यसैले गर्दा यस्तो चिजतिर जानु पर्यो।
2: अर्को प्रसङ्ग भनेको नेपालमा त अब अरू विधाहरूदेखि लिएर सार्वजनिक विधाहरूको कुरा गर्दाखेरि धेरै भए अब त्यसका कटौती गर्नुपर्छ भन्ने कुराहरू पनि उठिरहेको छ, तपाईँलाई चाहिँ के लाग्छ?
3: ठिकै हो, विधा बढी नै भयो होला, दुई दिन छुट्टी भयो जस्तो फेरि अब अर्को 52 हप्ता हुन्छ, 52 दिन 104 भयो होइन, अनि अरू थुप्रै विधा छन् त्यसलाई घटाउनुपर्छ, त्यसमा सहमत नै छ। तर अरू देशको उदाहरण भन्नुहुन्छ भने युएन लगायत होइन क्रिस्चियन देशहरूमा क्रिसमस देशमा कति दिन भन्नुहुन्छ, कति दिन काम हुँदैन, त्यो कसैले स्टडी गरिरहेछ? धेरै लामो अवधि, सारा युएनको प्रोग्राम समेत थगित हुन्छ है। हाम्रो त कमसेकम तपाईँको 6-7 दिन दसैँ बिदा दिँदा उल्का गर्छन् होइन। त्यसले गर्दा ठिक हो, बिदा बढी दिनु हुँदैन, बिदाको बढी नै भाव नेपालमा, त अरू देशमा पनि बढी छ, मैले सङ्केत मात्रै गरेँ, दुई दिन छुट्टी अरू देशमा पनि छ, क्रिसमस जस्तोमा लामो समय बिदा हुन्छ, केही कामै हुँदैन होइन, कहिले के दिए भन्छ कहिले के दिए भन्छ, त्यो क्रिस्चियनहरूको मुस्लिमहरूको त्यस्तै छ, कतिवटा चाड छन् होइन। त्यसैले गर्दाखेरि छ विधा चाहिँ बढी नै भाव, त्यसमा त म पनि सही गरेँ।
2: अन्तिममा विज्ञको हिसाबले सरकारलाई सुझाव सल्लाह दिनुपर्दाखेरि के कस्ता सुझाव सल्लाहहरू दिन चाहनुहुन्छ?
3: पूर्ण फोकस सुशासनमा हुनुपर्छ, अरू गफसफमा होइन, नागरिकले पाउने दैनन्दिनको सेवाहरूमा फिल हुने गरी व्यापक सुधार हुनुपर्छ, व्यापकै होइन, त्यस कारण त्यो प्रयास भएको पनि होला, मिडिल म्यानहरूदेखि लिएर होइन यीहरूलाई चाहिँ कन्ट्रोल गरेको राम्रो छ, त्यतिले पुगेको छैन। साँच्चै सुधार गर्ने हो भने अब फोकस नै के भने जनताले दैनिक पाउने सेवाहरूमा कति सुधार हो, धेरै छ धेरै, मैले भने नि त्यो ल्याउने नागरिकलाई नै संलग्न गराउने उनीहरूको गुनासो छन्, भोइस राख्न पाउने न पाउने जनताले, मलाई चित्त बुझेन भने मैले भोइस राख्न पाउने न, म व्यापक त्यस्ता मञ्च र एरेना फोरोम्यान एरेनाहरू हुनुपर्छ, धेरै ठाउँले भन्ने ठाउँ त्यस्तो ठाउँहरू बनाइदिनु पर्यो होइन। अनि मैले साँच्चै सेवा पाइनँ सरकारबाट भने मैले एक्जिट गर्न पाउँछु भएन, अर्को सेवा लिने ठाउँ छै छैन, विकल्प दिने नै मलाई, यस्ता चिजहरू सोच्नुपर्छ, जसको विकल्प छ विकल्प पनि राखिदिनुपर्छ, भोइस राख्ने ठाउँ एरेना र फोरम जाइन्छ, सेवा लिने व्यक्तिको समिति बनाएर त्यसलाई प्रक्रिया र संरचनाभित्र राखिदिनुपर्छ, त्यति पनि भइहाल्छ।
2: तपाईँको महत्वपूर्ण समय र जानकारीको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
3: हस् धन्यवाद, मलाई पनि यो समय दिनुभयो, यो उज्यालो नेटवर्कलाई धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो सरकारका पूर्व सचिव समेत रहनुभएका लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली। आज हामीले हप्तामा 2 दिने विधाको अभ्यास, यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने अरू सुधारको विषयमा कुरा गर्यौं। काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय आजलाई सकिन लागेको छ। बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै महेश गेवाली र म मिलन तिमिल सिन्हा बिदा हुन्छौ। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार। राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
3: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन कि भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रमन्त्री खनाल र जयशंकर बीच दिल्लीमा द्विपक्षीय वार्ता, विभिन्न 3 वटा निर्णय। 3 दिने भ्रमण सकेर खनाल आज स्वदेश फर्किने। पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने। आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि साझा प्रयास आवश्यक। लेबनानमा इजरायली आक्रमण, सेनाका उच्च अधिकारी सहित 12 जनाको ज्यान गयो। र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न ओमानले नेपाललाई 95 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच नयाँ दिल्लीमा हिजो द्विपक्षीय वार्ता भएको छ। वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास नयाँ दिल्लीले निकालेको विज्ञप्तीमा उल्लेख छ। दुवै देशका मन्त्रीले नेपाल भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ़ बनाउने प्रतिबद्ध व्यक्त गरेका छन्। साथै विभिन्न 3 वटा निर्णय पनि भएको छ। नेपाल र भारत बीच व्यक्ति बीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली संचालनमा ल्याउने घोषणा गरिएको छ। यो व्यवस्था यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इण्डिया बीच भएको समझदारी पत्र अन्तर्गत कार्यान्वयनमा आएको हो। यसले भविष्यमा नेपाल र भारत बीच डिजिटल कारोबारलाई थप सहज, छिटो र औपचारिक बनाउने अपेक्षा गरिएको छ। त्यस्तै भूकम्प लगत्तै भारत सरकारको विकास सहयोगमा नेपालमा निर्माण गरिएका 72 वटा स्वास्थ्य क्षेत्रको तथा 12 वटा सांस्कृतिक क्षेत्रका गरी कुल 84 पुननिर्माण परियोजना नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरिएको छ। अर्को काठमाण्डु विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिशियल इन्टेलिजेन्स र भारतको डिजिटल इण्डिया भाषिणी डिभिजन बीच समझदारी पत्र आदान प्रदान गरिएको छ। यो सहकार्य भोइस फर्स्ट भन्ने भाषा अनुवाद गर्ने प्लेटफर्म निर्माणका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकास गर्ने उद्देश्यले गरिएको हो। यसले नेपाली भाषासहित विभिन्न भाषामा एआईमा आधारित अनुवाद प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। भेटमा विदेश मन्त्री जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग दुवै देशको कल्याणका लागि मिलेर काम गर्ने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो। परराष्ट्र मन्त्री खनाल विदेश मन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि अस्ति शुक्रबार नयाँ दिल्ली जानुभएको थियो। परराष्ट्र मन्त्री खनाल आज काठमाडौँ फर्किने कार्यक्रम छ। देशका पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना छ। पहाड़ी र हिमाली क्षेत्रमा मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ। तातो हावाले अत्याधिक गर्मी बढ़ने महाशाखाले जनाएको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका धेरैजसो हिमाली तथा पहाड़ी भागमा बदली छ भने तराईमा आंशिक बदली छ। आज दिउँसो कोशी प्रदेशको केही ठाउँ, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशमा अबका केही दिन मध्यम वर्षा हुने अनुमान छ। साप्ताहिक मौसम पूर्वानुमान अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने, साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। आज विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि मनाइँदैछ। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जून 7 तारीकलाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको हो। घोषणापछि सन् 2019 विश्वभर खाद्य सुरक्षा दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफओले संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष झण्डै 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क छ। डब्ल्यूएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक झण्डै 4,20,000 जनाको ज्यान जाने गर्छ। सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन र स्वास्थ्यको लागि अपरिहार्य मानिन्छ। दूषित खाना वा पानी मार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थको कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्। यस्ता जोखिमहरू प्राय नाङ्गो आँखाले देख्न नसकिने भएकोले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ। विशेष गरी पाँच वर्ष मुनिका बालबालिका सहित महिला, द्वन्द प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्ग प्रभावित हुँदै आएका छन्। खाद्य वस्तुको उत्पादन, संकलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षाका मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। सरकार, उत्पादक, व्यवसाय, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्य वस्तुको सुनिश्चितता गर्न सकिने विज्ञको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बाढ़ीका कारण अवरूद्ध भएको खोटाङको दिक्तेल चखेवा भन्ज्याङ सड़क सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 8 बुवालुङ पाङ्गु खोलामा आएको बाढ़ीले सड़क अवरूद्ध थियो। मध्य पहाड़ी लोकमार्गमा पर्ने दिक्तेल चखेवा भन्ज्याङ सड़कमा अस्ति शुक्रबार वर्षापछि बाढ़ी आएको थियो। पंखु खोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढ़ीले झण्डै 25 मिटर सड़क बिग्रेको थियो। अवरूद्ध सड़क दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरीकारले खोटाङ र स्थानीय बासिन्दाको पहलमा खुलेको हो। सड़क खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने गाड़ी चल्न थालेको जिल्ला प्रहरीकारले खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। पंखु खोलामा 2073 सालमै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउने गरी निर्माण कम्पनीले काम थालेको थियो, तर ठेकेदारको लापरवाहीको कारण पुल निर्माण नहुँदा खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ। जेठको पहिलो हप्तादेखि शुरू भएको सुक्खा खडेरीले धानको ब्याड सुक्न थालेपछि उदयपुरका किसान चिन्तित बनेका छन्। असार साउनमा रोपाई गर्न किसानले राखेको धानको ब्याड पानी नपरेपछि सुक्न थालेको हो। अनि तातो र खडेरीले त्रियुगा तथा चौदण्डीगरी नगरपालिका क्षेत्रमा ब्याड चिरा पर्न थालेको किसान बताउँछन्। त्रियुगा नगरपालिका एक जोगी तहका किसान मोहनदेव चौधरीले ब्याड राम्रो नभई रोपाईमा समस्या पार्ने बताउनुहुन्छ। त्रियुगा नगरपालिका 13 पोर्ताहका किसान प्रेम प्रसाद दाहालका अनुसार जेठ एकमा ब्याड राखेको तर खडेरीसँगै बिउ उम्रन सकेको छैन। जिल्लामा असारको तेस्रो हप्तादेखि साउनको तेस्रो हप्तासम्म रोपाई हुने गरेको छ। धेरैजसो किसानले वैशाखको अन्तिम हप्तादेखि जेठको पहिलो हप्ताभित्र ब्याड राख्ने गरेका छन्। अब विदेशको खबर। दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारी सहित कम्तीमा 12 जनाको ज्यान गएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच सशर्त युद्ध विरामको सहमति भएको केही दिनमै इजरायलबाट ठूलो आक्रमण भएको हो। लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत इजरायली आक्रमण खरदाली नवातीह क्षेत्रलाई लक्षित गरी भएको जनाएको छ। सुरक्षाकर्मी चढ़ेको एउटा गाड़ीमा भएको आक्रमणमा सेनाका उच्च अधिकारीले पनि ज्यान गुमाएका अल जजिराले जनाएको छ। इजरायली सेनाले यो आक्रमण सक्रिय युद्ध क्षेत्रमा भएको दावी गरेको छ। यो क्षेत्रमा आवत जावतको लागि इजरायली सेनासँग समन्वय आवश्यक पर्ने उसको भनाइ छ। लेबनानका राष्ट्रपति जोसेफले आक्रमणको निन्दा गर्नुभएको छ। अब खेल खबर एसियाली खेलकुद क्रिकेट छनौट अन्तर्गत पहिलो सेमी फाइनलमा अहिले नेपाल र ओमानले खेलिरहेका छन्। सिंगापुरमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले नेपाललाई जितका लागि 95 रनको लक्ष्य दिएको छ। ओमान 19 ओभर 4 बलमा 94 रन बनाउँदा अल आउट भयो। नेपालका करण केसीले 3 तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान 2-2 विकेट लिए। नेपालले ताजा अवस्थामा 2 ओभर 1 बलको खेल सकिदा 2 विकेट गुमाएर 28 रन जोडेको छ। नेपाल समूह ए को विजेताका रूपमा र ओमान समूह बी को उपविजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ। आज हुने अर्को सेमी फाइनल खेलमा मलेसिया र हङकङले खेल्दैछन्। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। परराष्ट्र मन्त्री खनाल र जयशंकर बीच दिल्लीमा द्विपक्षीय भेटवार्ता, विभिन्न 3 निर्णय, 3 दिने भ्रमण सकेर खनाल आज स्वदेश फर्किने। पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना, तराईमा गर्मी बढ़ने। आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि साझा प्रयास आवश्यक। लेबनानमा इजरायली आक्रमण, सेनाका उच्च अधिकारी सहित 12 जनाको ज्यान गयो। र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न नेपाल ओमानले दिएको 95 रनको लक्ष्य पछ्याउँदै।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ।
6: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै विश्वास साथमा, चाबी हातमा। नो ग्यारेन्टर अन, नो होम विजिट अन, नो इन्कम स्टेटमेन्ट। यही जेठ 22 गतेदेखि 28 गतेसम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
7: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6000 क्यास डिस्काउन्ट, फास्ट एन्ड बेस्ट फाइनेन्सको व्यवस्था, हेलमेट फ्री। पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनुहोला।
8: सम्पर्क सुन्दर अटोक्स दुलेगौडा, यामाहा शोरूम। फोन 0657414221, मोबाइल 98560935921 र 98058894290।
9: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
10: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी?
9: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
10: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु।
9: स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
11: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658570290, मोबाइल नम्बर 98460081457 र 98136260। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
12: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
13: ल, पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
12: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 98560231128 र 98462414

0: फ्रेन्स का रंग रोगन पंचकन्या का एचडीबी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इंडियन ज्याकर कंपनी का धारा लगायत संपूर्ण निर्माण संबंधी सामान चाहिए हामी सम्झनुहोस्
1: रिमाल हार्डवेयर संपर्क 0654142445 0654143445।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिंग टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
5: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206।
4: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
7: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने।
8: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
7: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
8: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
9: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
10: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
11: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
12: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
13: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
14: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
13: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
15: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
16: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
15: ओम एम आभूषण सुन चाँदी दोकान।
5: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 98460769246, 98058008।
17: शुक्ला गण्डकी एफएम 97.6।
5: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
18: लुम्बिनी सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाउँ बेसीका भाका।
5: कार्यक्रम गाउँ बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हामीले कार्यक्रम आउने गर्दछ सप्ताहको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। हाम्रो कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुन चाँदी उद्योगले दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षण विजनका गरगनाहरू र सेन्सर पत्थर राखिएका गरगनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापा सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनचारी उद्योगमा गएर ढुकाका साथ गरगहनाहरूको कारोबार गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ। पक्कै पनि सबैजना आफ्नो घर आइसिकामा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ राम्रोसँग आफ्नो कामहरू पनि गर्नुहोला भन्न चाहन्छु। विदेशमा हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नुहोला। बाहिर मजाले घाम चर्किराखेको छ है, र तपाईँ पनि तपाईँको ठाउँतिर पनि पक्कै पनि घाम लागेको छ होला। तपाईँहरू पनि व्यस्त हुनुहुन्छ र बर्खा मासको समय छ है, खेतीपाती लगाउने बेला पनि भएको छ यतिखेरको समयमा होइन। धानको बिउ राख्ने, कोदोको बिउ राख्ने अनि मकै दोहोऱ्याएर सकिसक्नु भयो होला होइन। अब खेतहरू जोत्ने, आलीकाला गर्ने यिनै कामहरूमा व्यस्त हुनुहुन्छ होला। जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग गर्नुहोला पनि भन्न चाहन्छु। आज पनि हामी आइतबारको बस्नेमा छौं। आइतबारको बस्नेमा तपाईँको माझमा मजामा निस्केका नयाँ नयाँ सुमधुर रूपकारलाई कार्यक्रममा स्थान दिनेछु र समयावधिभरि सुनेर पनि साथ दिनुहुनेछ भन्ने पनि विश्वास रहेको छ। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा एउटा समुद्र लुकाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म आउनेछु। कुन चाहिँ भाकालाई राख्ने होला होइन, कुन चाहिँ राखौँ कुन चाहिँ राखौँ हुन्छ, त्यही भएर यति बेलाको क्रममा कुन चाहिँ भाकालाई राख्ने होला त हेरेको ठ्याक्कै है, कुनलाई राख्ने होला त ह ह गीतहरू धेरै छन्, राम्रा राम्रा छन्, आका छन् है, त्यही भएर यति बेलाको क्रममा भने म तपाईँहरूको माझमा हेमन्त कान्छा रसाइली, कृष्ण परियार, गीता पाइजा, सुमन थापा र अमृत लामी छानेको आवाजमा रविशन लाई शुद्ध तुल प्रसाद पुन र हेमन्त कान्छा रसाइलीको रहेको छ। यो भाका आएको छैन, आज एक दिन भएको छ रिलीमै भने यति बेलाको क्रममा स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, यसको मतलब भाकामा तपाईँको माझमा राखिसके भोगे पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ यति बेलाको क्रममा भने अर्को सुमधुर भाकलाई स्थान दिन्छु। भाका आइपुग्न एक दिन मात्रै भएको छ, तनहुको विशेष त कौरा भाका रहेको छ, सिराईमा सिर फुल नानीको भनिरहेको छ। प्रेमराजा महत र अन्य साथीको आवाज रहेको छ, प्रेमराजा महतको रहेको छ यति बेलाको क्रममा भने सिकार्नुहोस् यसो सुमधुर भाकै भाका आएको छ, एक दिन मात्र भएको छ।

हजुर, यसो मधुबाटा मन तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर लोकगाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। आकांक्षी बजार भन्ने रहेको छ, यो भाकाएको पनि एक दिन मात्रै भएको छ। यसमा आवाज रहेको छ कमल खनाल र पुनः कला विषयको आवाजमा रहेको छ कमल खनालको रहेको छ। यति बेला क्रममा स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर सुमधुरबा कमाल तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने सास रहेको छ आज भने नै सुमधुर लुकबा कार्यलाई कार्यक्रममा स्थान दिँदा दिँदै अब भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण सुनचाँदी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। सुधा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र नेपाली पात्र एप्समार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै बोल्न लाजको भन्ने भएको आएको चार दिन भएको छ। यस आवाज रहेको छ खेम सेन्चुरी र चन्द्र कार्कीको आवाज रहेको छ भने लय शब्द शिव हमालको रहेको छ। यो सुमधुर भागलाई छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुता रिमा पनि बिताउँछु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस् भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार, शुभ दिन।

0: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुनचाँदी दोकान,
0: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9847269246, 9800528008।
4: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
7: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
0: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
10: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
11: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656702625, मोबाइल 9856033800, 9841356058।

0: Connect your dream. Connect your future. Stay. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार पुले मोडा वाटिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852324093 र 9852283।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9857043952 र 9800

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ।

0: आज विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सुरक्षित खाद्य वस्तुहरूको महत्वबारे जनचेतना वृद्धि गर्न खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइने गरिन्छ। संयुक्त राष्ट्र संघ महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जून 7 तारीकलाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको हो। घोषणापछि सन् 2019 विश्वभर खाद्य सुरक्षा दिवस मनाउन थालिएको हो। दिवसको प्रबन्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन WHO र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO ले संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष झण्डै 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क छ। WHOका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक झण्डै 4,20,000 जनाको ज्यान जाने गरेको छ। सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन र स्वास्थ्यका लागि अपरिहार्य मानिन्छ। दूषित खाना वा पानी मार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी वा तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्दछ। यस्ता जोखिमहरू प्राय नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ। विशेष गरी 5 वर्ष मुनिका बालबालिका सहित महिला द्वन्द प्रभावित समुदाय, अप्रवासी तथा अन्य कमजोर वर्ग प्रभावित हुँदै आएका छन्। खाद्य वस्तुको उत्पादन, संकलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षा मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्य वस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूको भनाइ छ। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच दिल्लीमा हिजो द्विपक्षीय वार्ता भएको छ। वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास नयाँ दिल्लीले निकालेको विज्ञप्तीमा उल्लेख छ। दुवै देशका मन्त्रीले नेपाल भारत सम्बन्धको असमग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीच को दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न 3 वटा निर्णय पनि गरिएको छ। नेपाल र भारत बीच व्यक्ति व्यक्ति बीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली संचालनमा ल्याउने घोषणा गरेका छन्। यो व्यवसाय सघि नेपाल क्लियरिंग हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट कर्पोरेशन अफ इण्डिया बीच भएको साझेदारी पत्र अन्तर्गत कार्यान्वयनमा आएको हो। यसले भविष्यमा नेपाल र भारत बीच डिजिटल कारोबारहरूलाई थप सहज र छिटो र औपचारिक बनाउने अपेक्षा गरिएको छ। त्यस्तै भूकम्प लगायत भारत सरकारको विकासमा सहयोगमा नेपालमा निर्माण गरिएका 72 वटा स्वास्थ्य क्षेत्रका तथा 12 वटा सांस्कृतिक क्षेत्रका गरी कुल 84 पूर्ण निर्माण परियोजना नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरिएको छ। अर्को काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स र भारतको डिजिटल इण्डिया भाषिणी डिभिजन बीच साझेदारी पत्र आदान प्रदान गरिएको छ। यो सहकार्य भोइस फर्स्ट भन्ने भाषा अनुवाद गर्ने प्लेटफर्म निर्माणका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकास गर्ने उद्देश्यले गरिएको हो। यसले नेपाली भाषा सहित विभिन्न भाषामा एआईमा आधारित अनुवाद प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। भेटमा विदेश मन्त्री जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगै दुवै देशको कल्याणका लागि मिलेर काम गर्ने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो। परराष्ट्र मन्त्री खनाल विदेश मन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणमा भारतको औपचारिक भ्रमणका लागि अस्ति शुक्रबार नयाँ दिल्ली जानुभएको हो। परराष्ट्र मन्त्री खनाल आज काठमाडौँ फर्कने कार्यक्रम छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको जिल्ला अधिवेशन आइतबार पनि जारी रहने भएको छ। पार्टीको संगठनात्मक नीति अनुरूप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम शनिबार 37 जिल्लाको अधिवेशन सम्पन्न भएको हो। आइतबार भने 29 जिल्लाको अधिवेशन हुँदैछ। तालिका अनुसार शनिबार कोशी प्रदेशका 8, मधेसका 2, बागमतीका 9, गण्डकीका 5, लुम्बिनीका 8, कर्णाली 2 र सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा अधिवेशन भएको छ। त्यस्तै आइतबार कोशीका 4, मधेसका 4, बागमतीका 2, गण्डकीका 4, लुम्बिनीका 3, कर्णालीका 6 र सुदूरपश्चिमका 6 जिल्लामा अधिवेशन हुने भएको हो। 12 जिल्लाको अधिवेशन भने यही जेठ 26 गते हुने भएको छ। बाँकी 10 जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशन पश्चात हुने रासपाले जनाएको छ। रासपाका संघीय सांसदहरूले पार्टीको केन्द्रीय तह बाहेक अन्य कुनै पनि तल्लो समितिमा उम्मेद्वारी दिन पाउने छैन। पार्टीले जेठ 2 र 3 गते ओडा भेला तथा ओडा व्यवस्था वडा अधिवेशन एवं जेठ 9 र 10 गते पालिका भेला तथा पालिका अधिवेशन सञ्चालन गरेको थियो। जेठ छब्बीसदेखि असार 1 गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको राजसभाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार 7-8-9 गते चितवनमा गर्ने कार्यतालिका उल्लेख गरिएको छ। सामाजिक सुरक्षा कोषले जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरण ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी कर्जा तथा सहवित्तीयकरण लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ। कोषमा जेठ 20 गतेसम्म 1,11,07,05,85,000 रूपियाँ बराबरको योगदान रकम जम्मा भएको हो। दैनिक रूपमा काम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ। सोही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरेको जनाएको छ। कोषका 4 प्रस्ताव आएकोमा 2 प्रस्तावमाथि छलफल भइरहेको छ। देशको ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ कोषमा संलग्न भएका प्रस्तावलाई अगाडि बढ़ाउन लागि हो। कोषका निर्देशक रोहित रेग्मीले लगानी विविधीकरणका लागि प्रयास भइरहेको बताउनुभयो। तनहुँको व्यास नगरपालिकामा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरूषको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ। ती मृतकको नाम थर र ठेगाना खुल्न नसकेकाले जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार शनिबार दिउँसो अन्दाजी 2 समयमा व्यास नगरपालिका 10 दुम्सी चौरस्थित सार्वजनिक स्थानमा ती पुरूष अचेत अवस्थामा फेला परेका थिए। स्थानीय बासिन्दाहरूले फेला परेपछि तत्काल प्रहरी टोलीको सहयोगमा उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली लगे थियो। अस्पतालमा पुर्याए लगत्तै उपचारकै क्रममा सोही दिन दिउँसो 3:20 चिकित्सकहरूले उहाँलाई मृत घोषणा गरेको थियो। घटना स्थलको प्रारम्भिक अनुसन्धान र शव जाँच मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरिसकेको प्रहरीले जनाएको छ। अस्पताल मृतकको शवलाई पोस्टमार्टम तथा पहिचानका लागि प्रदेश अस्पताल दमौलीकै शवगृहमा राखिएको छ। स्थानीय स्तरमा प्रहरीले मृतकको घर परिवार तथा आफन्तको खोजी गरे पनि विवरण खुल्न नसकेको सार्वजनिक रूपमा हुलिया जारी गरिएको छ। प्रहरीका अनुसार मृतक पुरूष अन्दाजे 35-40 वर्ष उमेर समूहको जस्तो देखिनुहुन्छ। हुलिया दारी र कपाल पालेको तथा दारी हल्का फुलेको छ। शरीरको माथिल्लो भागमा कालो रंगको टी शर्ट लगाउनु भएको छ। तल्लो भागमा निलो रंगको जीन्स प्यान्ट लगाउनु भएको छ। हुलियाका आधारमा कोही कसैले चिन्नु भएमा जिल्ला प्रहरी कार्यालय तनहुँ नजिकैको जिल्ला कार्यालयमा जानकारी गराई अनुसन्धान कार्यमा सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ। हुन समाज नेपाल केन्द्रीय समितिले 20 राष्ट्रिय सम्मेलन शनिबार शुक्ला गण्डकी नगरपालिका 2 लेखेतमा सम्पन्न गरेको छ। भीमबहादुर फगामी पुनको अध्यक्षतामा भएको कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकीका अध्यक्ष कुलकुमार कुमार लगायतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव चन्द्रप्रकाश पाइजा पुनले गर्नुभएको थियो। कालीगण्डकी गाउँपालिका 4 वन कसी रुद्रबेडी सड़क खण्डमा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा 11 घाइते भएका छन्। घाइते मध्ये 3 अवस्था गम्भीर छ। मलामी गएर फर्कने क्रममा लुप्र 01-057 नम्बरको ट्याक्टर नियन्त्रित भई सड़कको नालामा पल्टिँदा स्थानीय 21 अंकित राणा, 40 मोहन घर्ती र 62 कृष्ण बहादुर घर्ती गम्भीर घाइते हुनुभएको स्थानीयले बताएका छन्। गम्भीर घाइते 3 मिशन अस्पताल पाल्पा लगिएको प्रहरी नायक परीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। दुर्घटनामा स्थानीय आयुष दरलामी, मनोज थापा, यमबहादुर विक, शेखर थापा, मन घर्ती, दीपक राणा, खेमबहादुर घर्तीको ढाड खुट्टा हातमा चोट लागेको र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ। सवारी चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान अगाडि बढ़ाइएको अवस्थीले बताउनुभयो। बागलुङ नगरपालिका राजस्व सुधार कार्ययोजना निर्माणमा सक्रिय बनेको छ। नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको सहयोगमा नगरपालिकाका जनप्रतिनिधि, राजस्व शाखा सहितका कर्मचारी र वडा सचिवबीच अन्तर्क्रिया गरिएको छ। सार्वजनिक वित्त व्यवस्थापन विज्ञ अदावोदर गिरीले बागलुङ नगरपालिकाको ठोस योजना बनाएर दृढ़ इच्छा शक्तिका साथ योजना कार्यान्वयन गर्न सके, राजस्व संकलनमा उल्लेख्य प्रगति गर्न सकिने प्रशस्त आधारहरू रहेको उल्लेख गर्दै राजस्व संकलनका कानूनी आधारहरू प्रस्तुत गर्नुभएको थियो। उहाँले विकास र सेवाको सम्बन्ध राजस्वसँग सम्बन्धित रहेको चर्चा गर्दै कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास गर्दै राजस्व संकलन र वितरणको न्यायोचित योजना तर्जुमा गरी काम गर्न आग्रह गर्नुभयो। बागडोङ नगरपालिकाको रायडाँडा विशेष कार्यक्रम मार्फत वडा नम्बर 11 रायडाँडाका किसानलाई कृषि उपकरण तथा सामग्री वितरण गरिएको छ। व्यवसायिक कृषि पेशा गरेर आयोजन बढ़ाउन बाँदरबाट जोगिने खालका खेतीहरूमा जोड़ दिन उपकरण र सामग्री वितरण गरिएको हो। चालू आर्थिक वर्षको विशेष कार्यक्रम मार्फत आएको 10 लाख र किसानको 50% साझेदारीमा खरिद गरिएका 14 मिनी टिलर हलो वितरण गरेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार। दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारी सहित कम्तीमा 12 जनाको ज्यान गएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच सशस्त्र युद्ध विरामको सहमति भएको केही दिनमै इजरायलबाट ठूलो आक्रमण भएको हो। लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत इजरायली आक्रमण खरदाली नबातीय क्षेत्रलाई लक्षित गरी भएको जनाएको छ। सुरक्षाकर्मी चढ़ेको एउटा गाड़ीमा भएको आक्रमणमा सेनाका उच्च अधिकारी पनि ज्यान गुमाएका अल जजिराले जनाएको छ। इजरायली सेनाले यो आक्रमण सक्रिय युद्ध क्षेत्रमा भएको दावी गरेको छ। यो क्षेत्रमा आवाजावतका लागि इजरायली सेनासँग समन्वय आवश्यक पर्ने उसको भनाइ छ। लेबनानका राष्ट्रपति जोसेफले आक्रमणको निन्दा गर्नुभएको छ। खेल समाचार। एसिया कप पुरूष छनौटको पहिलो सेमी फाइनलमा नेपालले ओमानमाथि 8 विकेटको सहज जित हात पारेको छ। ओमानले प्रस्तुत गरेको 95 रनको लक्ष्य नेपालले 2 विकेटको क्षतिमा 9.2 ओभरमा पछ्याएको हो। नेपालको जितमा लोकेश बमले सर्वाधिक 44 रनको योगदान दिए। उनले मात्र 26 बलमा 7 चौका र 1 छक्का प्रहार गरे। पूर्व कप्तान रोहित पौडेलले 20 बलमा 21 रन जोड़े। उनले 2 चौका प्रहार गरे। प्रतियोगितामा लयमा रहेका ओपनर कुशल बुर्तेलले नेपाललाई विस्फोटक शुरूआत दिलाएका थिए। उनले मात्र 8 बलमा 3 चौका 1 छक्काको मद्दतले 20 रन बनाएका थिए। अर्को ओपनर आशिष शेख भने 1 रन बनाउँदै पवेलियनमा फर्किएका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमन नेपाली बलरहरू सामु निरीह भनेको थियो। टोलीले 19.4 ओभरमा सबै विकेट गुमाएर 94 रन मात्र जोड्न सकेको थियो। हवस्, सामलाजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल news@sukl lagandaki@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल धुले गौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर। सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलक को व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी। साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन। प्रोपाइटर संतोष श्रेष्ठ। हम मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560956996।
5: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू।
6: बिरामी परीक्षण,
5: निशुल्क औषधि वितरण,
6: प्रयोगशाला सेवा,
5: पञ्चकर्म, पूर्वकर्म,
6: बस्ती कर्म,
5: शिरोधारा,
6: नस्य कर्म, जलनीति,
5: छार सूत्र सेवा,
6: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
5: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम।
6: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
5: अग्निकर्म, मर्म चिकित्सा,
6: स्तन पाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधि
4: चिकित्सालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्लागण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सा

0: एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौ। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौ।
1: थप जानकारीको लागि 0-65-5-63-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
2: यो चम्चुरीको घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
3: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
2: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0-65-75-225, मोबाइल 98-5-33-8-78, 98-4-31-56-58।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
7: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
8: हजुर, दान गरौं।
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
10: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
9: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
14: बाराही एल्मुनियम अब युपिभीसीको साथमा।
13: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0-65-414-411, मोबाइल 98-5-60-22-938 र 98-028-22-938।
15: सूचना गुदारोग विशेष आयुर्वेद शिविर सम्बन्धी सूचना। प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँको आयोजना तथा भीमात आयुर्वेद औषधालयको समन्वयमा नरदेवी आयुर्वेद अस्पताल काठमाडौँमा कार्यरत शल्य चिकित्सक एवं प्रदेश आयुर्वेद चिकित्सालयमा कार्यरत आयुर्वेद चिकित्सकहरूद्वारा गरिने गुदारोग, एनोरेक्टल जन्ने, पायल्स, फिस्टुला, फिसर जस्ता समस्याको पहिचान र उपचार गरिने भएकोले सो समस्याबाट पीड़ित महानुभावहरू मिति 2083 जेठ 23 र 24

0: जस्तै भीमात आयुर्वेद औषधालय तनहुमा संचालन हुने शिविरमा सम्पर्क राखी आफ्नो स्वास्थ्य परीक्षण गर्नु भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: शिविरमा उपलब्ध सेवाहरू:
0: अनुभवी शल्य चिकित्सक एवं आयुर्वेद चिकित्सकद्वारा परामर्श तथा उपचार,
1: आयुर्वेदिक पद्धतिबाट सुरक्षित प्रभावकारी र दिगो उपचार,
0: शल्यक्रिया बिना पीड़ा रहित र छिटो सेवा तथा आवश्यक बिरामीहरूलाई निशुल्क शल्यक्रियाको व्यवस्था,
1: गोपनीयतापूर्ण सेवा एवं उचित परामर्श, गुदा रोगका प्रमुख समस्याहरू:
0: दिशा गर्दा रगत आउने, गाँठो बाहिर निस्कने, दुखाई हुने, चिलाउने, अप्ठ्यारो हुने, द्वार नजिकै पाल हुनु, पिप बगिरहने, दुर्गन्ध आउने, पुनः सुन्निनु र दुखाई हुने, दिशा गर्दा असह्य दुखाई हुने, दिशापछि रगत देखिने, दिशा गर्न गाह्रो हुने।
1: शिविर हुने मिति: यही जेठ 23 र 24 गते, शनिबार र आइतबार।
0: स्थान: भीमात आयुर्वेद औषधालय, भीमात नगरपालिका 6, नगरपालिका चोक तनहु।
1: थप जानकारीका लागि सम्पर्क
0: देवेन्द्र यादव, कविराज निरीक्षक, 98448-58958। भीमात आयुर्वेद औषधालय, भीमात तनहु।
1: आयोजक:
0: गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रदेश आयुर्वेद चिकित्सालय, दमौली तनहु।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840609543।
3: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, स्याङ्जा।
4: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
5: Come on, everybody. Hello, Shukla Gandaki.
4: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी. फोन गर्नुहोस्, कुरा गर्नुहोस्. Only on 97.6. A complete console.
6: प्रोग्राम हेलो शुक्ला गण्डकी, ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यो सन्डेको एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइसकेको छु र विशेष त आजको यस एपिसोडमा रहेर तपाईँको लागि तपाईँका रोजाइका गीतहरूलाई चाहिँ मैले कार्यक्रममा राख्नेछु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 4 22 72 911 त्यस्तै गरी 98 0 66 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। र हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँ त्यहाँ गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा चाहिँ जोडिन सक्नुहुन्छ। तपाईँको ठाउँतिर के कस्तो कामहरू चल्दैछ, दिउँसो कता जाने योजना बनाउँदै हुनुहुन्छ, त्यसबारेमा चाहिँ जानकारी गराउनुहोला है। र अब हाम्रो यता दोलेगौडातिरको मौसमको बारेमा कुराकानी गर्नुपर्दाखेरि चाहिँ फेरि घाम लागिराखेको छ, गर्मी दिन प्रतिदिन बढ़िराखेको छ है। र अब यो समयमा तपाईँहरूले पनि स्वास्थ्यको ख्याल चाहिँ राख्नुहोला, के कस्तो छ मौसम त्यसबारेमा पनि जानकारी गराउनुहोला है। यति बेला भने प्रोग्रामको ओपनिङ सङ स्वरूप तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु। विपुल छेत्रीको आवाजमा रहेको भावना बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

0: ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि भावना बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो, नमस्कार हजुर। हजुर नमस्कार, सन्चारमा हुनुहुन्छ होला क्यारे है? हजुर, कस्तो सुन्नु भएको छ अहिले? अझै पनि सुन्ने होइन, हजुर के कस्तो छ हजुरको खबर भनेको के?
1: हजुर ठिकै छ, म त हजुरको सुनाउनु।
0: हजुर मेरो पनि ठिकठाकै छ भन्नु पर्यो। अनि खाना खानु भयो त?
1: हजुर
0: ल, हजुर हजुर भइसक्यो है मेरो पनि। आज कुन गीत रोज्नुहुन्छ?
1: हजुर मलाई यो मायालाई के दिन के अरे बैना
0: भन्नु
1: छ नि यो भएको बताइदिनुहोस् है।
0: ल हुन्छ, साथीहरूलाई सम्झाउनुहोस्।
1: हजुर हजुरको लागि अनि हाम्रो दलमा दिदीको लागि अनि खगीमाया दिदीको लागि अनि हाम्रो तारबहादुर दाईको लागि अनि टोप सरको लागि अनि यहाँ किमल डाँडाबाट आउनुहुन्छ के तिनजना बहिनी बिमा गुरुङ हो के बिमा गुरुङ उहाँको लागि अनि हाम्रो आफू कसैबाट बुवाको लागि अनि सबै सबैको लागि।
0: हुन्छ अहिले चाहिँ छुट्टिन्छौँ है त?
1: हजुर मिस, नमस्कार है।
0: हुन्छ नमस्कार।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि मायालाई के दिउँमा बैना बोलको यो गीत राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु मैले। यति बेला कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर। हजुर दर्शन नमस्ते, नमस्कार दिदी, सन्चारै भन्नुहुन्छ होला क्यारे है?
1: एकदम सन्चार भन्नुपर्छ नि हजुरहरू।
0: हजुर हामी पनि एकदमै सन्चारमै छौ। अनि के गर्दै हुनुहुन्थ्यो, के हुँदैछ काम हाम्रो पिरुङतिर?
1: काम पिरुङतिर त अब अदहरू गरेपछि काम घाँसपात त्यस्तै छ, भोलि त्यति काम छैन।
0: अनि खाना त खाइसक्नु भयो कि खाने बाँकी छ त?
1: बाँकी नै छ है।
0: ल बनाएर त बस्नु भएको होला के रे अन्त?
1: बनाएर
0: हजुर ल ठिक छ। अनि आज चाहिँ कुन गीत रोज्ने?
1: मलाई पुरानो यो तिमी फुल्यौ कतै म फुले कतै भन्ने बजाउने
0: त। ल हुन्छ साथीहरूलाई सम्झनुहोस् त।
1: हजुर सर पठाउनुको लागि
0: हजुर धन्यवाद।
1: म भन्दा अघि पछि आउने साथीको लागि कार्यक्रम सुनेर बस्नु सबको लागि र विशेष गरेर हाम्रो नरेन्द्र मानलाई, हुम शर्मा राई, अमित लतन राई, अनि राधा राई, अनि हाम्रो यता हुनुहुन्छ टेगु छिटे दाई, एकराज दन्दली मगर भाइ, अनि श्रीराम राई, अनि हाम्रो यता हुनुहुन्छ रजर भाइ, अनि चन्द्र भाइ, अनि खुबेसी राई, अनि तारा दाई, निम कुमार भाइ, जलमाइ थापा, रोजको नमचरण, केतुना शान्ति,
0: हुन्छ नमस्कार शुभ दिन। यति बेला भन्ने फोन गर्नुभएको थियो खगीमा दिदी हुनुहुन्थ्यो पिरुङबाट, अब दिदीले गीत रोजेर गइसक्नु भएको छ। र पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ 9842279111 त्यस्तै गरी 9806636111 बाटो भएर। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा स्वागत गर्दैछु। हेलो नमस्कार हजुर।
2: हजुर नमस्कार।
0: हजुर नमस्कार, सन्चारै भन्नुहुन्छ?
2: हजुर सन्चारामै छु। हजुर के कस्तो छ?
0: हजुर म पनि एकदमै सन्चारामै छु है त। अनि के गर्दै हुनुहुन्थ्यो अहिले, खाना खानुभयो कि खानु भएको छैन?
2: हजुर खाना खाएँ, हजुर त भयो।
0: हजुर मेरो पनि भइसक्यो है त।
2: अनि हिजो अस्ति किन बजेन कि के भएको थिएन?
0: हजुर काम काममा व्यस्त भइए थियो त्यही भएको भएर है त। हजुर हजुर त्यस्तो केही पनि छैन, अब काम काममा व्यस्त भइयो त्यही भएर चाहिँ कार्यक्रम चलेन है त। ल हुन्छ आज चाहिँ भन्नुहोस् त।
2: सुन्ने भएको कार्यक्रम
0: हजुर हजुर त्यही त नि, कहिले काहीँ हुन्छ सुन्ने भन्ने है।
2: हजुर
0: हजुर अनि के कस्तो काम हुँदैछ ल, आफू कसरीतिर सुनाउनुहोस् त?
2: आफू गरी त ठिकै छ, बेलुका पानी पर्नाले ठिकै छ, अहिले ठिक त मकै सकिहालेको नि, अब अर्को त ठिकै छ, अब धान बिउ राखिसक्यो, अब कोदो सोधेको त दस रात सकेपछि बल्दै ढुक्क हुन्छ एउटा काम
0: त्यही त नि। हुन्छ ल आज कुन गीत सुन्नुहुन्छ भन्नुहोस् त?
2: आज मलाई चाहिँ त्यो दिन परे परामा दिन भने
0: परानै दिन्छु
2: हजुर, त्यो त धेरै नसुनेको त सुन्नु मन
0: लाग्छ। ल हुन्छ तपाईँको लागि यो गीत म राख्छु। ल साथीहरूलाई सम्झाउनुहोस् त।
2: सर्वप्रथम त खगिमा बहिनीलाई, भण्डारिका बहिनीलाई, अनि हाम्रो एकरात माले भइको, अनि तारा दिदी, दिदी, अनि नयनजी, अनि हुनुहोस् सर, अब सम्पूर्ण भन्दै अनिलाई बिदा भयो।
0: हुन्छ

ओके यति बेला भने तपाईँ सम्पर्कको लागि तिमी फुल्यौका त्यही बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र तपाईँको रोजाएको गीतलाई कार्यक्रममा राखिराखेको छु। आफूलाई सुन्न मन लागेको गीत कुनै पनि छन् भने चाहिँ तपाईँ पनि कार्यक्रममा जोडिन सक्नुहुन्छ। 98422 72911 त्यसै गरी 98066611 को बाटो भएर है कार्यक्रममा जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु पर्दा नै दिन्छु बोलको गीत चाहिँ रहेको छ। अनि यो गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा। ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा। टाइम चेक पछि आउने नै छु। सुन्दै गर्नुहोला है त।

0: शुक्लागन्धकी एफएम 97.6
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लो तलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलीगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
3: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा। नो ग्यारेन्टर अर नो होम भिजिट अर नो इन्कम स्टेटमेन्ट। यही जेठ 22 गतेदेखि 28 गतेसम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
3: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6,000 क्यास डिस्काउन्ट, फास्ट एन्ड बेस्ट फाइनेन्सको व्यवस्था, हेलमेट फ्री। पुरानो बाइक लिएर आउँदा अनिवार्य बिल बुक लिएर आउनुहोला।
4: सम्पर्क सुन्दर अटोक्स दुलेगौड़ा, यामाहा शोरूम, फोन 0658414221, मोबाइल 9856035991 र 9800584290।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
5: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
6: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौड़ा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0635905511।
7: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
7: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
6: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
10: टिचर। मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
4: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
11: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा, फोन 0635414484, मोबाइल 9560633384 र 9560667988।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार पुले मोगा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324793 र 9856283।
2: वर्षा ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: शुक्ला गण्डकी टाइम चेक।
6: यति बेला बिहानको ठिक 11 बज्यो।

0: अलराइट ओके चिङ्गु यो सर्ट कमर्सियल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गन्दगीमा। प्रोग्राम हेलो शुक्ला गन्दगी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू पनि राखिराखेको नै छु मैले। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफूलाई कुनै पनि मनपर्ने गीत छ भने, रोज्न चाहनुहुन्छ, सुन्न मन लागिराखेको छ भने चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ, जसको लागि हाम्रो स्टुडियोको लाइन 98422 72 911 त्यसै गरी 98066 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। स्टुडियोको लाइन त यही नै भइहाल्यो, कार्यक्रममा जोडिनु होला। अब तपाईँको ठाउँतिर के कस्तो कामहरू चल्दैछ त्यसबारेमा पनि जानकारी गराउन सक्नुहुन्छ है। मौसम के कस्तो छ त्यसबारेमा पनि जानकारी त गराउनु होला। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: हेलो हजुर दर्शन नमस्ते नमस्कार।
0: हजुर दर्शन नमस्ते नमस्कार दिदी, सन्चै आराम हुनुहुन्छ?
1: धेरै दिनमा हजुरको आवाज सुन्न पाइयो।
0: हजुर धेरै दिनै पनि भयो के रे है।
1: हजुर
0: त्यही त नि, जानकारी गराउन पाइएन, धेरै दिन नै भयो त नि है।
1: धेरै दिन नै भयो, ओहो नभन्दैमा एक महिना भन्दा नि बढी भयो होला जस्तो लाग्छ मलाई त, आवाज नसुन्न नपाएको
0: त। हजुर सन्चै आरामै छु है दिदी, अनि तपाईँ पनि सन्चै हुनुहुन्छ होला नि अन्त?
1: हजुर
0: सन्चै हुनुहुन्छ होला नि हजुर पनि?
1: ठिकै छ, म त हजुर बिरामी हुनुहुन्छ कि अलिकति विश्राम भाइसँग होइन काम कार्यले गर्दा हो भन्ने सुनेको थिएँ।
0: हजुर
1: अनि
0: भयो हजुर खानपिन भइसक्यो दिदी, तपाईँको भयो कि क्यारे कुन नि?
1: मेरो पनि भर्खरै भयो अघि हामी थियो, अघि रिसिभ भएको थिएन अनि अहिले भर्खरै खाना भइसक्यो, अनि फेरि अनि लाग्छ कि लाग्दैन उसै हुँदैन भनेर
0: नयाँ नौलो खबर ठिक ठाकै छ भन्नु पर्यो दिदी। अब त्यस्तो नयाँ पनि केही पनि छैन, त्यस्तो पुरानो पनि केही पनि छैन है। गाउँतिर गएको थिएँ अनि हल्का फुल्का त्यही नै हो है गाउँतिरको काम।
1: ए हजुर हजुर हुन्छ, अब कहिले काहीँ काम भन्यो कहिले के भन्यो त्यस्तै हुन्छ कि, सधैँ एक मासै कता हुन्छ र
0: त्यही त नि।
1: मलाई आज हेर्दा कहाँ देखिन्छ र भन्ने, हेर्दा कहाँ देखिन्छ मनमा आएको बोलेको भन्ने गीत राखिदिनु हजुर, अनि शुक्ला गर्ने गर्नु भन्नेको लागि, अनि सबै साथीहरूलाई कसैलाई बिर्सेको छैन, मिठा माया मिठा सम्झना भन्दै छ त्यही
0: है। ओके बाई बाई। यति बेला भने फोन गर्नु भएको थियो रोशिका दिदी हुनुहुन्थ्यो, आफूलाई मनपर्ने गीत दिदीले पनि रोजेर त गइ नै सक्नुभयो है। तपाईँ पनि आउन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ। अब कुनमा सहज हुन्छ, एनसेल हुन्छ अथवा एनटिसी हुन्छ, जुनमा सहज हुन्छ त्यसमा चाहिँ तपाईँ जोडिन सक्नुहुन्छ त्यस मार्फत। यति बेला भने तपाईँ सम्पूर्णको लागि हेर्दा कहाँ देखिन्छ र बोलको यो गीत म राख्दैछु, गीत पछि आउने नै छु म फेरि पनि है। यति बेला भने आवाज रहेको छ यो गीतमा अन्जु पन्तको, अनि त्यस्तै गरी लिरिक्स रहेको छ सरिता कुँवर, अनि म्युजिक रहेको छ सन्तोष केसीको। यति बेला भने यो गीत स्वीकार्नु छैन।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि तिमी टाढा भयौ बाँचो कसरी बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म फेरि पनि अर्को गीत राख्दैछु। गीत रहेको छ चमेली चमेली बोलको एकदेव लिम्बुका आवाजमा रहेको यो गीत, यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने चमेली चमेली तिमी छौ मेरो मनभरि बोलको यो गीत मैले राखिसके यति बेला कोही साथी हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु भन्दै थिएँ तर फोन चाहिँ ठ्याक्कै काटियो कि है फेरि पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279111 त्यस्तै गरी 9806637111को बाटो भएर चाहिँ जोडिन सक्नुहुन्छ है ए अब स्टुडियोको लाइनको बारेमा त मैले जानकारी गराइ नै रहेको छु है 9842279111 र 9806637111को बाटोमा चाहिँ तपाईँ जोडिन सक्नुहुन्छ है ए अब जोडिनु होला भनेर त भनिरहेको नै हो तपाईँको पर्खाइमा त म छँदै नै छु तपाईँको ठाउँतिर के कस्तो काम हुँदैछ अनि सँगसँगै अब खानाहरू भयो कि भएन मौसम के कस्तो छ त्यसबारेमा चाहिँ जानकारी गराउन सक्नुहुन्छ भनेर पनि भनिराखेको नै छु मैले र यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत नै राख्दैछु भयो है अघि चाहिँ फोन आइरहेको थियो ठ्याक्क उठाएको डिस्कनेक्ट भइदियो र फेरि पनि जोडिन सक्नुहुन्छ यति बेला गीत रहेको छ जनम जनम जिउलासँगै बोलको गीत चाहिँ रहेको छ यति बेला भन्ने स्वीकार्नुहोस् है त

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि जनम जनम झ्यौला सँगै बोलको यो गीत मैले राखिसके। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म। गीत रहेको छ कहाँ होला मेरो मायालु बोलको गीत रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि कहाँ होला मेरो माया लोबोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म राधा बोलको गीत चाहिँ रहेको छ। यो गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेकपछि आउने नै छु, सुन्दै गर्नु होला है त।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
2: प्रोपाइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0865790 सार, मोबाइल नम्बर 98460261268
1: 98560268।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घरमाथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर वान चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560628 र 98644530031।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 98261552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
5: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
10: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
11: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
12: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
12: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
13: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौडा हेल्थ पोस्टोक,
13: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
14: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
15: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
14: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
16: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटिजदाईको होटल टाइटेनिक छ गोङगुगु बसपार पछाडिपट्टि
15: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
16: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
14: होटल टाइटेनिक गोङगुगु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9825527763
17: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
18: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
17: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
18: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
17: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
19: चिकन ससेज बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
14: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 9856288587
20: एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
21: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
20: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि
22: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
20: पुराना गरगहनासँग नयाँ साथ फेर
22: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
20: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौँ रातनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9856602699
23: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
24: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
14: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
23: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0656705676 मोबाइल 9856602676
14: कता हिँडेको हो आइफोन हातमा लिएर
25: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
14: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
25: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 9843238011
22: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: All right, एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा. प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु. तपाईँको रोजाईको गीतलाई पनि कार्यक्रममा राखिराखेको छु र यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाट को हुनुहुन्छ म चाहिँ उहाँलाई लिन्छु. हेलो नमस्कार हजुर. गुड मर्निङ जोडले दाई सन्च्यारेमा हुनुहुन्छ होला क्यारे? हजुर म पनि एकदमै ठिक ठाकै छु भन्नु पर्यो. अनि खाना खानु भयो क्यानु भयो? हजुर के कस्तो हुँदैछ त नि हाम्रो स्याङ्जातिर कामहरू के कस्तो चल्दैछ? हजुर ल स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला क्या रे. अब ब्याडहरू त बनाइएको छैन होला नि त? ए बनिसक्यो? ल ठिक छ. अब ब्याड बनिसक्यो भने चाहिँ अब बिस्तारै बिस्तारै आलिकाला गर्ने बेला अहिले चल्दै पनि होला होइन? हजुर मकै भए पनि अब पन्छाउँदै गरेको हुन्छ नि त होइन? त्यही त नि. ल हुन्छ दाई अब आज कुन गीत रोज्नुहुन्छ भन्नुहोस् त. ल साथीहरूलाई सम्झनुहोस्.
1: हुन्छ फर्स्ट अल तपाईँ अहिले शुक्रलाई अगाडि कति आउनुभयो मैले सम्पूर्ण साथीहरू पछाडि त समय पनि सायद छैन होला अनि सबैको लागि
0: हुन्छ. नमस्कार. यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र दाई हुनुहुन्थ्यो स्याङ्जाबाट. अब दाईले पनि गीत रोजेर त गइ नै सक्नुभयो र अब एकजना साथीलाई चाहिँ लिन भ्याउँछु कि जस्तो लागिरहेको हो है. यति बेला भने गीत नै राख्छु है. गीत पछि आउने नै छु. सुन्दै गर्नु होला है त.

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि म्याग्दी रुमाले बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ. सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है. आजको यो श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ है. यतिन्जेलसम्म सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ. अब कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि गीत रहेको छ. अब त बाँधिएको के सखो लबोलको सुजन छापा गायको अवासमा रहेको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना पनि विदा हुन्छु. तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला. नमस्कार, बाई बाई, हेभ अ गुड डे.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0965702290, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेज स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965702960, मोबाइल नम्बर 9847061268,
7: 9857062068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु छ है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856603384 र 9856067988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856043443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
14: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
18: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
20: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
19: के शर्त हो त्यस्तो, सुनाउ न त हामी पनि।
20: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
19: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-100-412-160 र 9847-78-022।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 28 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन, 38 जिल्लामा सम्पन्न महाधिवेशन अगावै 67 जिल्लामा अधिवेशन सक्ने तयारी। कञ्चनपुरको शुक्ला फाटामा युवा सम्मेलन, जलवायु संकट विरूद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता। सुनको भाव आज तोलामा 8,200 रूपियाँले घट्यो, तोलाको 3,800 रूपियाँमा कारोबार। समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक, समुद्री विपद न्यूनीकरणमा नयाँ आशा। र नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा विश्वकप फुटबल शुरू हुन 5 दिन बाँकी, व्यवस्थापनको तयारी अन्तिम चरणमा। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज 28 जिल्लामा पहिलो अधिवेशन गर्दैछ। कोशी प्रदेशका 4, मधेसका 4, बागमतीका 2, गण्डकीका 4, लुम्बिनीका 3, कर्णालीका 6 र सुदूरपश्चिम प्रदेशको 5 जिल्लामा महाधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। पार्टीको निर्वाचन आयोगका अनुसार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व, गोरखा, लमजुङ, अर्घाखाँची, रूपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रूकुम पश्चिम, मोगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुँदैछ। हरेक जिल्लामा 3 सदस्यीय निर्वाचन समिति परिचालित भएका छन्। रासोपाले हिजो 38 जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अगावै 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने रासोपाको तयारी छ। अन्य 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7 9 गतेसम्म चितवनमा हुँदैछ। कञ्चनपुरको शुक्ला फाटा नगरपालिकामा सम्पन्न पालिका स्तरीय युवा सम्मेलनले जलवायु संकट विरूद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएको छ। चूरे विनाश, अस्वाभाविक गर्मी र बढ़दो प्लास्टिक प्रदूषणको कारण कञ्चनपुर सहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेका सम्मेलनको निष्कर्ष रहेको छ। सम्मेलनमा सहभागी युवाले जलवायु संकट विरूद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन्। मेयर रणबहादुर महराले वातावरण संरक्षण केवल सरकारी निकायको जिम्मेवारी मात्र नभई समुदाय र विशेष गरी युवा वर्गको साझा दायित्व भएको बताउनुभयो। वातावरण संरक्षणमा क्रियाशील केशवराज पन्तले जलवायु परिवर्तनको कारण पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव, जैविक विविधताको संरक्षण र स्थानीय स्तरमा अपनाउन सकिने अनुकूलनका उपायबारे प्रस्तुति दिनुभएको थियो। छलफलपछि जारी प्रतिबद्धता पत्रमा वातावरण तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्दै संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने, एकपटक प्रयोग हुने प्लास्टिक जन्य सामग्रीको प्रयोग न्यूनीकरण गरी वातावरण मैत्री विकल्प कल्पलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 8,200 र चाँदी 335 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज भाव घटेर सुन तोलाको 3,800 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 3,90,000 रूपियाँ रहेको थियो। आज चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार चाँदी तोलाको 5,230 रूपियाँमा कारोबार भएको थियो। तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्किनुहुने भएको छ। यससँगै हिजो खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ। साथै तीनवटा विभिन्न निर्णय पनि भएको छ। परराष्ट्र मन्त्री खनाल विदेश मन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणा भारतको औपचारिक भ्रमणका लागि अस्ति शुक्रबार नयाँ दिल्ली जानुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अछाममा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गयो, दुईजना घाइते लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 28 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन, 38 जिल्लामा सम्पन्न सुनको भाव आज तोलामा 8200 रूपियाँले घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अछामको कमल बजार नगरपालिका 7 क्वाललेखमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। गैराती तुर्माखाँद गाउँपालिका 3 26 वर्षीय पुष्प बुढाले चलाएको सेएक्ज 613 नम्बरको जीप दुर्घटना हुँदा कमल बजार नगरपालिका 7 34 वर्षीय कर्ण भाटको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार दुर्घटनामा 2 घाइते भएका छन्। ज्यान गुमाएका भाटका छोरा मीन बहादुर र त्यही ठाउँका 30 वर्षीय बर्दद्री भाट घाइते भएको र दुवैजनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। चीनका वैज्ञानिकले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडल सार्वजनिक गरेका छन्। यसले आँधी, अत्याधिक वर्षा, आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरंग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्छ। पूर्वी चीनको सान्दुङ प्रान्त छिन्दाओमा 4 चीन डिजिटल पृथ्वी सम्मेलनमा हिजो यो नयाँ मोडलको औपचारिक उद्घाटन गरिएको हो। चीनको विज्ञान प्रतिष्ठान अन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली सन् 2024 अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप रहेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। संस्थानका अध्यक्ष वाङ फाङका अनुसार नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढ़ेर जटिल समुद्री घटनाको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ। विशेषज्ञ अनुसार यसले तटीय क्षेत्रका वासिन्दालाई थप समयमै चेतावनी दिएर ठूलो जनधनको क्षति रोक्न मद्दत पुर्याउन सक्छ। अनुसन्धान टोलीका अनुसार भविष्यमा यसलाई जलवायु तथा समुद्री पारिस्थितिकीय अध्ययनसँग जोड्दै समुद्री बुद्धिमत्ता मंचको रूपमा विकास गर्ने लक्ष्य रहेको छ। अब खेल खबर। नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमी फाइनल खेलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। नेपालको जितमा लोकेश बमले अभिजित 44 र कप्तान रोहित पौडेलले 21 रन बनाए। त्यस्तै कुशल भुर्तेल 20 रन बनाएर आउट भए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भयो। नेपालका करण केसीले 3 तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान 2-2 विकेट लिए। जितसँगै नेपाल उपाधि नजिक पुगेको छ। उपाधिका लागि नेपालले अहिले केही बेरमा हुने हङकङ र मलेसिया बीचको दोस्रो सेमी फाइनल खेलको विजेतासँग खेल्नेछ। र विश्वकप फुटबल प्रतियोगिता शुरू हुन अब 5 दिन मात्रै बाँकी छ। अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा हुन लागेको यो विश्वकपमा 48 देश सहभागी हुँदैछन्। यो विश्वकप इतिहासकै ठूलो संस्करण पनि हो। छनौट भएका सहभागी देशबाट खेलका लागि आयोजक देशको प्रवेश आज्ञा लिने र उनीहरूको व्यवस्थापन गर्ने क्रम तीव्र बनेको छ। अरू आवश्यक व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको छ। उद्घाटन खेल जून 12 अर्थात एजेट 29 गते शुक्रबार बिहान 1:15 आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच हुनेछ। त्यसै दिन बिहान 8:00 दक्षिण कोरिया र चेक रिपब्लिकले पनि खेल्दैछन्। यी समूह ए का खेल हुन्। 4-4 टोली गरी 12 समूह रहेका छन्। यो विश्वकप 39 दिनसम्म चल्नेछ। कुल 104 खेलहरू 16 शहरमा हुँदैछन्। साबिक विजेता अर्जेन्टिना सहित फ्रान्स, ब्राजिल, इंग्ल्याण्ड, स्पेन, जर्मनी, पोर्चुगल जस्ता टोली उपाधिका दावेदार मानिएका छन्। फिफा विश्वकप सन् 1930 शुरू भएको हो। 23 संस्करणसम्म आइपुग्दा विश्वकपमा सहभागी हुने टोलीको संख्या 48 पुर्याइएको छ। फाइनल खेल अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रंगशालामा हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 28 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन, 38 जिल्लामा सम्पन्न महाधिवेशन अगावै 67 जिल्लामा अधिवेशन सक्ने तयारी, कञ्चनपुरको शुक्ला फाँटामा युवा सम्मेलन, जलवायु संकट विरूद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता, सुनको भाव आज तोलामा 8,200 रूपियाँले घट्यो। तोलाको 3,800 रूपियाँमा कारोबार। समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक। समुद्री विपद न्यूनीकरणमा नयाँ आशा। र नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा विश्वकप फुटबल शुरू हुन 5 दिन बाँकी। व्यवस्थापनको तयारी अन्तिम चरणमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्लागन्ध केएफएम 97.6
1: हजुर दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
2: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
4: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
5: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
4: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
4: मोबाइल 9856005577।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो?
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
9: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, सन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9856338, 9461656।
11: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
12: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
12: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
12: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
12: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
12: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
10: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
13: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
14: बिरामी परीक्षण,
13: निशुल्क औषधि वितरण,
14: प्रयोगशाला सेवा,
13: पञ्चकर्म, पूर्व कर्म,
14: बस्ती कर्म,
13: शिरोधारा,
14: नस्य कर्म, जलनीति,
13: छार सूत्र सेवा,
14: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
13: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
14: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
13: अग्निकर्म, मर्म चिकित्सा,
14: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय।

0: तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुले गौडा झरेको कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
0: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811196902।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: यामाहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
1: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस् नयाँ किन्दा रु 6000 क्यास डिस्काउन्ट फास्ट एन्ड बेस्ट फाइनान्सको व्यवस्था हेलमेट फ्री पुरानो बाइक लिएर आउँदा अनिवार्य बिल बुक लिएर आउनुहोला सम्पर्क सुन्दर अटोक सुले गौडा यामाहा शोरूम फोन 0564142121 मोबाइल 98560359921 र 98058484290
2: हाम्रो मोबाइल पसल दुले गौडामा
3: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
2: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी
1: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ
2: प्रोपाइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 98560956996
4: घरमा सुख शान्ति कहिल्यै भएन आन्टीको काम पनि बन्दैन
5: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृदोष हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि
6: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
4: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
1: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै हजुर हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक
5: प्रोपाइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 98058426466 र 98467939849
7: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
8: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
7: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडिपट्टि
8: हजुर काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
9: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
7: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461688 98235527763
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
11: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
12: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
13: ल पत्तै छैन है तिमलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
14: तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
12: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0657414142 मोबाइल 9850623128 र 9462714726
15: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन
16: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि
15: हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ
12: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा
15: प्रोप्राइटर रोशनी श्रेष्ठ
12: मोबाइल नम्बर 9827109066 र 9840694530
17: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
18: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि
17: खैरेनी टार कहाँनिर छ यो राजु टायर
18: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
17: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
18: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 52, मोबाइल 98 5 60 28 587।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
8: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
10: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
12: सम्पर्क 0 65 4 14 221, मोबाइल 98 5 60 35 921।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: सूचना, गुदारोग विशेष आयुर्वेद शिविर सम्बन्धी सूचना। प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँको आयोजना तथा भीमात आयुर्वेद औषधालयको समन्वयमा नरदेवी आयुर्वेद अस्पताल काठमाडौँमा कार्यरत शल्य चिकित्सक एवं प्रदेश आयुर्वेद चिकित्सालयमा कार्यरत आयुर्वेद चिकित्सकहरूद्वारा गरिने गुदारोग, एनोरेक्टल जन्य, पायल्स, फिस्टुला, फिसर जस्ता समस्याको पहिचान र उपचार गरिने भएकोले सो समस्याबाट पीड़ित महानुभावहरू मिति 2083 जेठ 23 र 24 गते भीमात आयुर्वेद औषधालय तनहुँमा सञ्चालन हुने शिविरमा सम्पर्क राखी आफ्नो स्वास्थ्य परीक्षण गर्नु भई स्वास्थ्य लाभ लिनु हुन हार्दिक अनुरोध गर्दछौ।
14: शिविरमा उपलब्ध सेवाहरू,
13: अनुभवी शल्य चिकित्सक एवं आयुर्वेद चिकित्सकद्वारा परामर्श तथा उपचार,
14: आयुर्वेदिक पद्धतिबाट सुरक्षित, प्रभावकारी र दिगो उपचार,
13: शल्यक्रिया बिना पीड़ा रहित र छिटो सेवा तथा आवश्यक बिरामीहरूलाई निशुल्क शल्यक्रियाको व्यवस्था,
14: गोपनीयतापूर्ण सेवा एवं उचित परामर्श, गुदारोगका प्रमुख समस्याहरू,
13: दिशा गर्दा रगत आउने, गाँठो बाहिर निस्कने, दुखाई हुने, चिलाउने, अप्ठ्यारो हुने, द्वार नजिकै पाल हुनु, पिप बगिरहने, दुर्गन्ध आउने, पुनः सुन्निनु र दुखाई हुने, दिशा गर्दा असह्य दुखाई हुने, दिशा पछि रगत देखिने, दिशा गर्न गाह्रो हुने।
14: शिविर हुने मिति यही जेठ 23 र 24 गते, शनिबार र आइतबार।
13: स्थान भीमात आयुर्वेद औषधालय, भीमात नगरपालिका 6, नगरपालिका चोक तनहु।
14: थप जानकारीका लागि सम्पर्क
13: देवेन्द्र यादव, कविराज निरीक्षक 98 4 40 58 958। भीमात आयुर्वेद औषधालय, भीमात तनहु।
14: आयोजक
13: गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहु।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
16: रिमाल हार्डवेयर सम्पर्क 0564142545, 0564143।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक एक

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मसान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई स्याङ्जा।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164।
1: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
5: कहाँ छ पुन मोबाइल?
1: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0658 590 511।
6: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि

0: प्रसारण गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
1: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
5: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98469839।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
5: मोबाइल नम्बर 98261 5707। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
5: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
7: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0658-70-676, मोबाइल 98-560-62-676।
5: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0658-414-050, मोबाइल 98463-23811।
7: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। कृषि विकास कार्यालय तनहुँको अनुरोध,
1: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-563-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घरमाथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुँका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-62-827 र 98-644-35-031।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
7: पुराना गरगहना सँग नयाँ सात फेर,
9: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98-560-62-099।
10: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ,
10: अहिले हतार छ, पछि आउँदै गरौँला है।
12: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा तनहुँ।
12: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0-65-570-9-4, मोबाइल नम्बर 98-460-61-268।
11: 98-560-62-268।
14: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
15: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
14: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
15: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस्तार पछाडिपट्टि।
15: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
16: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
14: होटल टाइटेनिक, गोङगोबु बस्तार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98-4-61-16-878, 98-2-35-52-7-63।
17: कहाँ हिँडेको हो आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
19: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
20: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
19: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
20: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
19: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141411178, 98560077।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: छुटा माजा किंग ओ माजे किंग
1: छुटा गंडकी
2: शुक्ला गंडकी एफएम 97.6
3: हजुर दान गरौ
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
5: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
3: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
4: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थ नहु
6: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
7: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
8: ओमकार
7: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
8: ओमकार
7: अनि घरमा पूजा सामग्री पनि छैन भने
8: ओमकार
7: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
7: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434
9: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
10: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
11: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
10: हो त नि अब चाहिँ राम्रो भयो
12: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
10: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
14: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
14: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856206630
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
15: सुन्दर अटोक्स ए महा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
16: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
17: सम्पर्क 0654142121 मोबाइल 9856035921
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
18: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
19: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
20: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
21: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
22: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
23: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
22: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
24: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
25: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
24: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
25: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छ।

0: 96902। अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अद्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौड़ा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: कृषि विकास कार्यालय तनहुको अनुरोध,
4: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
3: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
4: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
3: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं।
4: थप जानकारीको लागि 0-65-65-130।
3: कृषि विकास कार्यालय तनहु, दमौली।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9560-62-827 र 9864-35-031।
8: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
8: पुराना गरगहनासँग नयाँ साथ फेर,
9: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
8: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
10: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ।
10: होइन हतार छ, पछि आउँदै गरौँला है।
12: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
14: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
12: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0-65-75-970, मोबाइल नम्बर 9-4-60-268-98-65-60-268।
15: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Yamaha Best Exchange Azhai Jyada Azhai Dherai Bishwas Saatma Sabi Hatma No guarantor or no home visit or no income statement. Yehi jet 22 kate dekhi 28 kate samma. Bhimad Nagarpalika ko karyalaya gaadi.
3: Junsukai company ko purano motorcycle liye aunu hos ra naya chadera janu hos. Naya kinda ru 6000 cash discount. Fast and best finance ko byabastha. Helmet free. Purano bike liye auda anibare bill book liye aunu hola.
4: सम्पर्क सुन्दर अटोक सोलेगौड़ा यामाहा शोरूम फोन 0965414221 मोबाइल 9856035921 र 9008584290
5: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
6: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
5: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981
8: ल छोरी हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
9: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
8: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
9: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
8: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658412001160 र 9846078022
10: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
11: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
10: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
1: रसु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
10: मोबाइल 9856005577

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सीमा विवाद न बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड़। डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर्व्यवस्थापिका मंचको घोषणा। सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष। नेपालका किशोर किशोरीमा विद्युतीय चुरोटको लत डर लाग्दो। नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणका लागि चिकित्सकको सुझाव। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि संकटमा। र विश्वकप फुटबलमा हुन सक्ने अनलाइन जुवाजन्य गतिविधि रोक्न प्रहरीको सक्रियता। फुटबलको मजा लिँदा कानूनको सम्मान गर्न आग्रह। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँका अनुसार नेपालले लिपुलेख र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको दावी गर्दै खनालले यसको अर्थ मध्यस्थता माग्ने नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने रहेको बताउनुभयो। ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनुभयो। भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनापछि देखिएको गतिरोधबारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनुभयो। दुई देश बीचको सम्बन्धलाई भू राजनीतिक भन्दा विकास कूटनीतिको चिराबाट हेर्न चाहेको उहाँको भनाइ छ। भारत भ्रमण सम्पन्न गरी परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कदै हुनुहुन्छ। अन्तर्व्यवस्थापिका मंचको 11 सम्मेलन 9 बुधे टीकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। कैलालीको टीकापुरमा आयोजित 2 दिने सम्मेलनले संघीय संसद र सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणा गरेको छ। सूचना प्रविधि मार्फत संसदीय गतिविधिमा नागरिक सहभागिता सुनिश्चित गर्नु यस घोषणाको मूल उद्देश्य हो। सन्देश पत्रमा संघ प्रदेश र पालिकाका कानून निर्माण र संसदीय काम कार्यवाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सबै प्रदेश सभाले संघीय संसदसँग समन्वय का लागि छुट्टै शाखा वा इकाई स्थापना गर्ने उल्लेख छ। यसका साथै कानून निर्माण कार्यलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउन संघीय संसद अन्तर्गत एक व्यवस्थापकीय प्रतिष्ठान स्थापनाको पहल गर्ने र आउँदो आर्थिक वर्षभित्र बजेट संसदीय बजेट कार्यालय स्थापना गर्ने निर्णय पनि भएको छ। प्रदेशसभाका कर्मचारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संघीय तथा प्रदेशसभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानून बनाउने नेपाल सरकारलाई अनुरोध गर्ने पनि सन्देश पत्रमा भनिएको छ। सांसदहरूले स्वकीय सचिव हटाएको विषयमा असन्तुष्टि जनाउँदै सम्मेलनले स्वकीय सचिव अत्यावश्यक रहेको ठहर गरेको छ। मंचको 12 सम्मेलन कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ़दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोभाको सर्वे 2025 अनुसार परम्परागत चुरोट र सुर्ती बाहेक नयाँ किसिमका जोखिम पनि बढ़ेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ। परिषदले देशका 7 प्रदेशका 50 विद्यालयका 3,000 भन्दा धेरै विद्यार्थी माझ 1 वर्ष लगाएर सर्वेक्षण गरेको हो। कक्षा 7 देखि कक्षा 10 सम्मका विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट, हुक्का र सिसाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वास प्रश्वास र मुटु रोग जस्ता नसर्ने रोग निम्त्याउनुका साथै चाँडो मृत्यु र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। हुर्कदो उमेरमा सुर्तीको लत अत्यन्त हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्। नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलो पटक मध्य प्रदेशमा अभिलेख भएको छ। बाराको जितपुर सिमरा महानगरपालिकामा रहेको दुधौरा खोला नजिक चरा भेटिएसँगै अब काँडे भ्याकुर देशका 7 वटै प्रदेशमा अभिलेख भएको छ। नेपाल पंक्षीविद संघका अनुसार चराविद हठन चौधरी र सूरज बरालले यही जेठ 21 गते यो चरा फेला पार्नु भएको हो। यो अभिलेख समुद्री सतहबाट मात्र 443 मिटरको उचाइमा भएको छ, जुन अहिलेसम्मकै सबैभन्दा होच भूभागमा भएको काँडे भ्याकुरको अभिलेख हो। घुम्रिएको कालो र चर्को सुशेली गीतका लागि चिनिने यो चरा काँडे र खसरा वनमा बस्न मन पराउँछ। नेपालमा यसको पहिलो अभिलेख बेलायती नागरिक ब्रायन हटसनले सन् 1830 काठमाडौँ उपत्यकामा गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333 4935।
3: यथा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थकबरहरू। भोजपुरको अरूण गाउँपालिका वडा नम्बर 7 सिक्रिटारमा पोखरी निर्माणपछि सिंचाई सुविधा विस्तार भएको छ। वर्षौंदेखि पानीको अभावले बाँझो रहँदै आएको क्षेत्रमा 6 वटा पोखरी निर्माण सम्पन्न भएका छन् र थप 2 वटा निर्माणाधीन छन्। यी पोखरीबाट झण्डै 1500 रोपनी जमीनमा सिंचाई सुविधा विस्तार भएको वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो। पोखरीहरू आगलागी जस्ता विपदको बेलामा पनि उपयोग गर्न सकिने बहुउपयोगी बनाइएका छन्। ओडा कार्यालयले किसानलाई खेतबारीसम्म पानी पुर्याउन पाइप समेत वितरण गरेको छ। स्थानीय किसानहरू अहिले बदाम, आलू, प्याज, टमाटर र तरकारी खेततर्फ आकर्षित हुन थालेका छन्। पहिले जमीन बाँझै रहने गरेकोमा अहिले वर्षभरि नै खेती गर्न सकिने स्थानीय प्रदीप थापाले बताउनुभयो। उडाध्यक्ष थापाका अनुसार भविष्यमा पोखरी वरपरका क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना पनि रहेको छ। अब विदेशको खबर। अमेरिका र इजरायलले ईरान विरूद्ध युद्ध शुरू गरेको आज 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकेको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्धविराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। ईरानले हिजो बहराइन र कुवेतमा क्षेपास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुल्ला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्धविराम यस घटनाले झनै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 तारीकमा ईरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा ईरानले इजरायल र मध्यपूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा डुहानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्ग बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ़ेको छ। अप्रेल 6 तारीकमा दुई पक्षीय बीच अस्थायी युद्धविराम भए पनि बेला बेलामा झडपहरू भइरहेका छन्। हर्मुज जलमार्गमा ईरानको अवरोध र ईरानी बन्दरगाहमा अमेरिकाको नौसैनिक घेराबन्दी अझै कायम छ। अब खेल खबर। नेपाल प्रहरीले विश्वकप फुटबल चलिरहँदा अनलाइन माध्यमबाट सञ्चालन हुन सक्ने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। यस्ता गतिविधि नेपालमा गैर कानूनी रहेको स्मरण गराउँदै प्रहरीले आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीका अनुसार पछिल्लो समय विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ़दै गएको छ। सामाजिक सञ्जाल मार्फत सजिलै आमदानी हुने प्रलोभन देखाइ सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको ले विशेष सतर्कता अपनाउन आग्रह गरेको प्रहरीले जनाएको छ। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी र बैंकिङ तथा डिजिटल वालेट दुरूपयोग हुने जोखिम रहने जनाएको छ। अनलाइन बेटिङको प्रचार प्रसार वा सञ्चालन भइरहेको जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचित गराउन पनि प्रहरीले आग्रह गरेको छ। प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यम मान्दै अवैध बेटिङ नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताएको छ। चार बन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई, नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड़। डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर व्यवस्थापिका मंचको घोषणा, सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष। नेपालका किशोर किशोरीमा विद्युतीय स्रोतको लत डर लाग्दो, नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणका लागि चिकित्सकको सुझाव। अमेरिका र इजरायलले ईरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो, पछिल्ला घटनाक्रमले अस्थायी युद्धविराम पनि संकटमा। र विश्वकप फुटबलमा हुन सक्ने अनलाइन जुवाजन्य गतिविधि रोक्न प्रहरीको सक्रियता, फुटबलको मजा लिँदा कानूनको सम्मान गर्न आग्रह।
8: शुक्ला गण्डकी एफएम 97.6।
9: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
10: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
11: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
9: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
11: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
10: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739.
12: मेरी आमै नि कस्तो राम्रो गहना।
13: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
16: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
17: शुद्ध सुन तथा चाँदीका गर गहना,
16: छापावाला सुन चाँदीका गर गहना,
17: राशि अनुसारका पत्थर,
16: कम्प्युटर तौल प्रविधि,
17: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
16: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
16: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
15: प्रोपाइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
18: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
19: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
20: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
21: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
20: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
22: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
23: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
24: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा,
23: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
25: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
26: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
25: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
26: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
25: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
26: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9557062452।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98-62-32-493 र 98-62-38-073
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको

0: गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
2: शुक्ला गण्डकी FM 97.6।

ए हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: शुक्लागंडक एफएम 97.6
1: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
2: बिरामी परीक्षण,
1: निशुल्क औषधि वितरण,
2: प्रयोगशाला सेवा,
1: पञ्चकर्म, पूर्वकर्म,
2: बस्ती कर्म,
1: शिरोधारा,
2: नस्य कर्म, जलनीति,
1: छार सूत्र सेवा,
2: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
1: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
2: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
1: अग्निकर्म, मर्म चिकित्सा,
2: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगुबु बस्तार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोङगुबु बस्तार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: सुन, होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
7: टिचर। मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0 65 414 484, मोबाइल 98560 33384 र 98560 67988।
9: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
10: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
12: रिमाल हार्डवेयर, सम्पर्क 0 65 414 0 65 414 3 45।
13: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
14: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
15: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0658414142, मोबाइल 9850623128 र 9842614726।
16: हाम्रो मोबाइल पसल दुलेगौडामा
17: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था,
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
18: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्लागण्डकी चार दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850656996।
19: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
20: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
19: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
20: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
19: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
20: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
19: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
21: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
22: Where is the visitor entertaining the nation?

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सूचना गुदारोग विशेष आयुर्वेद शिविर सम्बन्धी सूचना। प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँको आयोजना तथा भीमात आयुर्वेद औषधालयको समन्वयमा नरदेवी आयुर्वेद अस्पताल काठमाडौँमा कार्यरत शल्य चिकित्सक एवं प्रदेश आयुर्वेद चिकित्सालयमा कार्यरत आयुर्वेद चिकित्सकहरूद्वारा गरिने गुदारोग, एनोरेक्टल जन्य, पायल्स, फिस्टुला, फिसर जस्ता समस्याको पहिचान र उपचार गरिने भएकोले सो समस्याबाट पीड़ित महानुभावहरू मिति 2083 जेठ 23 र 24 गते भीमात आयुर्वेद औषधालय तनहुँमा सञ्चालन हुने शिविरमा सम्पर्क राखी आफ्नो स्वास्थ्य परीक्षण गर्नु भई स्वास्थ्य लाभ लिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: शिविरमा उपलब्ध सेवाहरू:
1: अनुभवी शल्य चिकित्सक एवं आयुर्वेद चिकित्सकद्वारा परामर्श तथा उपचार,
0: आयुर्वेदिक पद्धतिबाट सुरक्षित, प्रभावकारी र दिगो उपचार,
1: शल्यक्रिया बिना पीड़ा रहित र छिटो सेवा तथा आवश्यक बिरामीहरूलाई निशुल्क शल्यक्रियाको व्यवस्था,
0: गोपनीयतापूर्ण सेवा एवं उचित परामर्श। गुदारोगका प्रमुख समस्याहरू:
1: दिशा गर्दा रगत आउने, गाँठो बाहिर निस्कने, दुखाई हुने, चिलाउने, अप्ठ्यारो हुने, द्वार नजिकै पाल हुनु, पिप बगिरहने, दुर्गन्ध आउने, पुनः सुन्निनु र दुखाई हुने, दिशा गर्दा असह्य दुखाई हुने, दिशा पछि रगत देखिने, दिशा गर्न गाह्रो हुने।
0: शिविर हुने मिति: यही जेठ 23 र 24 गते, शनिबार र आइतबार।
1: स्थान: भीमात आयुर्वेद औषधालय, भीमात नगरपालिका 6, नगरपालिका चोक तनहुँ।
0: थप जानकारीका लागि सम्पर्क
1: देवेन्द्र यादव, कविराज निरीक्षक, 98440-58958। भीमात आयुर्वेद औषधालय, भीमात तनहुँ।
0: आयोजक:
1: गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रदेश आयुर्वेद चिकित्सालय, दमौली तनहुँ।
2: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
6: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: आज पनि खाना काँचै? होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
8: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
7: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
8: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
9: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
10: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
11: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
12: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किनौ, पैसा छैन।
11: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 98460-26617 र 98168-38981।
9: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
12: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
12: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
13: चिकन ससेज, बब ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
14: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565702, मोबाइल 98560288587।
9: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
15: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
9: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
14: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
16: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
14: ओम एम आभूषण सुनचाँदी दोकान,
9: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058008।
17: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
18: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
18: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
17: ए त्यसो भए त म गइहाले,
18: चिया त पिएर जाऊ,
17: अहिले हतार छ, पछि आउँदै गरौँला है।
19: दीर्घायु फर्निचर सोरुम,
20: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
19: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
21: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
20: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
19: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0665709604, मोबाइल नम्बर 98460261268,
20: 98560261268।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434
4: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई स्याङ्जा
5: यामाहा बेस्ट एक्सचेन्ज अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा नो ग्यारेन्टर अर नो होम भिजिट अर नो इन्कम स्टेटमेन्ट यही जेठ 22 गतेदेखि 28 गतेसम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
6: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस् नयाँ किन्दा रु 6000 क्यास डिस्काउन्ट फास्ट एन्ड बेस्ट फाइनेन्सको व्यवस्था हेलमेट फ्री पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनुहोला
7: सम्पर्क सुन्दर अटोक सुलेगौड़ा यामाहा शोरूम फोन 0657142121 मोबाइल 9855359921 र 9008584290
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
4: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स सिप्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0655706676 मोबाइल 9855062676
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
11: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
10: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौं पसौं खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
11: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
10: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला
12: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
13: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
15: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ।
17: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
15: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
18: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
15: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
19: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
3: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै सिको चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
3: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
4: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 89। दमौली शाखाको लागि सम्पर्क 98067 13425।
6: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
7: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
6: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
8: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
9: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
8: ओम एम आभूषण सुनचाँदी दोकान।
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98460 69 2 46, 98058 0008।
10: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरी छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
11: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
10: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
11: प्रोप्राइटर रोशनी श्रेष्ठ,
10: मोबाइल नम्बर 98 27 10 39 66 र 98460 94 543।
12: हजुर, दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
14: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
13: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
15: सुन्नु सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
15: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
18: विगत लामो समयदेखि तपाईँहरूको मनसिकन सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
23: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
22: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
23: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
22: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
23: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
24: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
22: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
3: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
8: मोबाइल 98560043952 र 98066656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
10: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
6: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
10: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
6: विषादीको प्रयोग सकेसम्म नगरौं, गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
10: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौ।
2: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौ।
6: थप जानकारीको लागि 0-65-5-63-130।
2: कृषि विकास कार्यालय तनहुँ, दमौली।
11: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
13: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
15: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
16: सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्लागन्धकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
17: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058-26-466 र 98467-39-8-39।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। तनहुको व्यास नगरपालिकामा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरूषको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ। त्यही मृतकको नामथर र ठेगाना खुल्न नसकेकोले जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार शनिबार दिउँसो अन्दाजे 2 बजेको समयमा व्यास नगरपालिका 10 दुम्सी चौरी स्थित सार्वजनिक स्थानमा ती पुरूष अचेत अवस्थामा फेला परेका थिए। स्थानीय बासिन्दाहरूले फेला पारेपछि तत्काल प्रहरी टोलीको सहयोगमा उद्धार गरी उपचारको लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। अस्पताल पुगाए लगतै उपचारको क्रममा सोही दिन दिउँसो 3:20 बजे चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए। घटनास्थलको प्रारम्भिक अनुसन्धान र सब जाँच मुचौलका लगायतका कानूनी प्रक्रिया पूरा गरिसकेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टम तथा पहिचानको लागि प्रदेश अस्पताल दमौली के शवगृहमा राखिएको छ। स्थानीय स्तरमा प्रहरीले मृतकको घर परिवार तथा आफन्तको खोजी गरे पनि विवरण खोल्न नसकेकोले सार्वजनिक रूपमा हुडिया जारी गरिएको छ। पछिल्लो समय बढ़दो सवारी दुर्घटना न्यूनीकरण गर्न तनहुमा विशेष सड़क सचेतना अभियान आइतबारबाट शुरू गरिएको छ। मुख्य गरी बिहानीको समयमा सवारी दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ़दै गएपछि जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले संयुक्त रूपमा मुख्य सड़क मार्गमा सड़क सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम शुरू गरेका हुन्। अभियान अन्तर्गत सड़कमा चल्ने चालक सहचालक तथा यात्रुहरूलाई सुरक्षित यात्रा सवारी साधनको गति नियन्त्रण लेन अनुशासनको पालना र मादक पदार्थ सेवन मापस्य गरी सवारी साधन नचलाउने लगायतका अत्यन्तै संवेदनशील विषयमा सचेतना प्रदान गरिएको छ। प्रहरीले दुर्घटना न्यूनीकरणको लागि बिहानको समयमा विशेष निगरानी राख्नुका साथै जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। जिल्लामा सवारी दुर्घटनाको अवस्था कति भयावह छ भन्ने कुरा पछिल्लो 24 घण्टाको तथ्याङ्कले पनि पुष्टि गर्दछ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुका अनुसार जेठ 22 गते बिहान 6 बजेदेखि जेठ 23 गते बिहान 6 बजेसम्मको अवधिमा मात्रै तनहुको विभिन्न स्थानमा 3 वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परि 4 जना घाइते भएका छन्, जसमध्ये 1 जना गम्भीर, 1 जना मध्यम र 2 जना सामान्य घाइते भएका छन्। यस अभियान र जिल्लाको समग्र सड़क सुरक्षा बारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले सवारी दुर्घटना हुनुमा चालकको लापरवाही र तीव्र गति मुख्य जिम्मेवार रहेको बताउनुभयो। गर्भवती महिला सुत्केरी पूर्व बस्न र सुत्केरी भइसकेपछि कुरुवालाई निशुल्क बस्ने व्यवस्थाको लागि जैमिनीको कुस्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट नगर अस्पतालमा प्रसूति प्रतीक्षा घर निर्माण गरिएको छ। फेयरमेड फाउण्डेशन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनको सहयोगमा संचालित सम्बोधन परियोजनाले चालू आर्थिक वर्षमा प्रसूति प्रतीक्षा घर निर्माणको लागि 8 लाख रूपियाँ उपलब्ध गराएको थियो। जैमिनी र गलकोट नगरपालिकाले 6-6 लाख रूपियाँ थप गरी 10 लाख रूपियाँको लागतमा प्रसूति प्रतीक्षा घर निर्माण गरेका हुन्। सम्बोधन परियोजनाका अनुगमन अधिकृत सुजन पौडेलका अनुसार गलकोट नगर अस्पतालको प्रसूति प्रतीक्षा घरमा एकैपटक 3 जना परिवारसँगै कुरुवा बस्न सक्छन् भने कुस्मिसेरा स्वास्थ्य केन्द्रमा एकैपटक 2 परिवार बस्न मिल्ने गरी बनाइएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड दमौली शाखाले मध्य नेपाल नगरपालिका 7 निवासी मिर्गौला फेल भएका बिरामी मिलन विकलाई घातक रोग दावी बापत 5 लाख रूपियाँ हस्तान्तरण गरेको छ। दमौली शाखाद्वारा आयोजित कार्यक्रममा निमित्त शाखा प्रमुख सफल पण्डितको अध्यक्षतामा
रहेको थियो भन्ने मध्य नेपाल नगरपालिका सातका वडाध्यक्ष हीरा बहादुर गुरूङ प्रमुख अतिथि रहेका थिए। उक्त अवसरमा दमौली शाखाका चीफ एजेन्सी म्यानेजर शिवचन्द्र पण्डित विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बोल्दै शाखा प्रमुख सफल पण्डितले हृदय बल नेपाललाई आफ्ना विमेतप्रति पूर्ण रूपमा उत्तरदायी रहेको बताउँदै दावी भुक्तानीमा कम्पनी अग्रणी रहेको उल्लेख गर्नुभयो। उहाँले बीमाले व्यक्तिको बचत र आर्थिक सुरक्षा सुनिश्चितता गर्नुका साथै राष्ट्रको पूँजी निर्माणमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। विशिष्ट अतिथि शिवचन्द्र पण्डितले राज्यले सबै नागरिकलाई बीमाको पहुँचभित्र ल्याउने उद्देश्यको साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। कास्कीमा सम्भावित आपराधिक घटना सवारी दुर्घटना चोरी लोटपाट तथा गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले स्वीप अपरेशनलाई तीव्र पारेको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले पछिल्लो 24 घण्टामा नियम विपरीत गुड्ने 40 सवारी साधनलाई कार्यवाही गरेको छ। लागोस तथा मादक पदार्थ सेवनमा आपसे गरी सवारी चलाउने कार्यको रोकथाम र वैध वस्तुको सारपसार नियन्त्रण गरी शान्ति सुरक्षा सुदृढ बनाउन प्रहरीले यो अभियान चलाएको हो। यस अपरेशनको लागि गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर सहितको टोली परिचालन गरिएको छ। जिल्लाका विभिन्न चार स्थानमा गरिएको विशेष चेकिङका क्रममा ठूलो संख्यामा चालकहरू कार्यवाहीमा परेका हुन्। वडा प्रहरी कार्यालय बैदामबाट खोटिएको टोलीले पोखरा महानगरपालिका वडा नम्बर 17 दोबिलामा कुकुर सहित चेक जाँच गर्दामा आपसले गरेर सवारी चलाउने 2 र ट्राफिक नियम उल्लंघन गर्ने 8 गरी 10 कार्यवाही गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर 26 माझको डाँडामा दिउँसै चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन्। स्थानीय धनबहादुर खड्काको घरमा कोही नभएको मौका छोपेर चोरी गरिरहेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर 11 36 वर्षीय राजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गत शुक्रबार बिहान 11:30 समयमा खड्काको घरमा कोही थिएन। सोही अवस्थाको फाइदा उठाउँदै तामाङले घरको मूल ढोका र भित्रका कोठाहरूको तालचा फोडेका थिए। कोठाभित्र रहेको दराज समेत तोडफोड गरी धर्माल चोरी गरिरहेको अवस्थामा स्थानीय बासिन्दाले चाल पाएका थिए। स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेपछि तामाङ त्यहाँबाट भाग्न खोजेका थिए। बागलुङ नगरपालिका राजस्व सुधार कार्ययोजना निर्माणमा सक्रिय बनेको छ। नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको सहयोगमा नगरपालिकाका प्रतिनिधि राजस्व शाखा सहितका कर्मचारी र वडा सचिव बीच अन्तर्क्रिया गरिएको छ। सार्वजनिक वित्त व्यवस्थापन विज्ञ दामोदर गिरीले बागलुङ नगरपालिकाले ठोस योजना बनाएर दृढ इच्छा शक्तिको साथ योजना कार्यान्वयन गर्न सके राजस्व संकलनमा उल्लेख्य प्रगति गर्न सक्ने प्रशस्त आधारहरू रहेकोले गर्दै राजस्व संकलनको कानूनी आधारहरू प्रस्तुत गर्नुभयो। उहाँले विकास र सेवाको सम्बन्ध राजस्वसँग सम्बन्धित रहेको चर्चा गर्दै कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास गर्दै राजस्व संकलन र वितरणको न्यायोचित योजना तर्जुमा गरी काम गर्न आग्रह गर्नुभयो। बागलुङको धौलागिरी बहुमुखी क्याम्पस डीएमसीमा उच्च शैक्षिक संस्थामा अनुसन्धान र नवप्रवर्तनको भूमिका विषयका राष्ट्रिय कार्यशाला शुरू भएको छ। क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कार्यशाला शुरू गरिएको हो। विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर भीमप्रसाद सुवेदीले कार्यशालाको उद्घाटन गर्नुभयो। उहाँले सो अवसरमा हाम्रा शैक्षिक संस्थाहरू अनुसन्धानमा भन्दा दैनिक कार्यबोझले अल्झेको धारणा व्यक्त गर्नुभयो। राज्यले तलब दिन्छ कि दिँदैन भन्ने आशमा बस्दा प्राविधिक क्षेत्र अनुसन्धानमा लाग्न नसकेको उहाँको जिकिर थियो। सुवेदीले मन्त्रालयको सचिव भन्दा माथिल्लो पदका आयोग सदस्य बजेटको लागि मन्त्रालय धाउने लेखा अधिकृतको चाकडी गर्ने काममा लागेको दुःखद घटना उहाँले सुनाउनुभयो।
बागलुङ नगरपालिकाले राय डाँडा विशेष कार्यक्रम मार्फत वडा नम्बर 11 राय डाँडाका किसानलाई कृषि उपकरण तथा सामग्री वितरण गरेको छ। व्यवसायिक कृषि व्यवस्था गरेर आय आर्जन बढ़ाउन बादरबाट जोगिने खालका खेतमा जोड़ दिन उपकरण र सामग्री वितरण गरिएको हो। चालू आर्थिक वर्षको विशेष कार्यक्रम मार्फत आएको 10 लाख र किसानको 50% साझेदारीमा खरिद गरिएका 14 मिनी ट्रेलर हलो वितरण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो। यस्तै कृषि सिंचाईको लागि पाइप, 3 हाइटेक टनेल, प्लास्टिक टनेलको लागि 10 थान सामग्री, अदुवा र बिसारको वितरण गरिएको गौतमले जानकारी दिनुभयो।

0: भानु नगरपालिकाले उपभोक्ता समितिबाट गराउनु पर्ने कार्य तेस्रो पक्षबाट गराएर 41 लाख अनियमितता गरेको खुलेको छ। सार्वजनिक खरिद नियमावली र 2064 को नियम 97 को 9 अनुसार उपभोक्ता समितिहरूलाई मेसिन औजार उपकरणहरूको आवश्यक नपर्ने श्रममूलक कार्यको जिम्मेवारी दिनुपर्ने व्यवस्था रहेको छ। उपनियम 10 मा उपभोक्ता समितिसँग सम्झौता भए तोकिएको कार्य उपभोक्ता समिति आफैले गर्नुपर्ने र कुनै निर्माण व्यवसायी सब कन्ट्राक्ट बाट गराउन नपाइने उल्लेख छ। पालिकाले उपभोक्ता समितिसँग सम्झौता गरी गराइएका कार्यहरू उपभोक्ता समिति आफैले नगरी निर्माण व्यवसाय मार्फत गराउने गरेको खर्चका बिल भरपाई देखिन आएको छ। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा हाम्रो भेट पुनः हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुन आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौधारी शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल news@shukl lagandeki@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848848000।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9560268727 र 9864453031।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा
9: विदेशी रेडीमेड कपड़ा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
10: रसु बेबील्यान्ड शुक्ला गण्डकी चार दुली गौडा
11: मोबाइल 9856055770।
12: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
13: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
13: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
12: होम डेलिभरीको पनि व्यवस्था छ।
14: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560007178।
15: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
16: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
15: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
16: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
15: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 9840-78-022।
17: शुक्ला गण्डकी एफएम 97.6
18: मुरन बिस्कुट गाउँ अनि शहर मौलिक संस्कृतिको धरोहर।
19: सुख दुख का बिसाउने भारी कार्यक्रम लोक चौतारी हरेक आइतबारदेखि बिहीबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचार पछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जजसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोकसौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोकसौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। आजको यस कार्यक्रममा रहेर तपाईँको लागि भर्खरै मात्र बजारमा आएका अनि सँगसँगै अब अन्य भाकाहरूलाई पनि कार्यक्रममा राख्ने दिन होइन, अब जनसुकै भाकालाई पनि राख्छु। अब तपाईँले आफूलाई कुनै पनि भाका सुन्न मन लागिराखेको छ भने कार्यक्रममा जोडिन सक्नुहुन्छ, जसको लागि हाम्रो स्टुडियोको लाइन 98-422-7911 त्यस्तै गरी 98-066-3611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम संसादी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नु

हजुर श्रोता मित्र, यति बेला भन्ने तपाईँ सम्पूर्णको लागि मनमाया बोलको यो गीत मैले राखिसके, जसमा आवाज रहेको थियो प्रकाश दूतराज, त्यसै गरी मेलिना राईको, लय र शब्द रहेको थियो प्रकाश दूतराजको। सुनिसक्नु भएको छ क्यारे, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाका राख्दैछु म, भमरा बोलको भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि कुलेन्द्र विश्वकर्मा को, अनि लय र शब्द रहेको छ सूर्य मम्बा तामाङको। यति बेला भने स्वीकार्नु सैता।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि भमर रावलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला भने अर्को गीतलाई कार्यक्रममा राख्दैछु, घुमाउने घर पोखरामा बोलको गीत चाहिँ रहेको छ। यो गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्राम पछि आउने नै छु, सुन्दै गर्नु होला है त।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: हाप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98562124।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680878, 98235527763।

0: साथीनामा साथीना यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरी म पनि अब नातिकेटो भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9956338 9841656958।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124120 र 9846078022।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यवसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको यो श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा बाकाहरू नै कार्यक्रममा चाहिँ राखिराखेको छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समयावधि वर्षसम्म सुनेर साथ पनि दिनुहोला है। आजको तपाईँको दिन कसरी बित्यो त्यसबारेमा पनि तपाईँले जानकारी गराउन सक्नुहुन्छ। अब कार्यक्रममा जोडिनुहोला भनेर त भनिराखेको नै छु। अब के पनि अब मानव खाएर मुरी उब्जाउने बेला होइन हुँदै पनि छ बिस्तारै। अब के कस्तो चल्दैछ तपाईँको ठाउँतिर काम, त्यसबारेमा जानकारी गराउनुहोला है। यति बेला तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु। नरिसाउन सानो कुरैमा बोलको भाका चाहिँ रहेको छ, यति बेला स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि देउला माया पुरैमा नरिसाउन सानो कुरैमा बोलको यो गीत मैले राखेको छ कि र आजकै श्रृंखलामा रहेर तपाईँको लागि नै गीत राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो, फोन ट्राई गर्नुभयो, सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम सुनसादी पसलका प्रोप्राइटर भक्त कुमार रामधाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि दुःख साटम लाभलको अर्जुन सापकोटा त्यस्तै गरी आवाज रहेको छ देवी घरतीको अनि समीक्षा अधिकारीको लय रहेको छ अर्जुन सापकोटाको भन्ने शब्द रहेको छ सन्तोष सापकोटाको। अन्तिममा यो भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम .com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
5: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765 70 9 4, मोबाइल नम्बर 98 460 168
5: 98 560 60 268।
7: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
8: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
7: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
8: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
9: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 460 67 645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 6 बज्यो.
3: यो समय

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवाली र भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड़।
0: विद्युतीय गाड़ीका लागि सन् 2030 सम्ममा देशभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्न सुझाव। राजमार्ग सहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने।
1: महिलाहरू पुरूष भन्दा 25% बढ़ी समय बिरामी बस्ने अध्ययनको निष्कर्ष। सुधार गर्न सकिने 9 वटा स्वास्थ्य अवस्था पहिचान। आज विश्व खाद्य स्वच्छता दिवस। स्वच्छ खानपान अपनाए खाद्यजन्य रोगबाट बस्न सकिने।
2: दूषित खाना खानाले चाहिँ हाम्रो कलेजो र किडनीलाई समेत यसले समस्यामा ल्याउँछ र यो हुनबाट बचाउनलाई चाहिँ हामीले खाद्य स्वच्छता अप्नाउनु आवश्यक छ।
0: अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि संकटमा।
1: र एसियाली खेलकुद छनौट क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने, विश्वकप फुटबलको समयमा हुने जुवाजन्य गतिविधि नगर्न प्रहरीको आग्रह।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँका अनुसार नेपालले लिपुलेख र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको भन्दै खनालले उहाँको भनाइलाई सुधार गर्नुभएको, यसको अर्थ मध्यस्थता माग्ने नभई कूटनीतिक माध्यमबाट समाधान गरिने रहेको उहाँको दावी छ। ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनुभयो। भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनापछि देखिएको गतिरोधबारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनुभयो। दुई देश बीचको सम्बन्धलाई भू राजनीतिक भन्दा विकास कूटनीतिको सिराबाट हेर्न चाहेको उहाँको भनाइ छ।
1: यसैबीच नेपाल र भारत बीच एक अर्काको देशमा पैसा पठाउन र प्राप्त गर्न सकिने डाइरेक्ट ट्रान्सफर सेवा शुरू भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकरले संयुक्त रूपमा यस्तो सेवाको शुरूआत गर्नुभएको हो। भारतको युनिफाइड पेमेन्ट इन्टरफेन्स र नेपालको नेशनल पेमेन्ट इन्टरफेन्सको प्रणाली बीचको अन्तर आबद्धता मार्फत दुवै देशबीच पैसा पठाउन सकिने भएको हो। 2080 सालमा नेपाल र भारत बीच भएको क्रस बोर्डर पेमेन्ट सम्झौता अन्तर्गत नै यो सेवाको शुरूआत भएको हो। अब भारतका बैंकबाट नेपाल र नेपालबाट भारतमा रकम पठाउन सकिन्छ, तर अहिलेलाई यस्तो सुविधा नेपालमा काम गरिरहेका वा अस्थायी बसोबास गरिरहेका भारतीयहरूले पाउने भएका हुन्। यहाँबाट भारतीयहरूले प्रतिपटक 15,000 भारूसम्म र प्रति महिना 2,00,000 भारूसम्म पठाउन पाउनेछ। यस्तै भारतबाट भने रोजगारीमा रहेका नेपाली वा त्यहीका बासिन्दाले प्रतिपटक 2,00,000 भारूसम्म पठाउन सक्नेछन्। बैंकको खाताबाट बैंकको खातामा रकम पठाउन सकिने यो सुविधा आधा दर्जन बैंकहरू मार्फत प्रयोग गर्न सकिनेछ। यस अघिदेखि नै नेपाल भारत भ्रमणमा आउने भारतीयहरूले यहाँ क्यूआर मार्फत भुक्तानी गर्न पाउने सुविधा पाइरहेका छन्, तर नेपालबाट भारत जानेहरूले क्यूआर मार्फत त्यहाँ भुक्तानी गर्न पाइरहेका छैनन्।
0: अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन नवबुधे टीकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। कैलालीको टीकापुरमा आयोजित दुई दिने सम्मेलनले संघीय संसद र सबै प्रदेशसभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणा गरेको छ। सूचना प्रविधि मार्फत संसदीय गतिविधिमा नागरिक सहभागिता सुनिश्चित गर्नु यस घोषणाको मूल उद्देश्य हो। सन्देश पत्रमा संघ प्रदेश र पालिकाका कानून निर्माण र संसदीय काम कार्यवाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सबै प्रदेशसभाले संघीय संसदसँग समन्वयका लागि छुट्टै शाखा वा इकाई स्थापना गर्ने उल्लेख छ। यसका साथै कानून निर्माण कार्यलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउन संघीय संसद अन्तर्गत एक व्यवस्थापकीय प्रतिष्ठान स्थापनाको पहल गर्ने र आउँदो आर्थिक वर्षभित्र संसदीय बजेट कार्यालय स्थापना गर्ने निर्णय भएको छ। प्रदेशसभाका कर्मचारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संघीय तथा प्रदेशसभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानून बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने पनि सन्देश पत्रमा भनिएको छ। सांसदहरूको स्वकीय सचिव हटाएको विषयमा असन्तुष्टि जनाउँछ सम्मेलनले स्वकीय सचिव अत्यावश्यक रहेको ठहर गरेको छ।
1: पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाड़ीको प्रवर्धनका लागि सन् 2030 देशभर कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने सुझाव दिएको छ। नेपालमा ईभी प्रवर्धनका लागि अवसर चुनौती र सम्भावना शीर्षकको यस अध्ययन प्रतिवेदन अनुसार अहिले देशभर 1,000 चार्जिङ स्टेशन सञ्चालनमा छन्। तिनीहरू धेरैजसो काठमाडौँ, पोखरा र भरतपुर जस्ता मुख्य शहरमा मात्र केन्द्रित छन्। राजमार्ग, ग्रामीण र दुर्गम क्षेत्रमा चार्जिङ सुविधाको अभावले लामो दूरीको यात्रा मा विद्युतीय गाड़ीको प्रयोग गर्न कठिनाई भइरहेको छ। प्रतिवेदनले चार्जिङ पूर्वाधारको कमी, ब्याट्रीको उच्च लागत, दक्ष जनशक्तिको अभाव र पार्ट पूर्जाको आयातमा निर्भरतालाई प्रमुख चुनौतीका रूपमा औल्याएको छ। सरकारले जलविद्युतको आन्तरिक खपत बढ़ाउने उद्देश्यले विद्युतीय गाड़ीलाई प्राथमिकतामा राखिरहेको छ। ऊर्जा मन्त्रालयले तयार पारेको रणनीति अनुसार पेट्रोल पम्पमा समेत चार्जिङ स्टेशन राख्ने र प्रमुख शहरमा विद्युतीय बस सञ्चालन गर्ने लक्ष्य छ। सन् 2030 90% निजी गाड़ी विद्युतीय बनाउने र सन् 2045 नेट शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न विद्युतीय गाड़ीको विस्तार अपरिहार्य रहेको विज्ञहरू बताउँछन्।
0: नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले सरकारले शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्न खोजेको गम्भीर गुनासो गर्नुभएको छ। व्यवसाय सञ्चालनका क्रममा हुने सामान्य प्रशासनिक वा प्रक्रियागत त्रुटिलाई अपराधिक गतिविधि सरह व्यवहार गरी धरपकड़ गर्नु उचित नभएको उहाँको भनाइ छ। उहाँले सामान्य त्रुटिमा जरिवाना गर्न सक्ने तर जेल चलान गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। शिक्षा मन्त्रालयको दर्ता र अनुगमन प्रक्रियामा कमजोरी हल्याउँदै उहाँले ती कमजोरी सुधार नगरी सम्पूर्ण उद्योगलाई नै नियन्त्रण गर्न भइरहेको प्रयास गलत भएको बताउनुभयो।
1: नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलो पटक मध्य प्रदेशमा अभिलेख भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको दुधौरा खोला नजिक यो चरा भेटिएसँगै अब काँडे भ्याकुर देशका 7 प्रदेशमा अभिलेख भएको छ। नेपाल पक्षीविद संघका अनुसार चराविद हठन चौधरी र सूरज बरालले यही जेठ 21 गते यो चरा फेला पार्नु भएको हो। यो अभिलेख समुद्री सतहबाट मात्र 443 मिटरको उचाइमा भएको छ, जुन अहिले समयकै सबैभन्दा होचो भूभागमा भएको काँडे ठाकुरको अभिलेख हो। घुम्रिएको कालो ठूर र चर्को सुसेली गीतका लागि चिनिने यो चरा काँडे र खसरा वनमा बस्न मन पराउँछ। नेपालमा यसको पहिलो अभिलेख बेलायती नागरिक ब्रायन हर्सनले सन् 1830 काठमाडौँ उपत्यकामा गर्नुभएको थियो।
0: पश्चिम तराईमा आज पनि गर्मी कायमै छ। पछिल्लो 24 घण्टामा भएको केही वर्षाले पूर्वी तराईमा तुलनात्मक रूपमा केही शीतल भए पनि पश्चिम तराईमा गर्मी कायमै रहेको हो। पछिल्लो 1 घण्टामा गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँ बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखा अनुसार देशको तराई क्षेत्रमा केही दिन तातो हावा चल्नेछ। तातो हावाले अत्यधिक गर्मी बढ़ने महाशाखाले जनाएको छ। पहाड़ी र हिमाली क्षेत्रमा भने मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खाद्य स्वच्छता बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
9: Major appliances का AC, cooler, freeze, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई, नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड़, डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर्व्यवस्थापिका मञ्चको घोषणा, सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष, विद्युतीय गाड़ीका लागि सन् 2030 सम्ममा देशभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्न सुझाव, राजमार्ग सहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। विश्वभर महिलाहरूले पुरूषको तुलनामा झण्डै 25% बढ़ी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ। म्याकिन्से हेल्थ इन्स्टिच्यूट र विश्व आर्थिक मंचले 20 वटा भन्दा धेरै स्वास्थ्य संस्थाको सहभागितामा गरेको अध्ययनले यो अन्तरको ठूलो हिस्सा रोक्न सकिने निष्कर्ष पनि निकालेको छ। अध्ययनका अनुसार महिला र पुरूष बीचको यो स्वास्थ्य अन्तरको 34% हिस्सा स्वास्थ्य सेवाका कमजोरीहरूबाट उत्पन्न भएको हो। ढिलो निदान, अपर्याप्त जाँच, अपुरो उपचार र कम उपचारको पहुँच यसका मुख्य कारण रहेका छन्। अध्ययनले हृदय रोग, पाठेघरको मुख क्यान्सर, स्तन क्यान्सर, गर्भावस्थाको उच्च रक्तचाप, प्रसव पछिको रक्तस्राव, रजोनीवृत्त, पीएमएस, माइग्रेन र इन्ड्रोमेट्रियोसिस गरी 9 वटा प्रमुख स्वास्थ्य अवस्थाहरू पहिचान गरेको छ, जसमा तत्काल सुधार गर्न सकिने ठूलो सम्भावना रहेको छ। यो स्वस्थ समय आधारका कारण अन्तरका कारण हरेक वर्ष विश्वभर 75 करोड़ भन्दा बढ़ी जीवनकाल खराब स्वास्थ्य र वा असमयको मृत्युमा गुम्ने गरेको छ। अध्ययनले महिलाको स्वास्थ्य सुधार गर्नु केवल मानवीय आवश्यकता मात्र नभई सामाजिक र आर्थिक समृद्धिका लागि पनि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
0: यसैबीच नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरमा किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ्दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोबाको सर्वे 2025 अनुसार परम्परागत चुरोट र सुर्ती बाहेक नयाँ किसिमका जोखिमहरू पनि बढ़ेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ। परिषदले देशका सातै प्रदेशका 50 विद्यालयमा 3,000 भन्दा धेरै विद्यार्थी माझ एक वर्ष लगाएर सर्वेक्षण गरेको थियो। कक्षा 7 10 विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट हुक्का र सिसाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वास प्रश्वास र मुटुजन्य जस्ता नसर्ने रोग निम्त्याउनुका साथै चाँडो मृत्यु र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। हुर्कदो उमेरमा सुर्तीको लत अत्यन्त हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्।
1: आज विश्व खाद्य स्वच्छता दिवस 2026 विभिन्न कार्यक्रम गरी मनाइएको छ। सजिलो र स्वच्छ खानपान खाद्यजन्य समस्याको समाधान भन्ने नारासहित मनाइँदै गरिएको यस दिवसले सुरक्षित खाद्य उपयोगको महत्वलाई उजागर गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार दूषित खाना र पानीका कारण हरेक वर्ष विश्वभर लाखौं मानिस बिरामी पर्ने गरेका छन् भने 4,00,000 भन्दा बढ़ीले ज्यान गुमाउने गरेका छन्। खाद्यजन्य रोग न्यूनीकरण तथा स्वच्छ खानाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। यसै सन्दर्भमा खाद्य स्वच्छता किन आवश्यक छ भनेर हामीले पोषणविद प्रकृति विश्वसँग कुराकानी गरेका छौं।
2: दैनिक उपभोगको खाना पानी मात्रै भौतिक, रासायनिक र जैविक जोखिमबाट मुक्त हुने भनेको हामीले खाने खानेकुराले चाहिँ हामीलाई रोग निम्त्याएर अकालमा हामीले ज्यान गुमाउन नपरोस् र यसले सार्ने विभिन्न रोगहरू हुन्छ, जस्तै झाडा पखाला भयो, फुड पोइजनिङ भयो। दूषित खाना खानाले चाहिँ हाम्रो कलेजो र किडनीलाई समेत यसले समस्यामा ल्याउँछ र यो हुनबाट बचाउनलाई चाहिँ हामीले खाद्य स्वच्छता अप्नाउनु आवश्यक छ।
1: बजारमा पाइने खाद्य पदार्थको स्वच्छताको अवस्था चाहिँ कस्तो छ?
2: राम्रोसँग प्याकेजिङ भएर हाम्रो खाद्य गुण नियन्त्रण विभागको नम्बर लाइसेन्स लिएर उत्पादन भएको खानेकुरा छ भने चाहिँ ठिक मात्रामा खाँदा चाहिँ यसले जनस्वास्थ्यमा त्यस्तो ठूलो असर गर्दैन। तर हामीले अब खुल्ला रूपमा पनि खानेकुराहरू बिक्री वितरण भइरहेको देख्छौँ, जसमा चाहिँ कहिले उत्पादन भएको, कहिलेसम्म खाइसक्नु पर्ने भनेर मितिहरू उल्लेख गरेको छैन भने चाहिँ यस्तो खानेकुराहरू दैनिक सेवन गर्दा चाहिँ यसले हाम्रो जनस्वास्थ्यमा चाहिँ ठूलो हानिकारक असर चाहिँ गरिरहेको छ।
1: अनि घरमै खाना बनाउँदा र भण्डारण गर्दाखेरि अप्नाउनु पर्ने खाद्य स्वच्छताका नियमहरू चाहिँ के हुन्?
2: यसमा चाहिँ हाम्रो 5 नियम पर्छ, जुन चाहिँ हाम्रो विश्व स्वास्थ्य संगठनले डिफाइन गरेको नियमहरू छ। हामीले खाना पकाउनु अगाडि र खाना खानु अगाडि चाहिँ अनिवार्य रूपमा साबुन पानीले हात धुनु पर्यो। खानेकुराहरू चाहिँ राम्रोसँग पाकेको हुनु पर्यो भने, अर्को चाहिँ फ्रिजमा राख्छौँ भने 4 भन्दा कममा राख्नु पर्यो र तातो भनेको हामीले पाकेको चाहिँ यो 63 भन्दा माथि, 63 डिग्री सेल्सियस भन्दा माथिको टेम्परेचरमा पाकेको खानेकुराहरू चाहिँ खानु पर्यो। हामीले फ्रिजमा खाना स्टोर गर्दा चाहिँ काँचो र पाकेको खानेकुरा एउटै ठाउँमा खुल्ला रूपमा स्टोर गर्नु भएन, काँचोलाई छुट्टै गर्नु पर्यो, पाकेकोलाई छुट्टै गर्नु पर्यो। पाकिसकेको खानेकुरा पनि फ्रिजमा हामीले 24 भन्दा लामो समयलाई स्टोर गरेर खान मिल्दैन। हामीले प्रयोग गर्ने पानी पनि सफा हुनु पर्यो र फलफूल र सागसब्जीहरू खाँदा चाहिँ सफा पानीले राम्रोसँग धोएर मात्रै खानु पर्यो। खुल्ला रूपमा सड़क किनारमा बिक्री वितरण गर्ने खानेकुराहरू किनेर खाँदा चाहिँ अलिकति सावधानी पनि अप्नाउनु पर्छ।
1: बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलाका लागि खाद्य स्वच्छता चाहिँ किन अझ बढी महत्वपूर्ण मानिन्छ?
2: बढी जोखिम भएको वर्गहरूमा पर्छ ज्येष्ठ नागरिक, बालबालिका अथवा सुत्केरी गर्भवती महिलाहरू। अब यस्तो अवस्थामा चाहिँ शरीरको रोगसँग लड्ने क्षमता त्यो चाहिँ अलिकति उनीहरूको कम हुने र यस्तो दूषित खानेकुराहरू खाँदा चाहिँ उनीहरूलाई छिटो संक्रमण हुने, अरू नर्मल मान्छेले पनि त्यही खाँदा र बच्चाले अथवा गर्भवती अथवा बुढो मान्छेहरूले त्यो खाँदा चाहिँ उनीहरूलाई चाहिँ त्यसले छिटो नै सिम्टम्सहरू ल्याउने अथवा छिटो नै आक्रमण रोगहरू निम्त्याउन सक्ने हुनाले चाहिँ त्यस्तो वर्गको मान्छेहरूलाई चाहिँ यो खाद्य स्वच्छता अझै आवश्यक हुन्छ।
1: विशेष गरी यो खाद्यजन्य रोगहरू रोक्नको लागि चाहिँ सरकारको तर्फबाट सरकारले अथवा व्यवसायी भनौ अनि उपभोक्ताको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ, के गर्नुपर्छ?
2: फुड सेफ्टी इज एभ्री वान्स बिजनेस भनेर भन्छ, यसको मतलब चाहिँ खाद्य स्वच्छता चाहिँ हामी सबैको सरोकारको विषय हो। यसमा चाहिँ हामीले उत्पादकदेखि लिएर विक्रेता र साधारण हामी उपभोक्ता हामी सबैले चाहिँ हामीले खाइरहेको खानेकुरा चाहिँ स्वच्छ छ कि छैन भनेर सचेत हुन आवश्यक छ। र यसमा उत्पादकको भूमिका के हुन सक्छ भन्दा, आफूले चाहिँ अब आफ्नो फाइदाको लागि चाहिँ धेरै हानिकारक रसायनहरू नमिसाइदिने खानेकुरामा। त्यस्तै विक्रेताहरूले पनि फर्स्ट इन फर्स्ट आउट भन्ने एउटा रुल हुन्छ कि, उहाँहरूले सामान मगाइसकेपछि चाहिँ सुरुमा आफूले मगाएको सामान चाहिँ सुरुमा निकाल्नु पर्ने हुन्छ, जसले गर्दा चाहिँ हाम्रो डेट एक्सपायर भइसकेको खानेकुरा चाहिँ बजारमा उपभोक्ताले किन्न नपरोस् त्यो गर्न सकिन्छ, र उपभोक्ताले पनि आफू सचेत हुनु आवश्यक छ, आफूले खाइरहेको खानेकुराहरू चाहिँ स्वस्थ छ कि छैन, त्यसमा लेबलिङमा के इन्फर्मेसनहरू छ, र आफूले डेट एक्सपायर भएको खानेकुरा किनेर लगिरहेको छ कि छैन भनेर त्यो विषयमा आफू सचेत हुनु पनि आवश्यक छ।
0: उहाँ हुनुहुन्थ्यो पोषणविद प्रकृति विष्ट। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
14: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँ।

0: फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्व कर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696-98-514-2403।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। त्यो नेपाल नामको पुस्तक सार्वजनिक भएको छ। लेखक तथा पत्रकार दर्दी सापकोटाले नेपाल लाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभवलाई संकलन गरेर पुस्तक सार्वजनिक गर्नुभएको हो। आज काठमाण्डुमा पुस्तक सार्वजनिक गर्दै लेखक सापकोटाले पुस्तक लेखनको क्रममा आफूले नेपालबारे फ्रान्सेली नागरिकलाई जति अनुभव नेपालीहरूलाई पनि नभएका अनुभूति भएको बताउनुभयो। पुस्तकमा नेपाल र फ्रान्स बीचको सम्बन्धका साथै नेपालको इतिहास र संस्कृतिबारे फ्रान्सेली नागरिकहरूले देखेको र भोगेको नेपाललाई समेटिएको छ। अन्तर्वार्तामा आधारित विभिन्न समयमा नेपाल घुमेका, काम गरेका र नेपालसँग विशेष आत्मीयता गाँसेका 29 जना फ्रान्सेली नागरिकहरूसँग गरिएको कुराकानी र उनीहरूका संस्मरणलाई पुस्तकमा समेटिएको छ।
2: बैतडीका विभिन्न पालिकाले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्ने गरी राखिएका ठाउँका नाम परिवर्तन गर्न थालेका हुन्। यसक्रममा पाटन नगरपालिका 5 रहेको डिमेउडा टोलको नाम परिवर्तन गरी सृजना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको गाउँलाई अपहेलित तवरले डिमेउडा भन्ने गरेकोले नाम परिवर्तन गरेको वडा अध्यक्ष हुनी सिंह बोहराले जानकारी दिनुभयो। अभियान अन्तर्गत अहिलेसम्म 22 गाउँको नाम परिवर्तन गरेको पाटन नगरपालिकाका उपमेयर कमल सिंह बोहराले जानकारी दिनुभयो। जातीयताका आधारमा अपहेलना हुने खालका नामलाई परिवर्तन गरेपछि स्थानीय बासिन्दाले आत्मसम्मान महसुस गरेका उहाँले बताउनुभयो। स्थानीय बासिन्दाले पनि वर्षौंपछि जातीय अपमान हुने गरी राखिएका नाम परिवर्तन हुँदा केही सहज महसुस भएको बताएका छन्।
3: भोजपुरको अरूड गाउँपालिका वडा नम्बर 7 सिक्रेटारमा पोखरी निर्माणपछि सिंचाई सुविधा विस्तार भएको छ। वर्षौंदेखि पानीको अभावले आज रहँदै आएको क्षेत्रमा 6 पोखरी निर्माण सम्पन्न भएका छन् र थप 2 निर्माणाधीन छन्। यी पोखरीबाट झण्डै 1500 रोपनी जमीनमा सिंचाई सुविधा विस्तार भएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो। पोखरीहरू आगलागी जस्ता विपदको बेला पनि उपयोग हुने गरी बहुउपयोगी बनाइएका छन्। वडा कार्यालयले किसानलाई खेतबारीसम्म पानी पुर्याउन पाइप समेत वितरण गरेको छ। स्थानीय किसानहरू अहिले बदाम, आलु, प्याज, टमाटर र तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। पहिले जमीन बाँझै रहने गरेकोमा अहिले वर्षभरि नै खेती गर्न सकिने भएको स्थानीय प्रदीप थापाले बताउनुभयो। वडा अध्यक्ष थापाका अनुसार भविष्यमा पोखरी वरपरका क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना पनि रहेको छ।
2: कञ्चनपुरको शुक्लाहटा नगरपालिकामा सम्पन्न पालिका स्तरीय युवा सम्मेलनले जलवायु संकट विरूद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएको छ। चुरी विनाश, अस्वाभाविक गर्मी र बढ़दो प्लास्टिक प्रदूषणका कारण कञ्चनपुर सहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेको सम्मेलनको निष्कर्ष छ। मेयर रणबहादुर महराले वातावरण संरक्षण सरकारी निकाय मात्र नभई समुदाय र युवाको साझा दायित्व रहेको बताउनुभयो। सम्मेलनपछि जारी प्रतिबद्धता पत्रमा दिगो स्रोत उपयोग र एक पटकै प्लास्टिक न्यूनीकरण गर्दै वातावरण मैत्री विकल्प अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको आज 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकिएको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्ध विराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेपास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्ध विराम यस घटनाले झनै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा इरानले इजरायल र मध्य पूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्ग बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ़ेको छ। अप्रेल 6 दुई पक्षबीच अस्थायी युद्ध विराम भए पनि बेला बेला झडपहरू भइरहेका छन्। हर्मुज क्षेत्रमा इरानको अब

0: विरोध र इरानी बन्दरगाहमा अमेरिकाको नौ सैनिक विरोध घेराबन्दी अझै कायमै छ।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपालले एसियाली खेलको छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 विकेट गुमाएर भेट्टायो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेट्टायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भयो। यस्तै अब मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्दैछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
0: र प्रहरीले विश्वकप फुटबल चलिरहँदा हुन सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैर कानूनी रहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियो मार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बस्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीका अनुसार पछिल्लो समय फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ़दै गएको छ। सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यम मार्फत सजिलै आमदानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरे हो। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी हुने जोखिम, बैंकिङ तथा डिजिटल वालेट दुरूपयोग हुने सम्भावना समेत रहने जनाएको छ। यस्ता प्लेटफर्महरू प्रयोग गर्दा प्रयोगकर्ताहरू विभिन्न साइबर ठगीको शिकार बन्न सक्ने भएकाले सचेत रहनुपर्ने प्रहरीले उल्लेख गरेको छ। नेपाल प्रहरीले विश्वकप फुटबलका खेलहरूको रमाइलो लिन आग्रह गर्दै गैर कानूनी बेटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेको छ। साथै अनलाइन बेटिङको प्रचार प्रसार वा सञ्चालन भइरहेको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरेको छ। प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यमका रूपमा लिनुपर्ने उल्लेख गर्दै अवैध बेटिङ संस्कृतिले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसको नियन्त्रणमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड।
1: विद्युतीय गाड़ीका लागि सन् 2030 सम्ममा देशभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्न सुझाव। राजमार्ग सहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने।
0: महिलाहरू पुरूषभन्दा 25% बढ़ी समय बिरामी बस्ने अध्ययनको निष्कर्ष। सुधार गर्न सकिने 9 वटा स्वास्थ्य अवस्था पहिचान। आज विश्व खाद्य स्वच्छता दिवस। स्वच्छ खानपान अपनाए खाद्यजन्य रोगबाट बस्न सकिने।
1: अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि संकटमा।
0: र एसियाली खेलकुद छनौट क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने। विश्वकप फुटबलको समयमा हुने जुवाजन्य गतिविधि नगर्न प्रहरीको आग्रह।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: हजुर दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
2: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
5: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
4: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
5: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
4: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
8: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
11: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
12: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
13: हो त, एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
14: हाम्रो वन हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो, डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
17: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
16: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
17: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
17: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
17: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
18: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
16: मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
19: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
16: है, ब्रिजेश ज्वेलर्स।
20: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
21: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
22: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: यामाहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिका को कार्यालय अगाडि
1: जुनसुकै कंपनी को पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नया चढेर जानुहोस् नया किन्दा रु 6000 क्याश डिस्काउंट फास्ट एन्ड बेस्ट फाइनेंस को व्यवस्था हेलमेट फ्री पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनुहोला सम्पर्क सुन्दर अटोक सुलेगौड़ा यामाहा शोरूम फोन 0965-414-221 मोबाइल 98560-35921 र 98058-84290
2: ए हेर्नुहोस् त यो समाचार त कस्तो असम्भवको छ सेयर गर्दिन कि क्या हो
3: पक्नुहोस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौं भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
5: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: आज पनि खाना काँच्छै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
6: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
9: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
10: सूचना गुदारोग विशेष आयुर्वेद शिविर सम्बन्धी सूचना प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँको आयोजना तथा भीमात आयुर्वेद औषधालयको समन्वयमा नरदेवी आयुर्वेद अस्पताल काठमाडौँमा कार्यरत शल्य चिकित्सक एवं प्रदेश आयुर्वेद चिकित्सालयमा कार्यरत आयुर्वेद चिकित्सकहरूद्वारा गरिने गुदारोग एनोरेक्टल जन्ने पायल्स फिस्टुला फिसर जस्ता समस्याको पहिचान र उपचार गरिने भएकोले सो समस्याबाट पीड़ित महानुभावहरू मिति 2083 जेठ 23 र 24 गते भीमात आयुर्वेद औषधालय तनहुँमा सञ्चालन हुने शिविरमा सम्पर्क राखी आफ्नो स्वास्थ्य परीक्षण गर्नु भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
1: शिविरमा उपलब्ध सेवाहरू
10: अनुभवी शल्य चिकित्सक एवं आयुर्वेद चिकित्सकद्वारा परामर्श तथा उपचार
1: आयुर्वेदिक पद्धतिबाट सुरक्षित प्रभावकारी र दिगो उपचार
10: शल्यक्रिया बिना पीड़ा रहित र छिटो सेवा तथा आवश्यक बिरामीहरूलाई निशुल्क शल्यक्रियाको व्यवस्था
1: गोपनीयतापूर्ण सेवा एवं उचित परामर्श गुदारोगका प्रमुख समस्याहरू
10: दिशा गर्दा रगत आउने गाँठो बाहिर निस्कने दुखाइ हुने चिलाउने अप्ठ्यारो हुने द्वार नजिकै पाल हुनु पिप बगिरहने दुर्गन्ध आउने पुनः सुन्निनु र दुखाइ हुने दिशा गर्दा असह्य दुखाइ हुने दिशापछि रगत देखिने दिशा गर्न गाह्रो हुने
1: शिविर हुने मिति यही जेठ 23 र 24 गते शनिबार र आइतबार
10: स्थान भीमात आयुर्वेद औषधालय भीमात नगरपालिका 6 नगरपालिका चोक तनहु
1: थप जानकारीका लागि सम्पर्क
10: देवेन्द्र यादव कविराज निरीक्षक 98448-58958 भीमात आयुर्वेद औषधालय भीमात तनहु
1: आयोजक
10: गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहु
11: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
12: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
11: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाहेको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडिपट्टि
12: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
13: समय सम्झनुहोस् है, मग्यम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटनिक गंगबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841168788, 9825527763।
14: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
15: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउनु हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई स्याङ्जा।
1: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ, तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 9843328811।
11: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
10: बिरामी परीक्षण,
11: निशुल्क औषधि वितरण,
10: प्रयोगशाला सेवा,
11: पञ्चकर्म, पूर्वकर्म,
10: बस्ती कर्म,
11: शिरोधारा,
10: नस्य कर्म, जलनेति,
11: छार सूत्र सेवा,
10: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
11: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
10: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
11: अग्निकर्म, मर्म चिकित्सा,
10: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालय कार्यालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 7 बज्यो.
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850607554.

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: कालापानी लिपुलेखमा नेपालको अडान सधैं रहेको परराष्ट्र मन्त्री खनालको प्रस्तुति, कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कारगार चलान भएका महेन्द्र भनिने शिवबहादुर गुरूङ धरोटी मरिएका, आइतबारको सार्वजनिक विदा हटाइने दावीहरू निराधार रहेको सरकारको प्रष्टीकरण, राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतिमा वास्तवला निर्वाचित, पोखरा बस पार्क स्थित सहारा विद्यालय र सुकुम्बासी बस्तीलाई नयाँ आवासमा सारिने, गण्डकीका पर्यटकीय गन्तव्यबारे जानकारी दिन पोखरा उद्योग वाणिज्य संघद्वारा विमानस्थलमा डिस्प्ले बोर्ड र एसियाली खेलकुद छनौट क्रिकेटमा उपाधिका लागि नेपालले हङकङसँग खेल्ने। परराष्ट्र मन्त्री शिशिर खनालले कैलाश मानसरोवरको यात्रा विभिन्न सीमा बिन्दुबाट हुने भए पनि ठूलो संख्यामा नेपाल हुँदै तीर्थयात्रीले यात्रा गर्ने गरेको बताउनु भएको छ। भारतीय संचार माध्यम संघको कुराकानीमा मन्त्री खनालले यात्राको लागि विभिन्न मार्ग प्रयोग हुने भए पनि नेपाल तीर्थयात्रीहरूको प्रमुख ट्रान्जिट मार्गका रूपमा रहँदै आएको बताउनुभयो। साथै उहाँले कालापानी लिपुलेक र लिम्पियाधुरा क्षेत्रबारे नेपालको अडान पुनः दोहोर्याउनु भएको छ। हामीले सधैं भन्दै आएका छौं कि त्यो भूमि नेपालको हो, नेपालको सहमति बिना भारत र चीनबीच त्यस्ता सम्झौता हुन सक्दैनन् भन्नेमा हामी स्पष्ट छौं, मन्त्री खनालले भन्नुभयो। उहाँले नेपालले आफ्नो धारणा दुवै छिमेकी मुलुकलाई कूटनीतिक नोट मार्फत औपचारिक रूपमा जानकारी गराइसकेको बताउँदै नेपालले विगतदेखि नै कालापानी लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो भूभाग मानेको र त्यसलाई कूटनीतिक नोट मार्फत प्रष्ट पारिसकेको बताउनुभयो। सरकारले आइतबारको सार्वजनिक विदा हटाउने तयारी भइरहेको भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दावीहरू निराधार रहेको स्पष्ट पारेको छ। हाल शनिबार आइतबार गरी हप्तामा दुई दिन विदा लागू रहेको सन्दर्भमा आइतबारको विदा हटाउने विषयमा कुनै निर्णय नभएको सरकारको भनाइ छ। केही संचार माध्यम तथा सामाजिक सञ्जालमा यसबारे भ्रमपूर्ण सूचना फैलिएको भन्दै सरकारले त्यसको खण्डन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको विदा खारेज गरिएको भन्ने दावी पूर्ण रूपमा गलत भएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार यस विषयमा न कुनै निर्णय भएको छ न त तत्काल कुनै प्रक्रिया अघि बढ़ाइएको छ। यसअघि गत चैत्र 22 गतेको मन्त्री परिषद निर्णय अनुसार इन्धन आपूर्ति लगायतका समस्या व्यवस्थापन गर्ने उद्देश्यले हप्तामा दुई दिन विदा र कार्यालय समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कायम गरिएको थियो। सरकारले सार्वजनिक विदा सम्बन्धी कुनै परिवर्तन भए आधिकारिक रूपमा जानकारी गराइने स्पष्ट पारेको छ। सरकारका काम कार्यवाहीमाथि प्रभावकारी निगरानी बढ़ाउने तथा संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित कांग्रेसले जिम्मेवारी तोकेको विभागीय मन्त्रालयका संयोजकहरूको बैठक आज बसेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्य सम्पादन तथा जनतासँग प्रत्यक्ष सरकार राख्ने विषयहरूबारे धारणा राखेका थिए। बैठकमा मन्त्री परिषदको निर्णय तथा सरकारका काम कार्यवाहीको नियमित निगरानी गर्ने, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने तथा संसदमा प्रभावकारी ढंगले विषय उठाउने विषयमा छलफल भएको थियो। कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे धरोटीमा रिहा हुनु भएको छ। 17 करोड़ बिगो रकम कबूल तिर्ने कबूल गरेपछि उहाँ 5 लाख रूपियाँ धरोटी बुझाएर रिहा हुनु भएको हो। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासेको इजलासले धरोटीमा रिहा गर्ने आदेश गरेको हो। महेन्द्र नेकपा एमाले निकट युवा संघका नेता हुनुहुन्छ। उहाँ गएको स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकामा अध्यक्षमा पराजित हुनुभएको थियो। जिल्ला अदालतमा दर्ता भएको मुद्दामा 1,11,34,43,45 रूपियाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो। सहकारी ऐन 2074 दफा 122 बमोजिम सहकारी ठगी मुद्दामा 19 जनालाई प्रतिवादी बनाइएको छ। सहकारी ऐनको दफा 122 घ ङ च छ ज र त अनुसारको कसुरमा, दफा 124 घ र घ छ अनुसार बीको बमोजिम जरिवाना र आठदेखि 6 वर्ष कैदको सजाय माग गरिएको जनाइएको छ। सूर्यदर्शनबाट जीवी राई समूहले नक्कली शेयर सदस्य र विभिन्न कम्पनी खड़ा गरेर पैसा निकालेर अवचालन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख थियो। सहकारीको रकम सबभन्दा बढ़ी जीवीका दाजुभाइमध्ये बढ़ी जीविका दाजुभाइ अध्यक्ष हुँदा अपचालन भएको देखिएको थियो। 2065 असार 26 गतेदेखि 2068 मक्सिर 17 गतेसम्म ज्ञानबहादुर बमजन अध्यक्ष हुँदा 19,02,84,000 रूपियाँ अपचालन भएको पाइएको छ। त्यसपछिको कालमा जीवी राई नै अध्यक्ष बन्नुभएको थियो। उहाँको कार्यकालमा 19,28,49,000 रूपियाँ अपचन भएको देखिएको छ। उहाँ 2068 मक्सिर 17 गतेदेखि 73 मक्सिर 18 गतेसम्म अध्यक्ष हुनुहुन्थ्यो। त्यसपछि कार्यकाल जीविके दाई भूपेन्द्र अध्यक्ष हुनुहुन्थ्यो। 2073 मक्सिर 18 गतेदेखि 2078 कार्तिक 17 गतेसम्म भूपेन्द्र अध्यक्ष हुँदा 80,72,33,000 रूपियाँको कर्जा कारोबार भएको थियो। त्यसभन्दा यता थानबहादुर बुढामगर अध्यक्ष हुनुहुन्थ्यो। उहाँ अध्यक्ष हुँदा 27,48,32,000 रूपियाँ कर्जा लगानी भएको देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतिमा विश्वनाथ बास्तोला निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनका लागि आज भएको अधिवेशन मार्फत बास्तोला सभापतिमा निर्वाचित हुनुभएको हो। बास्तोलाले 187 मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य राजु दाहालले जानकारी दिनुभयो। प्रतिस्पर्धी डाक्टर शेष रमन नेउपानेले 64 मत प्राप्त गर्नुभयो। यस्तै उपसभापतिमा विष्णुबहादुर पन्त विजय हुनुभयो। उहाँले 131 मत प्राप्त गर्नुभयो। उहाँका प्रतिस्पर्धी पदमराज नेउपानेले 124 मत प्राप्त गर्नुभयो। सहसचिवमा दुर्गा कुमार श्रेष्ठ विजय हुनुभएको छ। उहाँले 127 मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी पदमबहादुर सुनालले 126 मत प्राप्त गर्नुभयो। सचिव पदमा भने अनिल श्रेष्ठ सर्वसम्मत निर्वाचित भइसक्नु भएको छ। सदस्यहरूमा सीताबीका अम्बिका वार्ले, सीता अधिकारी अञ्जु दाहाल, केश बहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभयो। क्षेत्र नम्बर 1 को संयोजकमा शशी रूपाखेती र क्षेत्र नम्बर 2 को संयोजकमा सुन्दर बस्याल सर्वसम्मत निर्वाचित हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्रमा दुईका सांसद श्रीराम नेउपानेले रासोपालाई असफल हुने छूट नरहेको बताउनु भएको छ। रासोपा तनहुँ जिल्ला समितिको आज आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले रासोपामाथि जनताको आशा र भरोसा रहेकाले यो पार्टीलाई असफल हुने छूट नरहेको बताउनुभयो। नेउपानेले विगतका सरकार आफ्नै झगडाबाट अपदस्त भएको चर्चा गर्नुहुँदै करिब दुई तिहाई नजिक रहेको वर्तमान सरकारलाई अन्य शक्तिबाट आफ्नैबाट खतरा रहेको बताउनुभयो। उहाँले बाहिरको संख्या अत्यन्तै न्यून छ, राष्ट्रपतिको संख्या बढ़दो छ, अन्य पार्टीबाट राष्ट्रपतिमा आएकाले विगतको स्कूलिङ त्याग्नुपर्छ, राजतन्त्र राजतन्त्रको अन्त्य पनि आफ्नै भित्र कारणले भएको हो, पुरानो दल पनि चकनाचुर भएका आफ्नै भित्रको द्वन्द्वले हो, देश परिवर्तन गर्ने संकल्प बोकेर जन्मिएको राष्ट्रपतिलाई बलियो शक्तिको रूपमा विकास गर्दै अगाडि बढ़नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले पार्टीभित्र सहमति र सहकार्यलाई सधैँ निरन्तरता दिनुपर्ने बताउनुभयो। पोखरा महानगरपालिकाले बसपार क्षेत्रभित्र सञ्चालनमा रहेको सहारा आधारभूत विद्यालयलाई आधुनिक र व्यवस्थित रूपमा नयाँ बस्तीमा स्थानान्तरण गर्ने भएको छ। बसपार क्षेत्रमा बसोबास गरिएका सुकुम्बाजी परिवारलाई महानगरले निर्माण गर्ने संयुक्त आवासमा स्थानान्तरण गर्ने योजनाअनुसार विद्यालयलाई पनि सोही क्षेत्रमा सार्न लागि हो। महानगरका मेयर धनराज आचार्यका अनुसार बसपार क्षेत्रका सुकुम्बासी टोलहरूलाई व्यवस्थित रूपमा नयाँ बस्तीमा बसाउने स्पष्ट योजना अगाडि बढ़िसकेको छ। हालको विद्यालयलाई नयाँ बस्तीमा थप व्यवस्थित र आधुनिक रूपमा स्थानान्तरण गरिनेछ। उहाँले भन्नुभयो, विद्यालयको भविष्यलाई लिएर नागरिक र सरकारवालाबाट व्यक्त चासोप्रति ध्यान आकर्षण भएको जनाउँदै उहाँले यसलाई महानगरको दीर्घकालीन योजनाको रूपमा व्याख्या गर्नुभयो। यस योजनाको पूर्व तयारी स्वरूप नै गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सुविद्यालयमा रहेको मतदान केन्द्रलाई परिवर्तन गरिएको उहाँले जानकारी दिनुभयो। उक्त मतदान केन्द्रलाई पोखरा बहुमुखी क्याम्पसमा सार्ने काम कुनै आकस्मिक निर्णय नभएको उहाँले प्रश्न पार्नुभयो। यो बसपार निर्माणको दीर्घकालीन योजना र कार्यान्वयन प्रक्रियाको एउटा हिस्सा हो। आचार्यले भन्नुभयो, पोखरा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न बनाउने परियोजनाको काम योजनाबद्ध रूपमा अगाडि बढ़िरहेको उहाँले उल्लेख गर्नुभयो। यसका लागि आवश्यक परियोजना व्यवस्थापन बजेट सुनिश्चितता र भौतिक पूर्वाधार निर्माणका कार्यहरू भइरहेका छन्। विकास र व्यवस्थापनको यो महाअभियानमा सबै पक्षको सकारात्मक सहयोग र सद्भावको अपेक्षा गरिएको उहाँले बताउनुभयो। यसअघि विद्यालय र त्यहीँको बस्तीलाई लिएर विभिन्न जिज्ञासाहरू उठ्दै आएका थिए। महानगरले ती जिज्ञासाहरूको सम्बोधन गर्दै विद्यालयलाई थप सुविधा सम्पन्न बनाएर नयाँ बस्तीमा लैजाने सुनिश्चितता गरेको हो। बसपार्क निर्माणको काम सम्पन्न भएपछि यो क्षेत्रको स्वरूप बदलिने र नागरिकले आधुनिक सुविधा पाउने विश्वास आचार्यले व्यक्त गर्नुभयो। श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरा नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट, चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: हाम्रो मोबाइल पसल दुलेगौंडामा
15: ₹100 को टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
17: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
14: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
17: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
15: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
18: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
17: सम्पर्क 0564142121, मोबाइल 9856035921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
15: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना, चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि
19: केही सदस्यहरूले लिएको ऋणको साभा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउनु हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने व्यवहार समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई स्याङ्जा।
20: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
22: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
21: मोबाइल 9856043952 र 9806656586।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: बाँकी समाचार। पोखरामा साताव्यापी रूपमा विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ। खाद्य स्वच्छताको महत्वबारे जनचेतना जगाउने कार्यक्रम गरिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा जेठ 18 गतेदेखि कार्यक्रम शुरू भएको थियो। विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आज यसको समापन गरिएको हो। समापन समारोहमा कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले खानेपानीदेखि थालीसम्म खाद्य स्वच्छता अनिवार्य रहेको बताउनुभयो। हामीले खाने हरेक गाँस सन्तुलित र पोषणयुक्त हुनुपर्छ, उहाँले भन्नुभयो। आम नागरिकको स्वास्थ्य रक्षाको लागि सूक्ष्म खाद्य तत्वयुक्त खानपान आजको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो। पछिल्लो समय बढ़दो सवारी दुर्घटना न्यूनीकरण गर्न तनहुँमा विशेष सड़क सचेतना अभियान आजबाट शुरू गरिएको छ। मुख्य गरी बिहानीको समयमा सवारी दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ़दै गएपछि जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले संयुक्त रूपमा मुख्य सड़क मार्गमा सड़क सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम शुरू गरेका हुन्। अभियान अन्तर्गत सड़कमा चल्ने चालक, सहचालक तथा यात्रुहरूलाई सुरक्षित यात्रा, सवारी साधनको गति नियन्त्रण, लेन अनुशासनको पालना र मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने लगायतका अत्यन्तै संवेदनशील विषयमा सचेतना प्रदान गरिएको छ। प्रहरीले दुर्घटना न्यूनीकरणका लागि बिहानको समयमा विशेष निगरानी राख्नुका साथै जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। जिल्लामा सवारी दुर्घटनाको अवस्था कति भयावह छ भन्ने कुरा पछिल्लो 24 घण्टाको तथ्याङ्कले पनि पुष्टि गर्दछ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुका अनुसार जेठ 22 गते बिहान 6 बजेदेखि जेठ 23 गते बिहान 6 बजेसम्मको अवधिमा मात्रै तनहुका विभिन्न स्थानमा 3 सवारी दुर्घटना भए। ती दुर्घटना परि 4 घाइते भएका छन्, जसमध्ये 1 अवस्था गम्भीर, 1 मध्यम र 2 सामान्य घाइते छन्। पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा संघका एसोसिएट सदस्य अञ्जन श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ। अञ्जन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै 60 वार्षिक साधारण सभाबाट अध्यक्षमा बहाली हुनुभएको हो। उहाँ पोखरेली औद्योगिक घरना लक्ष्मी समूह

इतिहासमा पोखराले दोस्रो अध्यक्ष पाउनु गर्वको विषय भएको बताउनुभयो। उहाँले निजी क्षेत्रको मनोबल उकास्न र व्यावसायिक वातावरण निर्माणका लागि अञ्जनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम अध्यक्ष श्रेष्ठले गृह नगरी पोखरामा गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै संशयको चो बाटोमा उभिएको निजी क्षेत्रलाई सम्मानजनक बनाउने अभियानमा मन वचन र कर्मले लाग्ने प्रतिबद्धता जनाउनुभयो। पोखरा उद्योग वाणी संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकीका पर्यटकीय स्थानहरूको परिचय दिने गरी बोर्ड राखेको छ। स्मार्ट डिस्प्ले बोर्डको आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको समुपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले बोर्ड राख्नुभयो। पोखरा उद्योग वाणी संघका अध्यक्ष गोकर्ण कार्की अनुसार नागरिक उड्डयन प्राधिकरण पोखरा संघको समन्वयमा विमानस्थलको आगमन कक्षमा राखिएको सो बोर्डबाट गण्डकीका पर्यटकीय गन्तव्यबारे परिचय दिइनेछ। पोखरा भित्र नै पर्यटकले यहाँका पर्यटकीय गन्तव्यबारे जानकारी पाउन् भन्ने हेतुले सो बोर्ड राखिएको उहाँको भनाइ छ। अध्यक्ष कार्कीले बोर्ड राख्नका निम्ति समन्वय गरेकोमा नागरिक उड्डयन प्राधिकरण पोखराकी निमित्त प्रमुख जसोदा सुवेदी सहितको टीमलाई धन्यवाद दिनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका निम्ति पैरवी तथा रिले अनसन अनि विरोध कार्यक्रमको नेतृत्व गरेको पोखरा उद्यमी संघले पर्यटक राजधानी पोखरा र गण्डकीको प्रवर्धन गर्नकै निम्ति सो बोर्ड राख्ने पहल गरेको संघकी महासचिव शोभा गौतमले बताउनुभयो। बागलुङ नगरपालिका राजस्व सुधार कार्ययोजना निर्माणमा सक्रिय बनेको छ। नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको सहयोगमा नगरपालिकाका जनप्रतिनिधि राजस्व शाखा सहितका कर्मचारी र वडा सचिव बीच अन्तर्क्रिया गरिएको हो। सार्वजनिक वित्त व्यवस्थापन विज्ञ दामोदर गिरीले बागलुङ नगरपालिकाले ठोस योजना बनाएर दृढ इच्छा शक्तिका साथ योजना कार्यान्वयन गर्न सके राजस्व संकलनमा उल्लेखित प्रगति गर्न सक्ने प्रशस्त आधारहरू रहेको उल्लेख गर्दै राजस्व संकलनका कानूनी आधारहरू प्रस्तुत गर्नुभयो। उहाँले विकास र सेवाको सम्बन्ध राजस्वसँग सम्बन्धित रहेको चर्चा गर्दै कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास गर्दै राजस्व संकलन र वितरणको न्यायचित योजना तर्जुमा गरी काम गर्न आग्रह गर्नुभयो। युवाकालमा पछिल्लो समय एउटा पर्यटकीय गन्तव्यमा निकै नै भीड़भाड़ छ। युवा पुस्ताका अधिक पर्यटक रमाइरहेको त्यो प्रडक्ट हो कायकिङ र सर्फिङ। व्यवसायले कायकिङ र सर्फिङका लागि स्ट्याण्ड अप प्याडल बोट सुप प्रयोग गर्छन्। पाहुना तीनै बोटमा रमाउँछन्। तालमा युवा युवतीलाई रमाउने गरी सञ्चालन गरिएको कायकिङ र सर्फिङमा जति भीड़ देखिन्छ त्यति नै जोखिमपूर्ण पनि बन्दै गएको छ। व्यावसायिक दक्षता बिना जथाभावी रूपमा सञ्चालन गरेका ती प्रडक्ट मौसमी चपेटामा पर्दा तालमा दिनौ जसो दुर्घटनामा पर्ने गरेका छन्। सञ्चालनको दक्षता नहुँदा पनि जोखिम बढ़ेको व्यवसायले बताएका छन्। अहिलेसम्मका घटनाबाट मानवीय क्षति नभए पनि जोखिम भने अधिक रहेको पर्यटन व्यवसायको भनाइ छ। सशस्त्र प्रहरीको कालिका गणबाट खटिएको टोलीले शनिबार मात्र फेयतालबाट कायकिङ र सर्फिङमा फँसेका 12 जना पर्यटकलाई उद्धार गर्यो। यस्ता घटना फेयतालमा अहिले दिनौ जसो हुने गरेका छन्। यो सिजनमा मध्याहपछि पोखरामा हावाहुरी चल्ने र त्यसले तालमा छाल उब्जाउँदा तीनै बोट चपेटामा पर्ने गरेका छन्। तालमा जथाभावी सञ्चालन गरेका ती साहसिक पर्यटकीय गतिविधि कारण अहिले तालमा भीड़भाड़ त बढ़ेको छ नै व्यवस्थापन गतिले नहुँदा जोखिम पनि थपिँदै गएको व्यवसायीले बताएका छन्। बेलुकीको शीतल समयमा तालमा पानी माथि तैरिएर रमाउने पाहुना अधिक हुन्छन्। तर पोखरामा दिनौ जसो चल्ने हावाहुरी र वर्षा कारण पानीमाथि तैरिएर रमाउने ती कायकिङ र सर्फिङ बोटका पर्यटक जोखिममा पर्ने गरेको व्यवसायले बताएका छन्। नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य घटेको छ। सुन तोलामा 8,200 र चाँदी 335 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य 3,800 कायम भएको छ। एक तोला चाँदीको मूल्य 4,895 निर्धारण भएको छ। गत शुक्रबार एक तोला सुन 3,09,000 र त्यति नै परिमाणको चाँदी 5,230 कारोबार भएको थियो। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन 4,500 र त्यति नै परिमाणको सेतो धातु 77 अमेरिकी डलरमा कारोबार भइरहेको छ। इरानको परराष्ट्र मन्त्रालयले अमेरिकामाथि युद्ध विराम उल्लंघन गरेको आरोप लगाएको छ। मन्त्रालयले अमेरिकाले तनाव कम गर्नुको सट्टा आफ्नो सैन्य कार्यवाही मार्फत सम्पूर्ण क्षेत्रको सुरक्षालाई थप जोखिममा पारिरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत जारी गरेको विज्ञप्तीमा अमेरिकाले सिरिक क्षेत्र र केस टापुमा रहेका इरानका तटीय राडर तथा निगरानी केन्द्रहरूमा आक्रमण गरेको भन्दै यसलाई युद्ध विरामको स्पष्ट उल्लंघन भनेको छ। विज्ञप्तिमा भनेको छ यो आक्रमण अप्रेल 8 भएको युद्ध विरामको स्पष्ट उल्लंघन हो। साथै इरान इस्लामिक गणतन्त्रको राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता विरूद्ध गरिएको सैन्य आक्रमण पनि हो।
नेपाली एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङसँग खेल्ने भएको छ।

0: आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 विकेट गुमाएर भेटायो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेट हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भयो। अब मलेसिया र ओमानले भोलि तेस्रो स्थानको लागि खेल्नेछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। कालापानी लिपुलेकमा नेपालको अडान सधैँ रहेको परराष्ट्रमन्त्री खनालको प्रस्तुति। काशीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कारागार चलन भएका महेन्द्र भनिने शिवबहादुर गुरूङ धरोटीमा रिहा। आइतबारको सार्वजनिक विदा हटाइने दावीहरू निराधार रहेको सरकारको प्रष्टीकरण। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतिमा बास्तोला निर्वाचित। पोखरा बस पार्क स्थित सहारा विद्यालय र सुकुम्बासी बस्तीलाई नयाँ आवासमा सारिने। गण्डकीका पर्यटकीय गन्तव्यबारे जानकारी दिन पोखरा उद्योग वाणी संघद्वारा विमानस्थलमा डिस्प्ले बोर्ड र एसियाली खेलकुद छनौट। क्रिकेटमा उपाधिको लागि नेपालले हङकङसँग खेल्ने। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 065-414-378, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: हजुर, दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
2: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
6: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 065-595-511।
7: ओइ वर्षा, यी त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
9: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।

0: मिटर राजकुमारी अधिकारी फोन 0625707044
1: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
4: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9562928938 र 9908822938।
6: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
7: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
6: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
6: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
7: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
8: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा,
7: मोबाइल 9856055770।
9: ए, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: आज पनि खाना कहाँ छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
7: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ कि क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235-57763।

0: ये सब तेरी का उल्टा निकाल लिया।
1: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई स्याङ्जा।
2: यामाहा बेस्ट एक्सचेन्ज अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा नो ग्यारेन्टर अर नो होम भिजिट अर नो इन्कम स्टेटमेन्ट यही जेठ 22 गतेदेखि 28 गतेसम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
3: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6,000 क्यास डिस्काउन्ट फास्ट एन्ड बेस्ट फाइनेन्सको व्यवस्था हेलमेट फ्री पुरानो बाइक लिएर आउँदा अनिवार्य बिल बुक लिएर आउनुहोला। सम्पर्क सुन्दर अटो सोले गौडा यामाहा शोरूम फोन 0564142021 मोबाइल 9856035921 र 9800984290।
4: यस यामाहा।

0: सच्ने होला, के सधैँ एक्लै आइराखेको? कहिले काहीँ त बुढीलाई पनि ल्याउँदा हुन्छ नि, हाम्रो टिकट त बिक्री हुन्थ्यो।
1: बुढी त अब तिमी बन्दे त हो नि, आफ्नो बुढी ल्याउनु त हुन पनि पर्यो नि।
2: तिमी मुखमा ज्याए चाहिँ नबोल त।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम स्टेशनहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नमस्कार। सैनिक गतिविधि प्राविधिक सेनानी विनोद अधिकारीबाट सुन्नुहोस्। पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा जेठ 18 गते विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाइएको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेलको प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो। कार्यक्रममा प्रधान सेनापतिले अमर शान्ति सैनिक स्मारकमा माल्यार्पण तथा झण्डोत्तोलन गर्नुभई विश्व शान्ति स्थापना कार्यका दौरान वीरगति प्राप्त गर्नुभएका वीर सैनिकहरूप्रति श्रद्धा सुमन अर्पण गर्नुभयो। साथै उहाँले शान्ति स्थापनार्थ मिनुस्का मिशन कारमा तैनात रिपुमर्दनगण शान्ति सेना सातौं डफामा कार्यरत रहँदा 2082 साउन 7 गते वीरगति प्राप्त गर्नुभएका अमलदार स्वर्गीय सूरज लामिछाने र मुनुस्को मिशन कंगोमा तैनात नरसिंह दल गण शान्ति सेना 29 डफामा कार्यरत रहँदा 2080 असोज 26 गते वीरगति प्राप्त गर्नुभएका प्युठ स्वर्गीय भूपजीत राईको परिवारलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गर्नुभयो। साथै वीरगति प्राप्त सैनिकका परिवारलाई संयुक्त राष्ट्रसंघद्वारा प्रदान गरिएको प्रतिष्ठित ड्याग ह्याम्बरसोल्ड पदक समेत प्रदान गरिएको थियो। यसैगरी प्रधान सेनापतिले शान्ति स्थापनाका दौरान उत्कृष्ट कार्य गर्नुभएका 5 सैनिकलाई कदरपत्र प्रदान गर्नुभयो। विश्वका विभिन्न द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ कार्य गरिसकेका र हाल तैनात शान्ति सैनिकको योगदानको सम्मानमा हरेक वर्ष मे 29 अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल धेरै शान्ति सैनिक खटाउने राष्ट्रहरूमा पर्दछ। संयुक्त राष्ट्रसंघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4179 शान्ति सैनिकहरू कार्यरत छन्। विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 सैनिकले वीरगति प्राप्त गरेका छन् भने 77 सैनिक घाइते भएका छन्। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर श्री बुद्धिसागर पौडेलबीच जंगी अड्डामा जेठ 8 गते छलफल भएको छ। सो दौरान महानिर्देशक डाक्टर श्री पौडेलले नेपाली सेनाले प्रकृति संरक्षण सुरक्षामा पुर्याएको योगदानको कदर स्वरूप प्रधान सेनापति महारथी श्री सिगदेललाई कदरपत्र प्रदान गर्नुभयो। सोही अवसरमा उहाँहरूबीच निकुञ्ज र आरक्षमा पुराना तथा जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारहरूको निर्माणमा आवश्यक पहल, कम्युनिकेशन टावर तथा कम्ब्याट कम्युनिकेशनका उपकरणहरूको खरिदका लागि बजेटको व्यवस्थापन सम्बन्धमा आवश्यक छलफल भएको थियो। यस्तै प्रकृति संरक्षणमा परिचालन भएका सकल दर्जालाई विभिन्न अन्तर्राष्ट्रिय सेमिनार तालिम तथा अवलोकन गराउन आवश्यक पहल, जंगली जनावरहरूबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि अप्नाउनु पर्ने विधि सम्बन्धी छलफल भएको थियो। गोरखबहादुर गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत मकवानपुर जिल्ला मकवानपुर गढ़ी गाउँपालिका 2 ढुङ्गे गढ़ीमा 5000 लिटर क्षमताको पानी ट्याङ्की सहितको ढुङ्गे धारा निर्माण गरेको छ। नवनिर्मित पानी ट्याङ्की तथा ढुङ्गे धारा मध्ये प्रतानापति उपरथी श्री विष्णु कुमार खड्काले जेठ 18 गते मकवानपुर गढ़ी गाउँपालिकाका अध्यक्ष श्री दोर्जे लामा सङ्तानलाई हस्तान्तरण गर्नुभएको छ। रोल्पा जिल्लामा तैनात सूर्यदल गणले गण हाताभित्र श्री 5 बडमहाराजा धीराज पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक निर्माण गरेको छ। नवनिर्मित शालिक मध्यपश्चिम प्रतानापति उपरथी श्री हिक्मत बहादुर विष्टले जेठ 20 गते गणको 181 वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका बीच अनावरण गर्नुभएको हो। सो अवसरमा उक्त शालिकमा सलामी समेत अर्पण गरिएको थियो। ज्वालादल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत दाङ जिल्ला दंशीशरण गाउँपालिका 6 बागारमा भुइँथान निर्माण गरेको छ। थारू समुदायको संस्कार संस्कृति तथा परम्परालाई संरक्षण गर्ने उद्देश्यले उक्त भुयारथान निर्माण गरिएको हो। नवनिर्मित भुयारथानको मध्यपश्चिम प्रतनापति उपरथी श्री हिक्मत बहादुर विष्टले एक कार्यक्रमका बीच जेठ 22 गते उद्घाटन गर्नुभई स्थानीयलाई हस्तान्तरण गर्नुभयो। सोक्रममा उहाँले सांस्कृतिक आस्थाको धरोहर तथा परम्पराको धार्मिक स्थलका रूपमा रहेको भुयारथान निर्माणले थारू समुदायको धार्मिक परम्पराको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। भैरवगणले शीघ्र प्रभाव आयोजना अन्तर्गत दार्जीलिङ जिल्ला थाक्रे गाउँपालिका 8 स्थित जनता आधारभूत विद्यालय भवनको 7 कोठामा फल्स सिलिङ निर्माण गरेको छ। निर्माण सम्पन्न भए पश्चात नम्बर 6 वाहिनीपति सहकर्थी श्री उज्जवल राणाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशव प्रसाद प्याकुरेललाई जेठ 20 गते हस्तान्तरण गर्नुभएको हो। सैनिक गतिविधिमा अब खेल समाचार। पूर्वी पिर्तना हेडक्वार्टरमा वैशाख 13 गतेदेखि पिर्तनापति ट्रफी 2083 शुरू भएको छ। उक्त प्रतियोगिताको पिर्तनापति उपरथी श्री गौरव कुमार केसीले शुभारम्भ गर्नुभएको हो। यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पिर्तनामा जेठ 20 गतेबाट पिर्तनापति ट्रफी 2083 शुरू भएको छ। पिर्तनापति उपरथी श्री दिपेश जङ शाहले शुभारम्भ गर्नुभएको उक्त प्रतियोगिता जेठ 29 गतेसम्म सञ्चालन हुनेछ। उपत्यका पिर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको पिर्तनापति ट्रफी 2083 जेठ 19 गते सम्पन्न भएको छ। पिर्तनापति उपरथी श्री रविन्द्र खत्रीले उक्त प्रतियोगिता समापन गर्नुभई सर्वोत्कृष्ट भएको नम्बर 1 वाहिनी अड्डालाई ट्रफी प्रदान गर्नुभएको छ। बुटबल स्थित मध्यपश्चिम पिर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको पिर्तनापति ट्रफी 2083 जेठ 18 गते सम्पन्न भएको छ। उक्त प्रतियोगिताको पिर्तनापति उपरथी श्री हिक्मत बहादुर विष्टले समापन गर्नुभएको हो। प्रतियोगितामा नम्बर 19 वाहिनीले पिर्तनापति ट्रफीको उपाधि जितेको छ। यस वर्ष पिर्तनापति ट्रफी प्रतियोगितामा फुटबल भलिबल बास्केटबल तेक्वान्दो जुडो बक्सिङ एथलेटिक्स र पौडी गरी 8 विधाका खेलहरू समावेश रहेका छन्। नेपाल फेन्सिङ संघले जेठ 16 र 17 गते ललितपुरमा सञ्चालन गरेको 7 राष्ट्रिय फेन्सिङ प्रतियोगितामा 2 स्वर्ण 2 रजत र 2 काँस्य गरी 6 पदक सहित त्रिभुवन आर्मी क्लबको टीम द्वितीय भएको छ। प्रतियोगिता अन्तर्गत पुरूष फोयल टीमतर्फ युद्धभैरव गणका सेनानी श्री अनुप भण्डारी राजदल गणका प्युट नरेन्द्र सिंह धामी नन्दबक्स गणका प्युट वीर सिंह शाही र राष्ट्रिय सेवादलका बन्दोबस्ती कार्य सिपाही भुवन मल्लिकको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै पुरूष इपी टीमतर्फ दुर्गाबक्स गणका अमलदार मीन बहादुर कार्की महावीर गण रेन्जरका प्युट सूरज सिंह नम्बर 2 राजदल गणका प्युट हर्क बहादुर खड्का र अर्जुनबाण गणका प्युट पूर्णराज गिरीको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै महिला इपी टीमतर्फ गोरखकाली गुल्मकी अमलदार इन्दिरा पौडेल सैनिक प्रहरी गणकी सिपाही पवित्रा खड्का र नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालको टीमले रजत पदक जितेको छ। फोयल एकलतर्फ रणशेर गणकी प्युट मनिषा श्रेष्ठले रजत र राष्ट्रिय सेवादलकी बन्दोबस्ती कार्य सिपाही भुवन मालिकले काँस्य पदक जित्नुभयो भने इपी एकलतर्फ नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमारले काँस्य पदक जित्नुभयो। सप्तरी जिल्लाको राजविराजमा जेठ 11 गतेदेखि 13 गतेसम्म सञ्चालन भएको युथ जुनियर तथा सिनियर राष्ट्रिय खुल्ला भारोत्तोलन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाड़ीले 3 स्वर्ण 7 रजत र 3 काँस्य गरी 13 पदक जितेका छन्। नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघ सप्तरीले आयोजना गरेको उक्त प्रतियोगितामा 58 केजी तौल समूहमा नयाँ सबुज गणकी प्युट प्रभाथारू र 69 केजी तौल समूहमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी अमलदार कमला श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको छ। क्लीन एण्ड जर्क तर्फ प्युट प्रभाथारूले 75 केजीको कीर्तिमानी तोड्दै 76 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो भने स्न्याच विधातर्फ अमलदार कमला श्रेष्ठले 68 केजीको कीर्तिमान तोड्दै 69 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
4: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
4: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
4: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
4: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
4: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
4: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
4: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
4: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री।
5: संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त नेपाली सेनाले राष्ट्रिय आवश्यकता अनुसार विभिन्न क्षेत्रमा योगदान दिँदै आइरहेको छ, जसमध्ये शिक्षा र स्वास्थ्य क्षेत्र पनि एक हो। स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न र नेपालमै अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा प्रदान गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान क्रियाशील छ। यस संस्थानले हालै स्थापनाको 15 वार्षिकोत्सव समेत मनाएको छ। यसै सन्दर्भमा आजको कार्यक्रममा हामी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक जमादार सरिना सापकोटा
6: र म प्राविधिक सुबेदार सुदीप ढकाल। चिकित्सा शिक्षा मुख्यतया मानिसको स्वास्थ्यसँग सम्बन्धित विषय हो। यसका लागि ठूलो पूर्वाधार, अत्याधुनिक प्रविधि र सबल व्यवस्थापन आधारभूत शर्त बन्ने गर्दछ। यिनै शर्त पूरा गरेको नेपाली सेनाको उत्कृष्ट चिकित्सा शिक्षा संस्थानले पुर्याएको योगदान बारे विद्यार्थीको अनुभव।
7: मेरो नाम अनिश चौलाङ है। हालै म नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालयमा MBBSमा फोर्थ इयर अध्ययनरत विद्यार्थी। यो संस्थाको विशेषता भनेको डिसिप्लिन एउटा मुख्य विशेषता म मान्छु। डिसिप्लिन साथसाथै एकाडेमिक्स पनि एकदम राम्रो र अल्टिमेटली लाइफमा सक्सेस हुनु छ भने फर्स्ट र फरमोस्ट कुरा नै डिसिप्लिन हो। र अब एकाडेमिक्स त सबैको स्ट्रङ नै हुन्छ र डिसिप्लिन साथ एकाडेमिक्स पनि स्ट्रङ हुने भएको कारणले चाहिँ मैले यो संस्था रोजेको हुँ।
5: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित गैर नाफामूलक संस्थान हो। 2067 सालमा स्थापना भएको यस संस्थानले यही जेठ 11 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा 15 वार्षिकोत्सव मनाएको छ। सो अवसरमा संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरूबारे चर्चा गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल:
8: विगत 15 वर्षदेखि राष्ट्रको स्वास्थ्य सेवाको लागि आवश्यक विषय विज्ञ चिकित्सा जनशक्ति तयार गर्न यस संस्थानले पुर्याएको योगदान प्रशंसनीय रहेको छ। दक्ष तथा गुणस्तरीय मात्र नभई एक कर्तव्यनिष्ठ, अनुशासित र नैतिकवान स्वास्थ्य जनशक्ति उत्पादन गरी नेपाली सेनाका सकल दर्जा तथा तिनका आश्रित परिवारजनहरूलाई सेवा प्रदान गर्ने तथा राष्ट्रको गुणात्मक स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सहित स्थापित यस संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरू साँच्चै नै उत्कृष्ट र प्रशंसनीय छन्। यी उपलब्धिहरूलाई संस्थागत गर्दै समयानुकूल यस संस्थानलाई स्वास्थ्य शिक्षामा उत्कृष्ट शिक्षा संस्थाका रूपमा थप विकास गर्दै लैजानको निमित्त सम्पूर्ण संस्थान परिवारलाई अनुरोध गर्दछु।
6: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य शिक्षाको क्षेत्रमा उत्कृष्ट संस्थाको रूपमा आफूलाई स्थापित गरेको छ। यहाँका विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजा यसैको प्रमाण हुन्। उत्कृष्ट विद्यार्थीहरूलाई संस्थानले हरेक वर्ष विभिन्न पुरस्कार समेत प्रदान गर्दै आइरहेको छ। यस वर्ष पनि प्रधान सेनापतिले विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुभएको छ।
9: यस वर्ष प्रधान सेनापति प्रशंसा निशान चीफ अफ दि आर्मी स्टाफ बेस्ट ग्रेजुएट अफ दि इयर अवार्ड, एनएआईएचएस ट्रफी, बेस्ट ग्रेजुएट अफ दि इयर अवार्ड, स्वर्गीय प्राध्यापक डाक्टर राजेन्द्र प्रसाद उपाध्यायको स्मृतिमा मेमोरियल गोल्ड मेडल, प्रमुख सेनानी शशिकला राज भण्डारी मेमोरियल गोल्ड मेडल, महारथी छत्रमान सिंह गुरूङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्सेज गोल्ड मेडल तथा प्रशंसक पत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो। यस्ता पुरस्कारले विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्ने विद्यार्थीहरूको भनाइ छ।
10: मेरो नाम चाहिँ सरिता सुवेदी, एनएसएचएस कलेजको चाहिँ फिफ्थ ब्याचको स्टुडेन्ट, सीएमएलटीको। अहिले चाहिँ म प्रहरी सहायक निरीक्षकको रूपमा नेपाल प्रहरी अस्पतालमा कार्यरत छु। मैले यो बेस्ट स्टुडेन्ट अवार्ड एनएसएचएसमा पाँचवटा फ्याकल्टी छ, त्यो मध्येको चाहिँ सीएमएलटीबाट पाएको। मलाई एकदमै खुसी लागिरहेको छ। हाम्रो यो कलेज अरूको लागि पनि एउटा ड्रिम कलेज हो। मलाई चाहिँ यहाँ आउनुभन्दा अगाडि यो कलेज यस्तो थियो यस्तो छ भन्ने चाहिँ थाहा थिएन। यहाँ आइसकेपछि एकदमै राम्रो लाग्यो। एकदमै यहाँको ओपन स्पेस अनि पढाउने टेक्निक, सपोर्टिभ टिचरहरू, एकदमै हेल्पफुल इन्भाइरोमेन्ट, त्यसले गर्दाखेरि चाहिँ पढ्नको लागि इन्भाइरोमेन्ट सहज भयो। आफ्नो टाइम गोल्डेन पिरियड भन्छु त्यो टाइमलाई चाहिँ एकदमै सदुपयोग गर्नुहोस्, राम्रोसँग पढ्नुहोस्, अनि टाइम चाहिँ फेरि फर्केर आउँदैन रिग्रेट हुने, मैले पढिनँ यस्तो भयो भनेर रिग्रेट हुने चाहिँ कुनै पनि काम नगर्नुहोस् भन्छु म चाहिँ। राम्रोसँग पढ्नु भयो भने फ्युचर राम्रो भइहाल्छ।
11: आशिका सुवेदी, म चाहिँ पीसीएल इन फिजियोथेरापीको फिफ्थ ब्याच, म चाहिँ बेस्ट ग्रेजुएट अफ द इयर 2024 को पुरस्कृत भए। पहिला सुरु त मलाई एकदमै प्राउड फिल भएको छ, मैले मेरो सबै ब्याचलाई नै रिप्रेजेन्ट गर्न पाएँ। मेरो साथीहरू जो जसले मलाई हेल्प गर्नुभएको थियो इच एन्ड एभ्री फेजमा, मलाई पढाइमा होस् या मलाई अरू कुनै फेजमा, सबैमा हेल्प गर्नुभएको थियो। यो प्राइज चाहिँ खासमा मेरो लागि मात्र होइन, मेरो सबै साथीहरूको लागि नै हो। यो डिफ्रेन्ट डिफ्रेन्ट इयरमा डिफ्रेन्ट डिफ्रेन्ट टिचर्सहरू हुनुहुन्थ्यो, मलाई टिचरहरूले एकदमै हेल्प गर्नुभयो।
12: समृति श्रेष्ठ हो, म अहिले नेपाली आर्मी इन्स्टिट्युट अफ हेल्थ साइन्सेसमा फोर्थ इयरमा इलेभेन्थ ब्याचमा अध्ययनरत छात्र हो। जेनरल छत्रमान सिंह गुरुङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्स 2024 अवार्डबाट सम्मानित भएको, एकदमै खुसी लागिरहेको छ, गर्वाङ्गित महसुस भइरहेको छ। म के भन्न चाहन्छु भन्दाखेरि कन्सटेन्टली मेहनत गरिराख्यो भने चाहिँ राम्रो फल प्राप्त हुन्छ। धेरै धेरै धन्यवाद, यहाँ पढ्न पाउनु नै एउटा गर्वाङ्गित कुरा हो, साथै यस अवार्डबाट सम्मानित हुन पाउनु झनै ठुलो गर्वको विषय हो मेरो लागि।
6: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य सेवासँगै राष्ट्रका लागि गुणात्मक जनशक्ति उत्पादन गर्न उल्लेख्य योगदान दिएको छ। यस संस्थान अन्तर्गतबाट चिकित्सा, नर्सिङ र मेडिकल पोलिटेक्निक संकायमा अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षामा 100% उत्तीर्ण हुँदै आइरहेका छन्। यो सफलताले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको शैक्षिक गुणस्तरलाई दर्शाउँछ। संस्थान अन्तर्गत चिकित्सा शास्त्र महाविद्यालयकी प्राचार्य प्राविधिक सहायकी प्राध्यापक डाक्टर श्री रत्न अधिकारी,
13: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान आज राष्ट्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान हासिल मात्र गर्न सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भइसकेको छ। यस संस्थान अन्तर्गतका महाविद्यालयहरूले हरेक परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्नुका साथै अनुशासित र सुरक्षित वातावरणमा आफ्ना विद्यार्थीहरूलाई पठन पाठन गराउँदै विद्यार्थीहरूका बहुआयामिक व्यक्तित्व विकास गर्न सफल हुँदै आइरहेको छ। ग्राउन्ड जीरोबाट प्रारम्भ भई आज एक प्रतिष्ठित तथा अव्वल पोस्ट ग्रेजुएट मेडिकल इन्स्टिट्यूशन एवं रिसर्च सेन्टरका रूपमा रूपान्तरण हुन सफल भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं।
0: गुणस्तरीय र सहुलियतपूर्ण शिक्षा यस संस्थानको विशेषता हुन्। सैनिक कल्याणकारी कोषबाट सञ्चालित भए पनि यहाँ सैनिक र गैर सैनिकका सन्ततिले सहुलियत दरमा गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन्। यसै क्रममा
5: वीरगति प्राप्त, शारीरिक अशक्त भएका सैनिकका सन्तति, बहालवाला तथा अवकाश प्राप्त सैनिकका जेहेन्दार सन्ततिहरूका लागि विशेष आरक्षण र छात्रवृत्तिको व्यवस्था गरिनु संस्थानको थप उपलब्धि बनेको छ। यसले गर्दा आर्थिक रूपमा कमजोर तर क्षमतावान विद्यार्थीहरूले अध्ययन गरी स्वास्थ्य सम्बन्धी विभिन्न क्षेत्रमा सेवा गर्ने मौका पाएका छन्। संस्थानमा विद्यार्थी भर्ना प्रक्रिया कस्तो रहेको छ त? संस्थानको कल्याणकारी शाखामा कार्यरत श्री लवधोज कार्की:
14: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा स्नातक तहमा कुल प्राप्त कोटाहरूमध्ये 49% कोटा सैनिक बालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिको लागि आरक्षित गरिएको छ। सो आरक्षित गरिएका कोटाहरूको भर्ना प्रक्रिया भने चिकित्सा शिक्षा आयोगले नै सञ्चालन गर्छ। चिकित्सा शिक्षा आयोगले उनीहरूलाई प्राप्त मर्यादा क्रमको आधारमा आरक्षित कोटामा भर्ना गर्ने म्याचिङ प्रक्रियामा समावेश गराई भर्नाको लिस्ट पब्लिस गर्छ। त्यो लिस्ट अनुसार नै विद्यार्थीहरू भर्ना भएर हाम्रो संस्थानमा अध्ययनको लागि आउँछन्। कुल प्राप्त मध्ये 49% कोटा सैनिकको लागि आरक्षित भए जस्तै 51% कोटा चाहिँ गैर सैनिक विद्यार्थीहरूको लागि हुन्छ। गैर सैनिक विद्यार्थीहरूको छनौट र भर्ना प्रक्रिया सबै चिकित्सा शिक्षा आयोगबाट नै सञ्चालन हुन्छ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने प्रवेश परीक्षा पश्चात उक्त परीक्षाको आधारमा विद्यार्थीहरूको छनौट प्रक्रिया हुन्छ र छनौट भएका विद्यार्थीहरू आयोगले भर्ना सूची प्रकाशन भए पश्चात सम्बन्धित विश्वविद्यालय जस्तै त्रिभुवन विश्वविद्यालयबाट भर्ना भए हाम्रो संस्थानमा चाहिँ अध्ययनको लागि आउँछन्। त्यसरी गैर सैनिक तर्फको विद्यार्थीहरूमा स्नातक तहमा जम्मा 51% विद्यार्थीहरूलाई 100% माने त्यसको 75% चाहिँ नेपाल सरकारको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू छनौट भई उनीहरू अध्ययनको लागि यस संस्थानमा आउँछन्।
6: हाल संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रमहरू एमबीबीएस, बीपीएच, बीएससी, एमएलटी, बीएससी नर्सिङ र बीएनएसमा 1215 जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने यस संस्थानबाट 1592 जना विद्यार्थी दीक्षित भइसकेका छन्। जसमध्ये भूतपूर्व तथा बहालवालाका सन्तति तर्फ स्नातक तहमा 500 जना छन् भने एमबीबीएस तर्फ 354 जना, नर्सिङ तर्फ 227 जना र अलाइड हेल्थ साइन्स तर्फ 8 जना गरी 589 जना रहेका छन्।
5: त्यसै गरी स्नातकोत्तर तह अन्तर्गत एमडीएमएस र एमएनमा गरी 265 जना विद्यार्थी अध्ययनरत रहेका छन्। यस संस्थानबाट हालसम्म 197 जना विद्यार्थीले स्नातक कोत्तर तह उत्तीर्ण गरी विभिन्न विषयमा विशेषज्ञता हासिल गरिसकेका छन्। शिक्षासँगै अनुशासन, समय व्यवस्थापन र अतिरिक्त क्रियाकलाप नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई चिनाउने आधार बनेका छन्। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका निर्देशक सहायक रथी श्री पुरुषोत्तम खड्का:
15: यहाँको जहाँसम्म व्यवस्थापकीय पक्ष छ, अन्य कलेजहरू मेडिकल कलेज, नर्सिङ कलेजहरू भन्दा हाम्रो चाहिँ त्यो अनुशासनमा अलिकति स्ट्रिक्ट नै हुन्छ। हामी बिहानदेखि बेलुकासम्मको प्रोग्रामहरू सेड्युल अनुसार चल्छ, त्यसको सुपरभिजन हामी गर्छौँ। क्लासहरू टाइममा चल्ने, ब्रेकफास्ट टाइममा खाने, लन्च टाइममा, डिनर टाइममा, क्लिनिकल हस्पिटल जाने कुराहरू, टाइममा बस पठाउन ल्याउनेदेखि लिइकन एक्स्ट्रा एक्टिभिटिजहरू पनि त्यो एक्सपोजर पनि हामी राम्रो गराउँछौँ। त्यो भएको कारणले गर्दा पनि एडमिनिस्ट्रेसनको पार्टले गर्दा पनि स्टुडेन्टहरू अलि बढी पढाइमा पनि फोकस गरेका छन्, रिजल्ट पनि राम्रो छ र हाम्रो सरकारी अन्य अस्पतालहरू, अन्य ट्रेनिङ इन्स्टिट्युसनहरू, कलेजहरूमा पनि यहाँको स्टुडेन्टहरू धेरैले नोकरी पाएको अथवा सेलेबल भएको र विदेशमा पनि राम्रो काम गरेको चाहिँ देखिएको छ।
6: यस संस्थानले आफ्नो शैक्षिक दायरालाई समयानुकूल विस्तार गर्दै लैजाने योजना बनाएको छ। त्रिवी चिकित्सा अध्ययन संस्थानको नीतिभित्र रहेर गुणस्तरीय जनशक्ति उत्पादन र अनुसन्धानमा रहेको यस संस्थानले आगामी दिनमा डीएम र एमसीएस तहका 3 विशिष्ट विधामा पठन पाठन शुरू गर्ने लक्ष्य लिएको छ। संस्थानमा डीएम कार्डियोलोजी, डीएम क्रिटिकल केयर र एमसीएस युरोलोजी विषयमा विद्यावारिधि तहको अध्यापन शुरू हुने भएकाले समग्र राष्ट्रको चिकित्सा क्षेत्रमा ठूलो गुणात्मक फड्को मार्ने विश्वास गरिएको छ।
5: हाल संस्थानमा 38 जना प्राध्यापक, 68 जना सह प्राध्यापक र 142 जना उप प्राध्यापक कार्यरत हुनुहुन्छ। पर्याप्त

0: त्यो यो इन्भाइरोमेन्टमा चाहिँ मन पनि भएकोले अनि यही कलेजलाई चाहिँ रोजेको मैले. संस्थानले जुन यो सपोर्टहरू जुन गर्दैछ त्यसलाई अझै राम्रो गर्दै जाओस्, जुन इन्भाइरोमेन्ट छ त्यसलाई अझै राम्रो गर्दै जाओस् र यसरी नै विद्यार्थीहरूलाई मनोबल बढाउँदै जानु भन्ने चाहिँ चाहन्छु.
1: विक्रम सम्बत 2082 नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा यस संस्थानका एमबीबीएस तहका 96% विद्यार्थी उत्तीर्ण भएका छन् भने नर्सिङ र प्यारामेडिकल तर्फ 7% विद्यार्थीहरू उत्तीर्ण भएको तथ्याङ्क छ. स्थापनाको छोटो अवधिमै यो स्तरको प्राज्ञिक उचाइ र उत्कृष्ट अनुसन्धानको संस्कृति विकास हुनु आफैमा उदाहरणीय सफलता बनेको छ. त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर श्री मोहनराज शर्माले वर्षौंदेखि संस्थाले शैक्षिक उत्कृष्टता, अनुशासन, व्यावसायिकता र देशप्रतिको सेवाभाव र आफ्नो प्रतिबद्धता मार्फत सम्मान प्राप्त गरिरहेको र वर्तमान नेतृत्व, प्राध्यापक वर्ग, स्वास्थ्य कर्मीहरू, कर्मचारीहरू र विद्यार्थीहरूको निस्वार्थ प्रयासको कदर गर्नुभयो.
2: सैनिक व्यवस्थापनमा सञ्चालित भएकाले यस संस्थान अनुशासित, मर्यादित र शान्त छ. विद्यार्थीले प्राध्यापक तथा अनुभवी वरिष्ठ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा वीरेन्द्र अस्पताल मार्फत प्रत्यक्ष रूपमा विभिन्न रोगका बिरामीहरूको परीक्षण, शल्यक्रिया र आपतकालीन सेवाको अनुभव बटुल्ने अवसर पाएका छन्। साधन स्रोत सम्पन्न अस्पतालमा रही व्यवहारिक ज्ञान हासिल गर्न सकिने भएकोले विद्यार्थीहरूलाई थप सजिलो भएको डाक्टर अमृत बस्यालको भनाइ छ.
3: आठौं ब्याचबाट चाहिँ एमबीबीएस उत्तीर्ण गरी हालैले मनमोहन मेमोरियल स्वयम्भूमा चाहिँ आईसीयूमा चाहिँ मेडिकल अफिसरको रूपमा कार्यरत छ. जस्तै म इन्टरभ्यूहरूमा जाँदा पनि आर्मीको प्रडक्ट भनेपछि उहाँहरू खुसी हुन्छ, उनलाई विश्वास छ तपाईँ प्रति भन्नुहुन्छ. त्यसले चाहिँ के गर्दा देखाउँछ त भन्दाखेरि चाहिँ आर्मी परिवारले दिएको जुन एउटा डिसिप्लिन छ र जुन एउटा हामीलाई दिएको पठन पाठनको शैली छ त्यसप्रति
1: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले शैक्षिक सँगै अनुसन्धान पक्षलाई समेत जोड़ दिँदै आइरहेको छ. शैक्षिक कार्यक्रमहरूलाई व्यवहारिक, समुदायमुखी तथा परिणाममुखी बनाउन संस्थानले पाठ्यक्रम अनुसार प्राज्ञिक तथा समुदायमा आधारित स्थलगत अध्ययनलाई पनि प्रोत्साहन दिने गरेको छ. गत वर्ष संकायका सदस्य तथा स्नातक एवं स्नातकोत्तर तहका विद्यार्थीबाट 292 अनुसन्धान प्रस्ताव भएकोमा 215 प्रस्ताव स्वीकृत हुनु यसको पछिल्लो ज्वलन्त उदाहरण हो. स्वास्थ्य क्षेत्रमा गरिने शोधपत्रले उपचार क्षेत्र थप मजबूत बन्ने नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालय फार्माकोलोजी विभागका विभागीय प्रमुख सम्बोध आचार्य बताउनुहुन्छ.
4: शोधपत्रको उद्देश्य हाम्रो उपचारलाई अझै राम्रो बनाउनु अथवा चाहिँ हाम्रो कुन कुन समस्याहरू विशेष महत्वपूर्ण छन् भनेर पत्ता लगाउनु जस्ता कार्यको लागि स्वास्थ्यमा शोध अनुसन्धान गरिन्छ. एमबीएमएसको जुन विद्यार्थीहरूलाई हामीले शोधपत्र गराउँछौँ अनि त्यसपछि उनीहरूको परीक्षा पनि हुन्छ, त्यो उनीहरूको कोर्सको नै एउटा महत्वपूर्ण भाग हो. शोधपत्र लेख्नु पनि उनीहरूको लागि अनिवार्य हुन्छ. जुन एमबी र एमएस प्रोग्राम त्यसभन्दा माथिको एमडीएम एमसीएच प्रोग्राम अन्तर्गत शोधपत्र लेख्नु अनिवार्य हुन्छ र शोधपत्र लेखिसकेपछि मात्रै उनीहरू अनुमति प्राप्त भएपछि शोधपत्र जाँचेर त्यो शोधपत्र योग्य भएपछि मात्रै परीक्षामा पानेल हुन पाउँछन्.
2: यसरी संस्थानले हासिल गरेका उपलब्धिहरू उत्कृष्ट र प्रशंसनीय छन्. स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न विधामा संस्थानबाट उत्पादित डाक्टर, नर्स तथा प्यारामेडिक्स लगायतका जनशक्तिले सरकारी तथा निजी क्षेत्रका अस्पतालहरूमा आबद्ध भई राष्ट्रकै लागि योगदान दिइरहेका छन्। यो उपलब्धिले संस्थानलाई अझ उत्कृष्ट बन्न प्रेरित गरिरहेको छ। यस संस्थानलाई थप उचाइमा पुर्याउन संस्थानले के कस्तो पहल कदमी चालेको छ त? नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक, प्राविधिक उपरथी प्राध्यापक डाक्टर श्री देवेन्द्र बहादुर खत्री, अवकाश प्राप्त.
5: आगामी शैक्षिक वर्षदेखि ब्याचलर इन फिजियोथेरापी तथा ब्याचलर इन फार्मेसी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आवश्यक गृह कार्य समेत समाप्त गरी पत्राचार भइसकेको छ. यसै गरी थप ब्याचलर्स कार्यक्रमहरू ब्याचलर इन डेन्टल सर्जरी, ब्याचलर इन अप्टोमेट्री तथा थप मास्टर्स कार्यक्रमहरू एमडी इमर्जेन्सी मेडिसिन, एमएससी मेडिकल ल्याब टेक्नोलोजी बायोकेमिस्ट्री, एमएससी एमएलटी माइक्रोबायोलोजी तथा फेलोशिप इन अन्को इमेजिङ लगायतका कार्यक्रमहरू सञ्चालन गर्न, यसका अतिरिक्त थप स्नातकोत्तर तथा डीएमएमसीएच का कार्यक्रमहरू सञ्चालन गरी संस्थानको शैक्षिक दायरा क्रमशः विस्तार गर्ने योजना रहेको छ. स्नातक तथा थप शैक्षिक कार्यक्रमहरू सञ्चालनको लागि नयाँ एकाडेमिक ब्लक निर्माण कार्य प्रगतिमा रहेको छ.
1: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले स्थापनाको 15 वर्षमै हासिल गरेको सफलता नेपालको स्वास्थ्य क्षेत्रकै बलियो आधार बनेको छ। अब यो संस्थान विश्व स्तरकै एउटा सेन्टर अफ एक्सिलेन्स बन्ने दिशा

0: अघि बढ़ेको छ। नवीनतम प्रविधि र उपचार पद्धति, अनुसन्धान र विशिष्टीकृत सेवा लक्षित यस संस्थान अझै सफल बनोस्। शुभकामना।
1: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक सुवेदार प्रकृति बस्नेत पनि विदा हुन्छु। नमस्ते। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-62-827 र 98-644-35-031।
7: कृषि विकास कार्यालय तनहुको अनुरोध,
8: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
7: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
8: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
7: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं।
8: थप जानकारीको लागि 0-65-563-130।
7: कृषि विकास कार्यालय तनहु, दमौली।
9: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
11: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
11: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
14: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै, विश्वास साथमा चाबी हातमा। नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट। यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिका को कार्यालय अगाडि
5: जुनसुकै कंपनी को पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नया चढेर जानुहोस्। नया किन्दा रु 6000 क्याश डिस्काउंट, फास्ट एन्ड बेस्ट फाइनेंस को व्यवस्था, हेलमेट फ्री। पुरानो बाइक लिएर आउँदा अनिवार्य बिल बुक लिएर आउनुहोला।
15: सम्पर्क सुन्दर अटोक, सुलेगौड़ा, यामाहा शोरूम। फोन 0658 414 221, मोबाइल 98560 35921 र 98058 84 290।
16: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
17: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी?
16: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
17: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
18: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
19: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
17: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
19: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, कन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
20: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बीपी चोक।
20: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658 570 225, मोबाइल 98560 33 800 78 98461 6058।

सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: मेरिया मैनी कस्तो राम्रो गहना
3: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
5: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुन चाँदीका गर गहना,
5: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
5: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
4: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
5: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
6: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
6: पुराना गर गहना सँग नयाँ साटफेर,
4: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहालेँ,
9: चिया त पिएर जाऊ।
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरासँग साफ्टवेयर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
11: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा तनहुँ।
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709600, मोबाइल नम्बर 9847061268,
11: 9857062068।
13: हजुर, दान गरौ।
14: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
15: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
13: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
14: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
16: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
18: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9857600778।
19: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
20: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
19: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
20: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
19: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
20: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
19: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
21: शुक्ला गण्डकी FM 97.6।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगुबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
3: अरिको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो
4: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरनीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट म्यानेजमेन्ट कम्प्युटर साइन्स एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा विशेषताहरू
4: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने
3: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
4: पर्याप्त खेल मैदानको व्यवस्था
3: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था
4: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था
3: न्यूनतम शुल्कमा यातायातको व्यवस्था
4: उचित पुस्तकालयको व्यवस्था
3: थप जानकारीको लागि सम्पर्क
4: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ
5: सम्पर्क नम्बर
4: 0655711195 मोबाइल 9856062112 र 9846018171
6: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउनुहुन अनुरोध गरिन्छ निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 स्याङ्जा
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पिटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
8: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
5: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
10: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
13: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
14: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
15: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
16: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
17: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
18: नेपाल सरकार विज्ञापन हो।
19: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने

0: 34497 र 98574450 सम्पर्क गर्नुहोस्।
1: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौंडा।
2: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
3: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560 5834
6: नानी दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
7: हो त नपर्ने सिङ्गो बनै सका पनि हो
8: हाम्रो वन हाम्रो धन डढेलोबाट जोगाउन गरौँ जतन वनमा डढेलो लगाउनु कानुनी अपराध हो डढेलो लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
9: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
10: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
11: ओभरपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
12: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
10: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 98560062676
13: ए हजुर सुन्नुहोस् न चाड पर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न
14: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म
13: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
15: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
16: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
15: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 98570065119 र 98694057056
16: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
17: With mission into the future of learning.
18: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
17: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha Sathai Bharna Karyakram Prarambha Bhayeko Cha
18: देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ
17: कम वान्स भिजिट द डिफरेन्ट
18: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की फोन 0165

0: 63146 98563152।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
2: म घरको कान्छो छोरो, तिमी माई त कि माइली, तर तिमी मेरो घरमा आएपछि तिमीलाई सबैले एकान्छी भन्छन्। म रुखमा चढौला, तिमी घाँस मिलाउली, म मल खनौला, तिमी डोको भरौली, मै मेला जाउला, तिमी खाजा ल्याउली, मेरो मैलो कपडा पूजा साबुनले धौली, म कमाई ल्याउला, तिमी जतन गरौली, म ढिला आउला, तिमी बाटो हेरौली, एकान्छी जान्छौ र मेरो घरमा, एकान्छी यो जीवन अब तिम्रै भरमा।

0: ज्ञान बगैचा इङ्ग्लिश बोर्डिङ स्कुलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
1: एसईई 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
0: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कुलमा कक्षा 11 मा कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
1: हाम्रा विशेषताहरू:
0: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
1: पुस्तकालयको व्यवस्था,
0: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
1: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
0: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
1: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
0: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712198 र 98560001।
2: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
3: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
4: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 98560231128 र 98462174726।
5: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
6: बिरामी परीक्षण,
5: निशुल्क औषधि वितरण,
6: प्रयोगशाला सेवा,
5: पञ्चकर्म, पूर्वकर्म,
6: बस्ती कर्म,
5: शिरोधारा,
6: नस्य कर्म, जलनेति,
5: छार सूत्र सेवा,
6: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
5: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
6: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
5: अग्निकर्म, मर्म चिकित्सा,
6: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0665634783।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
11: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
12: विगत लामो समयदेखि तपाईहरुको मनसिक्न सफल न्यू होम डेको एन्ड डेकोरेशन।
13: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
14: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
15: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
17: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
16: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
17: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
16: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
17: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
16: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
20: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
19: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
20: सुन्दर, शान्त र स्वास्थ्य वातावरणमा अवस्थित
19: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
20: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
19: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
20: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
19: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0164333385
20: र मोबाइल नम्बर 98560385।
21: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
22: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
21: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
23: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
24: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
15: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
25: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
26: विपदको पूर्व तयारी गरौ, जनधनको क्षति कम गरौ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट घरिमा तपाईँ मिलाए 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। काशीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे धरटीमारिया भएका छन्। 17 करोड़ रुपियाँको रकम कबूल गरेपछि उनी 5 लाख रुपियाँ धरटी बुझाएर रिहा भएका हुन्। काशी जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलवासेको इजलासले धरटीमा रिहा गर्ने आदेश दिएको महेन्द्र नेकपा हेमाले निकट युवा संघका नेता हुन्। उनी गएको स्थानीय तहको निर्वाचनमा माडी गाउँपालिकामा अध्यक्षमा पराजित भएका थिए। जिल्ला अदालतमा दर्ता भएको मुद्दामा 1,11,34,43,45 बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो। सहकारी एन 2074 दफा 122 बमोजिम सहकारी ठगी मुद्दामा 19 जनालाई प्रतिवादी बनाइएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापति मद विश्वनाथ वास्तोला निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि आइतबार भएको अधिवेशन मार्फत वास्तोला सभापतिमा निर्वाचित भएका हुन्। वास्तोलाले 187 मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य राजु दाहालले जानकारी दिनुभयो। प्रतिस्पर्धी डाक्टर शेषमर नेउपानेले 64 मत प्राप्त गर्नुभयो। यस्तै उपसभापतिमा विष्णु बहादुर पन्थ विजयी भएका छन्। उहाँले 131 मत प्राप्त गर्नुभयो। प्रतिस्पर्धी पदमराज नेउपानेले 124 मत प्राप्त गर्नुभएको थियो। सहसचिवमा दुर्गा कुमार श्रेष्ठ विजयी भएका छन्। उहाँले 127 मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी पदम बहादुर सुनाले 126 मत प्राप्त गर्नुभएको थियो। सचिव पत्ता भने अनिल श्रेष्ठसँग सम्मत निर्वाचित भएका छन्। यति सदस्यहरूमा सित अम्बिका बागले, सीता अधिकारी, अञ्जु दाहाल, केशव बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन्। क्षेत्र नम्बर 1 को संयोजकमा शशी रूपा खेती र क्षेत्र नम्बर 2 को संयोजकमा सुन्दर बस्याल सर्वसम्मत निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका केन्द्रीय ऊर्जा विभागको प्रमुख एवं तन क्षेत्र नम्बर 2 का संसद श्रीरामले पानीले रासपालाई असफल हुने छुट नरहेको बताउनु भएको छ। रासपा तनाव जिल्ला समितिको आइतबार आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले रासपामाथि जनताको आशा र भरोसा रहेकाले यो पार्टीलाई असफल हुने छुट नरहेको बताउनु भयो। यो पानीले विगतका सरकार आफ्नै झगडाबाट अपदस्थ भएको चर्चा गर्नुहुँदै करिब 2/3 नजिक रहेको वर्तमान सरकारलाई अन्य शक्तिबाट आफ्नै बाटो खतरा रहेको बताउनुभयो। उहाँले बाहिरिएको संख्या अत्यन्तै न्यून छ, राष्ट्रसभाको संख्या बढ़दो छ। अन्य पार्टीबाट राष्ट्रसभामा आएकाले विगतको स्कूलिङ त्याग्नु पर्दछ। राजतन्त्र राजतन्त्रको अन्त्य गर्न आफ्नै भित्रको कारणले भएको हो। पुराना दल पनि चकनाचुर भएको आफ्नै पार्टीभित्रको द्वन्द्वले हो। देश परिवर्तन गर्ने संकल्प बोकेर जन्मिएको राष्ट्रपतिलाई बलियो शक्तिको रूपमा विकास गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले पार्टीभित्र सहमति र सहकार्य सधैँ निरन्तर हुनुपर्ने बताउनुभयो। पोखरा महानगरपालिकाले बसपाक क्षेत्र प्रसन्तमा रहेको सहारा आधारभूत विद्यालय आधुनिक र व्यवस्थित रूपमा नयाँ बस्तीमा स्थानान्तरण गर्ने भएको छ। बसपाक क्षेत्रमा बसोबास गरिएका सुकुम्बासी परिवारले महानगरले निर्माण गर्ने संयुक्त आवासमा स्थान गर्ने योजना अनुसार विद्यालयलाई पनि सोही क्षेत्रमा स्थान लागिएको महानगरका मेयर धन्दा चाचार्यको अनुसार बसपाको क्षेत्रका सुकुम्बासी टोलीलाई व्यवस्थित रूपमा नयाँ बस्तीमा बसाउने स्पष्ट योजना अगाडि बढ़ाइसकेको छ। हालको विद्यालयलाई नयाँ बस्तीमा थप व्यवस्थित र आधुनिक रूपमा स्थानान्तरण गर्नेछ उहाँले भन्नुभयो। पछिल्लो समय बढ्दो सवारे दुर्घटना न्यूनीकरण गर्न तनहुँमा विशेष सड़क सचेतना अभियान आइतबारबाट शुरू गरिएको छ। मुख्य गरी बिहानीको समयमा सवारी दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले संयुक्त रूपमा मुख्य सड़क मार्गको सड़क सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम शुरू गरेका हुन्। अभियान अन्तर्गत सड़कमा चालक सड़कमा चल्ने चालक सहचालक तथा यात्रुहरूलाई सुरक्षित यात्रा सवारी साधनको गति नियन्त्रण लिन अनुशासनको पालना र मादक पदार्थ सेवनमा पसे गरी सवारी साधन नचलाउने लगायत कतै संवेदनशील विषयमा सचेतना प्रदान गरिएको छ। पोखरामा साताव्यापी रूपमा विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ। खाद्य स्वच्छताको महत्वबारे जनचेतना जगाउने यो कार्यक्रम गरिएको खाद्य बुढाविद तथा गुण नियन्त्रण कार्यालयका पोखराको आयोजनामा जेठ 18 गते कार्यक्रम शुरू भएको थियो। सम्पूर्ण सचेतना विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आइतबार यसको समापन समारोहमा कास्कीका स्थायी प्रमुख जिल्लाधिकारी चित्राङ्गद परालले खानेपानीदेखि थालीसम्म खाद्य स्वच्छ अनिवार्य रहेको बताउनुभयो। पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा संघका एसोसिएट सदस्य अञ्जन श्रेष्ठलाई बधाई ज्ञापन गर्नुभएको छ। अञ्जन नेपाल उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष हुँदै 60 औं वार्षिक साधारण सभाबाट अध्यक्षमा बहाली भएका छन्। उहाँले पोखरेली औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक हुन्। महासंघ एवं पोखरा युवा संघका पूर्व अध्यक्ष आनन्द राज मुल्मीको उपस्थितिमा अध्यक्ष श्रेष्ठलाई पोउवा संघका अध्यक्ष एवं महासंघ केन्द्रीय सदस्य गोकर्ण कार्कीले आइतबार बधाई ज्ञापन गरेका छन्। पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकीका पर्यटकीय स्थानहरूको परिचय दिने गरी बोर्ड राखेको छ। स्मार्ट डिस्प्ले बोर्डको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुराज पाण्डेले सामूह उपस्थितिमा नेपाल उद्योग वाणिज्य संघ महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले बोर्ड राखेका हुन्। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको अनुसार नागरिक उडान प्राधिकरण पोखरा संघको समन्वयमा विमानस्थलको आगमन कक्षमा राखिएको सो बोर्डबाट गण्डकीका पर्यटकीय गन्तव्यबारे परिचय दिनेछ। बागलुङ नगरपालिका सुधार कार्ययोजनाहरू निर्माणमा सक्रिय बनेको छ। नेपाल सहरी शासकीय तथा पूर्वधार आयोजनाको सहयोगमा नगरपालिकामा जनप्रतिनिधि राजस्व शाखा सहितका कर्मचारी र वडा सचिव बीच अन्तर्क्रिया गरिएको छ। सार्वजनिक वित्त व्यवस्था विज्ञ दामोदर गिरीले बागलुङ नगरपालिकाले ठोस योजना बनाएर दृढ इच्छा शक्तिका साथ योजना कार्यान्वयन गर्न सके राजस्व संकलनमा उल्लेख्य प्रगति हुन सक्ने प्रशस्त आधारहरू रहेको उल्लेख गर्दै राजस्व संकलनमा कानूनी आधारहरू प्रस्तुत गर्नुभयो। देवतामा पछिल्लो समय एउटा पर्यटकीय गतिविधिमा निकै भीड़भाड छ। युवा पुस्तका अधिक रमाइरहेको थियो। प्रोडक्ट हो कायाकिङ र सर्फिङ। व्यवसायीले कायाकिङ र सर्फिङका लागि स्ट्याण्ड अफ प्याडल बोट प्रयोग गर्छन्। पाहुना तिनै बोटमा रमाउँछन्। तालमा युवाहरूतिर रमाउने गरी सञ्चालन गरिएको कायाकिङ र सर्फिङमा जति भीड़ देखिन्छ त्यति नै जोखिमपूर्ण पनि बन्दै गएको छ। व्यवसायको दक्षता बिना जथाभावी रूपमा सञ्चालन गरिएका ती प्रडक्ट मौसमी चपेटामा पर्दा तालमा दिनौँ दुर्घटना पर्ने गरेका छन्। अब सामदाजसम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छुटिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिताउने आज्ञा चाहन्छु। आजको लागि पनि हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारणसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग जाडोकाको चुकुर लगाएर सुत्नुहोला। औषधि खानु बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सानो तपाईँले राख्न तपाईँ सम्पूर्ण शुभरात्री। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143778 इमेल NEWS SSUK LAGANDAKI@gmail.com

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 40।
3: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी।
4: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार?
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार?
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 570 052। मोबाइल 98 560 28 587।
8: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
9: शुक्ला गण्डकी एफएम 97.6।
10: घटना दुर्घटना
11: कला संस्कृति
10: स्थानीय राष्ट्रीय
12: अन्तर्राष्ट्रिय खेलकुद
13: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
14: शुक्ला गण्डकी समाचार।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल जेठ महिनाको 25 गते सोमबार, अधिक ज्येष्ठ कृष्ण पक्षको अष्टमी तिथि, अंग्रेजी मिति अनुसार जून 8 तारीक सन् 2026, नेपाल सम्बत 1146। आज विश्व महासागर दिवस, सूर्यदेव बिहान 5:08 भयो भने सूर्यास्त साँझ 6:59 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट कालापानी लिपुलेगमा नेपालको अडान सधैं रहेको परराष्ट्र मन्त्री खनालको प्रसुप्रति कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कारागार चलान भएका महेन्द्र भनिने शिवबहादुर गुरूङ धरौटीमा रिहा। आइतबारको सार्वजनिक विदा हटाइने दावीहरू निराधार रहेको सरकारको स्पष्टीकरण। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतिमा बास्तोलाई निर्वाचित। पोखरा बस पार्क स्थित सहारा विद्यालय र सुकुम्बासी बस्तीलाई नयाँ आवासमा छारिने। गण्डकी पर्यटकीय गन्तव्य बारे जानकारी दिन पोखरा उद्योग वाणिज्य संघद्वारा विमानस्थलमा डिस्प्ले बोर्ड र एसियाली खेलकुद छनौट क्रिकेटमा उपाधिका लागि नेपालले हङकङसँग आज खेल्ने।

परराष्ट्र मन्त्री सुशीर खनालले कैलाश मानसरोवरको यात्रा विभिन्न सीमा बिन्दुबाट हुने भए पनि ठूलो संख्यामा नेपाल हुँदै तीर्थयात्रीले यात्रा गर्ने गरेको बताएका छन्। भारतीय संचार माध्यमहरूसँगको कुराकानीमा मन्त्री खनालले यात्राका लागि विभिन्न मार्ग प्रयोग हुने भए पनि नेपाल तीर्थयात्रीहरूको प्रमुख ट्रान्जिट मार्गका रूपमा रहँदै आएको बताउनुभयो। साथै उहाँले कालापानी लिपुलेक र लिम्पी अधुरा क्षेत्रबारे नेपालको अडान पुनः दोहोर्याउनु भएको छ। हामीले सधैं भन्दै आएका छौं कि त्यो भूमि नेपालको हो। नेपालको सहमति बिना भारत र चीन बीच त्यस्ता सम्झौता हुन सक्दैनन् भन्नेमा हामी स्पष्ट छौं, मन्त्री खनालले भन्नुभयो। उहाँले नेपालले आफ्नो धारणा दुवै छिमेकी मुलुकलाई कूटनीतिक नोट मार्फत औपचारिक रूपमा जानकारी गराइसकेको बताउँदै नेपालले विगतदेखि नै कालापानी लिपुलेक र लिम्पी अधुरा क्षेत्रलाई आफ्नो भूभाग मानेको र त्यसलाई कूटनीतिक नोट मार्फत प्रष्ट पारिसकेको बताउनु भएको छ। सरकारले आइतबारको सार्वजनिक विदा हटाउने तयारी भइरहेको भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दावीहरू निराधार रहेको स्पष्ट पारेको छ। हाल शनिबार र आइतबार गरी दुई हप्तामा दुई दिन विदा लागू रहेको सन्दर्भमा आइतबारको विदा हटाइने विषयमा कुनै निर्णय नभएको सरकारको भनाई छ। केही संचार माध्यम तथा सामाजिक सञ्जालमा यसबारे भ्रमपूर्ण सूचना फैलिएको भन्दै सरकारले त्यसको खण्डन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह कि प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले आइतबारको विदा खारेज गरिएको भन्ने दावी पूर्ण रूपमा गलत भएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार यस विषयमा कुनै निर्णय भएको छ न त कुनै प्रक्रिया अघि बढ़ाइएको छ। यसअघि गत चैत्र 22 गतेको मन्त्री परिषद निर्णय अनुसार इन्धन आपूर्ति लगायतका विषयमा व्यवस्थापन गर्ने उद्देश्यले हप्तामा दुई दिन विदा र कार्यालय समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कायम गरिएको थियो। सरकारले सार्वजनिक विदा सम्बन्धी कुनै परिवर्तन आए आधिकारिक रूपमा जानकारी गराइने स्पष्ट पारेको छ। सरकारका काम कार्यवाहीमाथि प्रभावकारी निगरानी बढ़ाउने तथा संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्य सहित कांग्रेसले जिम्मेवारी तोकेको विभागीय मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार बसेको छ। संसदीय दलका नेता भीष्म राजाङ दाबेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयगत संयोजकहरूको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि

कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठकी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे धरोटीमा रिहा भएका छन्। 17 करोड़ बिगो रकम कबूल तिर्ने कबूल गरेपछि उनी 5 लाख रूपियाँ धरोटी बुझाएर रिहा भएका हुन्। कास्की जिल्ला अदालतका न्यायाधीश हिमला लबेलवासीको इजलासले धरोटीमा रिहा गर्ने आदेश गरेको हो। महेन्द्र नेकपा एमाले निकट युवा संघका नेता हुन्। उनी गएको स्थानीय तहको निर्वाचनमा माथि गाउँपालिकामा अध्यक्षमा पराजित भएका थिए। जिल्ला अदालतमा दर्ता भएको मुद्दामा 1,11,34,43,45 रूपियाँ बिगो रकम जाहेरवालालाई दिला हुन माग गरिएको थियो। सरकारले 2074 दफा 122 बमोजिम सहकारी ठगी मुद्दामा 19 जनालाई प्रतिवादी बनाइएको छ। सहकारी एनको दफा 122 घ ङ च छ ज र त अनुसारको कसुरमा दफा 124 घ र घ छ अनुसार बिगो बमोजिम जरिवाना र सजाए माग गरिएको थियो। सूर्यदर्शनबाट जीवी राई समूहले नक्कली शेयर सदस्य र विभिन्न कम्पनीहरू खड़ा गरेर पैसा निकालेर प्रचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख थियो। सहकारीको रकम सबैभन्दा बढ़ी जीविका दाजुभाइ अध्यक्ष हुँदा अपचलन गरेको देखिएको थियो। 2065 असार 26 गतेदेखि 2068 मंगसिर 17 गतेसम्म ज्ञान बहादुर बमजन अध्यक्ष हुँदा 19,02,64,000 रूपियाँ अपचलन भएको पाइएको छ। त्यसपछिको कार्यकालमा जीवी राई नै अध्यक्ष बनेका थिए। उनको कार्यकालमा 19,28,49,000 रूपियाँ अपचलन भएको देखिएको छ। उनी 2068 मंगसिर 17 गतेदेखि 2073 मंगसिर 18 गतेसम्म अध्यक्ष थिए। त्यसपछिको कार्यकाल जीवीकै दाजुभाइ भूपेन्द्र जीवीकै दाई भूपेन्द्र अध्यक्ष थिए। 2073 मंगसिर 18 गतेदेखि 2078 कार्तिक 17 गतेसम्म भूपेन्द्र अध्यक्ष हुँदा 80,72,33,000 रूपियाँको कर्जा कारोबार भएको थियो। त्यसभन्दा यता थान बहादुर बुढामगर अध्यक्ष थिए। उनी अध्यक्ष हुँदा 27,48,32,000 रूपियाँ कर्जा लगानी भएको देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतिमा विश्वनाथ बास्तोला निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि आइतबार भएको अधिवेशन मार्फत बास्तोला सभापतिमा निर्वाचित भएका हुन्। बास्तोलाले 187 मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य राजु दाहालले जानकारी दिनुभयो। प्रतिस्पर्धी डाक्टर शेषर रमण यौपाने 64 मत प्राप्त गर्नुभएको छ। यस्तै सभापतिमा विष्णु बहादुर पन्त विजय भएका छन्। उहाँले 131 मत प्राप्त गर्नुभएको थियो। प्रतिस्पर्धी पदमराज न्यौपानेको 124 मत प्राप्त गर्नुभएको थियो। सहसचिवमा दुर्गा कुमार श्रेष्ठ विजयी भएका छन्। उहाँले 127 मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी पदम बहादुर सुनारले 126 मत प्राप्त गर्नुभएको थियो। सचिव पदमा भने अनिल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै सदस्यहरूमा सीताबिक अम्बिका वागले, सीता अधिकारी, अन्जु दाहाल, केशव बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन्। क्षेत्र नम्बर 1 को संयोजकमा शशी रूपा खेती र क्षेत्र नम्बर 2 को संयोजकमा सुन्दर बस्ताल सर्वसम्मत निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर 2 का सांसद श्रीराम न्यौपानेले रासपालाई असफल हुने छुट नरहेको बताउनु भएको छ। रासपा तनहुँ जिल्ला समितिको आइतबार आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले रासपामाथि जनताको आशा र भरोसा रहेकाले यो पार्टीलाई असफल हुने छुट नरहेको बताउनुभयो। न्यौपानेले विगतका सरकारी आफ्नै झगडाबाट अपदस्थ भएको चर्चा गर्नुहुँदै करिब 2.5 नजिक रहेको वर्तमान सरकारलाई अन्य शक्तिबाट आफैबाट खतरा रहेको बताउनुभयो। उहाँले भन्नुभयो बाहिरको संख्या दन्तै न्यून छ, रासोपाको संख्या बढ़दो छ। अन्य पार्टीबाट रासोपामा आएकाले विगतको स्कूलिङ त्याग्नुपर्छ। राणातन्त्र राजतन्त्रको अन्त्य गर्न पनि आफ्नै भित्रको कारणले भएको हो। पुरानो दल पनि चकनाचुर भएका आफ्नै पार्टीभित्रको द्वन्दले हो। देश परिवर्तन गर्ने संकल्प बोकेर जन्मिएको रासोपालाई बलि शक्तिका रूपमा विकास गर्दै अगाडि बढ्नुपर्ने उहाँको अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले पार्टीभित्र सहमति र सहकार्यलाई सधैँ निरन्तरता दिनुपर्ने बताउनुभयो। पोखरा महानगरपालिकाले वर्षा क्षेत्रभित्र सञ्चालनमा रहेको सहारा आधारभूत माध्यमिक

0: आधारभूत विद्यालयलाई आधुनिक र व्यवस्थित रूपमा विकासको नयाँ बस्तीमा स्थानान्तरण गर्ने भएको छ। बर्सपाक क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी परिवारलाई महानगरले निर्माण गर्ने संयुक्त आवासमा स्थानान्तरण गर्ने योजना अनुसार विद्यालयलाई पनि सोही क्षेत्रमा सार्न लागेको हो। पोखरा महानगरका मेयर धनराज आचार्यका अनुसार बर्सपाक क्षेत्रका सुकुम्बासी टोलीहरूलाई व्यवस्थित रूपमा नयाँ बस्तीमा बसाउने स्पष्ट योजना अगाडि बढ़ाइसकेको छ। हालको विद्यालयलाई नयाँ बस्तीमा थप व्यवस्थित र आधुनिक रूपमा स्थानान्तरण गर्नेछ। उहाँले भन्नुभयो, विद्यालयको भविष्यलाई लिएर नागरिक र सरकारवालाहरूबाट व्यक्त चासोप्रति ध्यान आकर्षण भएको जनाउँदै उहाँले यसलाई महानगरलाई दीर्घकालीन योजनाका रूपमा व्याख्या गरेको बताउनुभयो। यस योजनाको पूर्व तयारी स्वरूप नै गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सो विद्यालय रहेको मतदान केन्द्रलाई परिवर्तन गरिएको उहाँले जानकारी दिनुभयो। उक्त मतदान केन्द्रलाई पोखरा बहुमुखी क्याम्पसमा सार्ने काम कुनै आकस्मिक निर्णय नभएको उहाँले प्रश्न पार्नुभयो। यो बस पार्क निर्माणको दीर्घकालीन योजना र कार्यान्वयन प्रक्रियासँगै एउटा हिस्सा हो। आचार्यले भन्नुभयो, पोखरा बस पार्कलाई आधुनिक र सुविधा सम्पन्न बनाउने योजनाको काम योजनाबद्ध रूपमा अगाडि बढ़िरहेको उहाँले उल्लेख गर्नुभयो। यसका लागि आवश्यक परियोजना व्यवस्थापन, बजेट सुनिश्चितता र भौगोलिक पूर्वाधार निर्माणका कार्यहरू भइरहेका छन्। विकास र व्यवस्थापनको यो महाअभियानमा सबै पक्षको सकारात्मक सहयोग र सद्भावको अपेक्षा गरिएको उहाँले बताउनुभयो। यसअघि विद्यालय र त्यहाँको बस्तीलाई लिएर विभिन्न जिज्ञासाहरू बढ़दै आएका थिए। महानगरले ती जिज्ञासाहरूको सम्बोधन गर्दै विद्यालयलाई थप सुविधा सम्पन्न बनाएर नयाँ बस्तीमा लैजाने सुनिश्चितता गरेको हो। बस पार्क निर्माणको काम सम्पन्न भएपछि त्यो क्षेत्रको स्वरूप बदलिने र नागरिकले आधुनिक सुविधा पाउने विश्वास आचार्यले व्यक्त गर्नुभयो। पछिल्लो समय बढ़दो सवारी दुर्घटना न्यूनीकरण गर्न तनावमा विशेष सड़क सचेतना अभियान आइतबारबाट शुरू गरिएको छ। मुख्य गरी बिहानीको समयमा सवारी दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ़दै गएपछि जिल्ला प्रहरीकारीले तनहु र जिल्ला ट्राफिक प्रहरीकारीले तनहुले संयुक्त रूपमा मुख्य सड़क मार्गमा सड़क सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम शुरू गरेका हुन्। अभियान अन्तर्गत सड़कमा चल्ने सवारी चालक, सहचालक तथा यात्रुहरूलाई सुरक्षित यात्रा, सवारी साधनको गति नियन्त्रण, लेन अनुसारको पालना र मादक पदार्थ सेवनमा पसे गरी सवारी नचलाउनेले लगायतका अत्यन्तै संवेदनशील विषयमा सचेतना प्रदान गरिएको छ। प्रहरीले दुर्घटना न्यूनीकरणका लागि बिहानको समयमा विशेष निगरानी राख्नुका साथै जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। जिल्लामा सवारी दुर्घटनाको अवस्था कति भयावह छ भन्ने कुरो पछिल्लो 24 घण्टाको तथ्याङ्कले पनि पुष्टि गर्छ। जिल्ला ट्राफिक प्रहरीकारीले तनहुका अनुसार जेठ 22 गते बिहान 6 बजेदेखि जेठ 23 गते बिहान 6 बजेसम्मको अवधिमा मात्रै तनहुका विभिन्न स्थानमा 3 वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा परि 4 जना घाइते भएका छन्। 10 मध्ये 1 जना गम्भीर र 1 जना मध्यम र 2 जना सामान्य घाइते भएका छन्। पोखरामा सातव्यापी रूपमा विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ। खाद्य स्वच्छताको महत्वबारे जनचेतना जोगाउन यो कार्यक्रम गरिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा जेठ 18 गतेदेखि कार्यक्रम शुरू भएको थियो। विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आइतबार यसको समापन भयो। समापन समारोहमा काफ्रीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले खानेपानीदेखि थालीसम्म खाद्य स्वच्छता अनिवार्य रहेको बताउनुभयो। हामीले खाने हरेक गाँस सन्तुलित र पोषणित गर्नुपर्छ। उहाँले भन्नुभयो, आगामी नागरिकको स्वास्थ्य रक्षाका लागि सुरक्षा खाद्य तत्वयुक्त खानपान आदिको आवश्यकता भएको उहाँले बताउनुभयो। कार्यालय प्रमुख तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिजन श्रेष्ठले उत्पादकदेखि उपभोक्तासम्म सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने धारणा राख्नुभयो। पोखरा उद्योग वाणिज्य संघको नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा संघका एसोसिएट सदस्य अञ्जन श्रेष्ठलाई बधाई ज्ञापन गरिएको छ। अञ्जन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै 60औं वार्षिक साधारण सभाबाट अध्यक्षमा बहाली भएका हुन्। उनी पोखरेली औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक हुन्। महासंघ एवं पोखरा उवा संघका पूर्व अध्यक्ष आनन्द राज मुल्मीको उपस्थितिमा अध्यक्ष श्रेष्ठलाई पोउवा संघका अध्यक्ष एवं अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले आइतबार बधाई ज्ञापन गर्नुभयो। केन्द्रीय अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुर कृष्ण वैद्य, जिल्ला नगर तर्फका उपाध्यक्ष कृष्ण प्रसाद शर्मा सहित केन्द्रीय सदस्यहरूलाई सम्मान गर्दै उहाँले महासंघको इतिहासमा पोखराले दोस्रो अध्यक्ष पाउनु गर्वको विषय भएको बताउनुभयो। उहाँले निजी क्षेत्रको मनोबलका स्तर व्यावसायिक वातावरण निर्माणका लागि अन्जानको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अध्यक्ष श्रेष्ठले गृह नगरी पोखरामा गरिएको सम्मान प्रति आभार व्यक्त गर्दै सहयोगको चौबाटोमा उभिएको निजी क्षेत्रलाई सम्मानजनक बनाउने अभियानमा मन वचन र कर्मले लाग्ने प्रतिबद्धता जनाउनुभयो। पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकीका पर्यटकीय स्थानहरूको परिचय दिने गरी बोर्ड राखेको छ। स्मार्ट डिप्लेस बोर्डको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुनराज पाण्डेको समूह उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जान श्रेष्ठले बोर्ड राख्नु भएको। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार नागरिक उड्डयन प्राधिकरण पोखरासँगको समन्वयमा विमानस्थलको आगमन कक्षमा राखिएको सो बोर्डबाट गण्डकीका पर्यटकीय गन्तव्यको बारेमा परिचय दिएको छ। पोखरा भित्र आउने पर्यटकले यहाँका पर्यटकीय गन्तव्यबारे जानकारी पाउनेछन् भन्ने हेतुले सो बोर्ड राखिएको उहाँको भनाई छ। अध्यक्ष कार्कीले बोर्ड राख्नुका निमित्त समन्वय गरेको नागरिक उड्डयन प्राधिकरण पोखराकी निमित्त प्रमुख जसोदा सुवेदी सहितको टीमलाई धन्यवाद दिनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका निमित्त पैरवी तथा रिले अनसन अनि विरोध कार्यक्रमको नेतृत्व गरेको पोउवा संघकाले पर्यटकीय राजधानी पोखरा र गण्डकीको प्रबन्धनका गर्नकै निमित्त सो बोर्ड राख्ने पहल गरेको संघकी महासचिव शोभा गौतमले बताउनुभयो। बागलुङ नगरपालिका राजस्व सुधार कार्ययोजना निर्माणमा सक्रिय बनेको छ। नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको सहयोगमा नगरपालिकाका जनप्रतिनिधि राजस्व शाखा सहितका कर्मचारी र वडा सचिव बीच अन्तर्क्रिया गरिएको छ। सार्वजनिक वित्त व्यवस्थापन विज्ञ दामोदर गिरीले बागलुङ नगरपालिकाले ठोस योजना बनाएर दृढ़ इच्छा शक्तिका साथ योजना कार्यान्वयन गर्न सके राजस्व संकलनमा उल्लेख्य प्रगति गर्न सकिने प्रशस्त आधारहरू रहेको उल्लेख गर्दै राजस्व संकलनका कानूनी आधारहरू प्रस्तुत गर्नुभयो। उहाँले विकास र सेवाको सम्बन्ध राजस्वसँग सम्बन्धित रहेको चर्चा गर्दै कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता विकास गर्दै राजस्व संकलन र वितरणको नियोजित योजना तर्जुमा गरी काम गर्न आग्रह गर्नुभयो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
11: वर्षा यदि सुन्न, यहाँ टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
13: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
14: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
15: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
16: कता हिँडेको हो आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311।
18: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिनसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
18: होम डेलिभरीको पनि व्यवस्था छ।
14: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
21: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू फेवातामा पछिल्लो समय एउटा पर्यटकीय गतिविधिमा निकै नै भीड़भाड़ छ। युवा पुस्ताका अधिक पर्यटक रमाइरहेको त्यो प्रोडक्ट हो कायाकिङ र सर्फिङ। व्यवसायीहरूले कायाकिङ र सर्फिङका लागि स्ट्यान्ड अप, प्याडल बोट, सुप प्रयोग गर्छन्। पाहुना तीनै बोटमा रमाउँछन्। तालमा युवा युवतीलाई रमाउने गरी सञ्चालन गरिएको कायाकिङ र सर्फिङमा जति भीड़ देखिन्छ त्यति नै जोखिमपूर्ण पनि बन्दै गएको छ। व्यवसायिक दक्षता बिना यथाभावी रूपमा सञ्चालन गरिएका थिए ए प्रडक्ट मौसमी चपेटामा पर्दा तालमा दिनौ जसो दुर्घटनामा पर्ने गरेका छन्। सञ्चालनको दक्षता नहुँदा पनि जोखिम बढ़ेको व्यवसायीहरूले बताएका छन्। अहिलेसम्मका घटनाबाट मानवीय क्षति नभए पनि जोखिम भने अधिकांश रहेको पर्यटन व्यवसायीहरूले बताएका छन्। सशस्त्र प्रहरीको कालिका गढ़बाट खटिएको टोलीले शनिबारमा मात्र फेवातालबाट कायाकिङ र सर्फिङमा फँसेका 12 जना पर्यटकलाई नै उद्धार गरिएको हो। यस्ता घटना फेवातालमा अहिले दिनौ जस्तो हुने गरेका छन्। यो सिजनमा मध्याहन पछि पोखरामा हावाहुरी चल्ने र त्यसले तालमा छाल उब्जाउँदा तीनै बोट चपेटमा पर्ने गरेका छन्। तालमा जथाभावी सञ्चालन गरे जति साहसिक पर्यटकीय गतिविधिका कारण अहिले तालमा भीड़भाड़ त बढ़ेको नै छ। व्यवस्थापन गतिलो नहुँदा जोखिम पनि थपिँदै गएको व्यवसायहरूले बताएका छन्। बेलुकीको शीतल समयमा तालमा पानीमाथि तैरिएर रमाउने पाहुना अधिक हुन्छन्, तर पोखरामा दिन जस्तो चल्ने हावाहुरी र वर्षाका कारण पानीमाथि तैरिएर रमाउने ती कायाकिङ र सर्फिङ बोटका